0: हुन्छ।
1: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
2: ओके यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
1: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
2: हो त है, सामान लिन टाढा किन जानु पर्यो र।
3: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
4: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
5: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल धुलेगौडा भित्री बजार।
3: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
5: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461620।
6: आज पनि भाटवाड आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
7: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
6: नरिसौ न त, लु बरु हिँड्न, कहाँबाट ल्याउने हो?
7: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
8: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। धुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
9: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, धुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ, 98560-83-507। कविता श्रेष्ठ, सम्पर्क 0564-14-055 र 98466-18-817।
10: कान्छी भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
11: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
10: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
11: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
5: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
10: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि, बजाज शोरूम सँगै।
5: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 98461-33-101 र 98468-83-522।
12: आहा, घर त साह्रै चित्त बुझ्नु भयो होइन बडी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
7: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
8: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
1: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल। प्रोप्राइटर जीके श्रेष्ठ गणेश, पार्वती श्रेष्ठ। फोन नम्बर 0564-14-234 र 98-171-56-606।
8: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु, मोबाइल 98-066-13-195 र 98-467-15-368।
13: ए
0: 103.8 अन्तर्मन को आवाज
13: स्टुडियो
14: अहिले बिहानको 6 बज्यो
15: टाइम चेक को साथ में मनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु का साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98160 95301
16: सभामुखले प्रधानमन्त्रीलाई रूलिङ नगरेकोमा आलोचना बजेट मार्फत आर्थिक चुनौती छिर्ने र खिति बसाल्ने अर्थमन्त्रीको प्रतिबद्धता
17: पूर्व गृह मन्त्री सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन छानबिन आयोगले माग्यो उच्च पदस्थको सम्पत्ति विवरण
16: किसानले चाहे जति रासायनिक मल पुर्याउन सरकारलाई सधैँ धौधौ जैविक तथा प्रांगारिक मलमा अनुदान दिनु सकारात्मक रहेको अभियन्ताको भनाई
18: जैविक मललाई प्रवर्धन गर्ने जैविक खेतीलाई प्रवर्धन गर्ने बायोमासहरूलाई प्रयोग गरेर मलहरू बनाउने होइन अब यो हिसाबले हामीले गरेको पैरवीले काहीँ न काहीँ काम गर्दैछ कि पनि भन्ने ठाउँमा हामी पुग्न सक्छौं
17: बेजिङमा सी र ट्रम्प बीच बहुप्रतीक्षित वार्ता द्वन्द होइन साझेदार बनेर अघि बढ्नुपर्नेमा जोड
16: र आईपीएल क्रिकेटमा पंजाबको लगातार पाँचौं हार मुम्बई 6 विकेटले विजयी
19: घर बनाउन त सुरु गरियो पैसा भए पनि तनावै तनाव छ के गर्ने कसो गर्ने कहाँ जाने के ल्याउने के भए दाई पैसा भएपछि नि के को तनाव हो र हेर न भाइ घर बनाउन सुरु गरेको सामान लिन कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छ
20: ल दाई पैसा भएपछि त बुद्धि लगाउने हो नि दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न जगदेखि ढलानसम्मका सबै सामान एउटै खाना मुनि पाइन्छ उच्च स्तरका छड सिमेन्ट रङ सेनेटरी फिटिङ जस्ता पाता सिपिभीसी पिभीसी पाइप पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ थापा हार्डवेयर सप्लायर शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल प्रोप्राइटर महेश थापा फोन 065414236 मोबाइल 98568830302 र 98460783002
21: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
22: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
21: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै दुलेगौडा बजारको हेल्पोस चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ
22: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
23: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
24: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा
23: प्रोपाइटर रबिन थापा सम्पर्क 98560333998 र 98465010950
25: ए सम्झी यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो आयु पनि 45 वर्ष नै पो हुने हो कि चिन्ता लाग्छ हो सम्झी
26: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्रणाली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्झी खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ
27: हजुर स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ युनिक 028888811 र 98028888816
17: सहमतिपत्रका साथ उठाए तर न रूलिङ भयो न प्रधानमन्त्री शाह नै बैठकमा जानुभयो। प्रधानमन्त्री शाहको अनुपस्थिति लिएर विपक्षी दलहरूले सदनमा गरेको अवरोध र बहिष्कारका बीच सरकारको नीति तथा कार्यक्रम हिजो पारित भएको छ। संसद बैठकमा उठेका प्रश्नको जवाब भने प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री सुनिम वाग्लेले दिनुभएको थियो। नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुन र सांसदका प्रश्नको जवाब दिन उहाँलाई प्रधानमन्त्री शाहले मंगलबार नै जिम्मेवार दिनुभएको थियो। संसदीय अभ्यासका जानकारहरू प्रधानमन्त्री संसदमा आएर नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी नहुँदा र जवाब नदिँदा संसदीय व्यवस्थाको अवमूल्यन हुने भएकाले सभामुखले रूलिङ गर्नुपर्ने बताउँछन्। सभामुखले आफ्नो पदीय भूमिका अनुसार काम गरेर संसदीय अभ्यासलाई अगाडि बढ़ाउनुपर्ने उनीहरूको भनाई छ। सदनमा प्रश्न उठेपछि सभामुखले प्रधानमन्त्रीलाई रूलिङ गरेका विगतका दृष्टान्त थुप्रै छन्। सभामुखको रूलिङ बाध्यकारी हुन्छ। रूलिङ संसदीय सर्वोच्चता कायम राख्दै सरकारलाई संसदप्रति उत्तरदायी बनाउने औजार रहेको खबर आजको कान्तिपुरले लेखेको छ। सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम हिजो संघीय संसदका दुवै सदनबाट पारित भएको छ। विपक्षी दलहरूको अवरोध तथा बहिष्कार बीच प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट नीति तथा कार्यक्रम पारित भएको हो। प्रतिनिधि सभामा नीति तथा कार्यक्रमको छलफलदेखि जवाफ दिनका लागि प्रधानमन्त्री शाह आउनुपर्ने विपक्षी दलहरूको माग थियो। तर प्रधानमन्त्री शाह न छलफलमा सहभागी हुनुभयो न सांसदले उठाएको प्रश्नको जवाफ दिन संसद पुग्नुभयो। प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन अर्थमन्त्री सोडिम वागले रोस्टममा उक्लिँदा विपक्षी दलहरूले सीटबाट उभिएर विरोध जनाएका थिए।
16: सरकारले सुशासन आर्थिक वृद्धि र गुणस्तरीय सेवालाई केन्द्रमा राखेर आगामी बजेट ल्याउने उद्घोष गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले हिजो संसदको दुवै सदनमा आगामी आर्थिक वर्ष 2083-84 को बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै विद्यमान आर्थिक चुनौती चिर्ने र थिति बसाल्ने बजेट ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। सुशासन र न्याय रोजगारमूलक आर्थिक वृद्धि तथा गुणस्तरीय सार्वजनिक सेवा र समान अवसरलाई केन्द्रमा राख्दै बजेट निर्माणको क्रममा हामी छौ। अर्थमन्त्रीले भन्नुभयो, नेपालको संविधान लोकतान्त्रिक मूल्य मान्यता र असल शासनका मूल आदर्शप्रति अविचल रहँदै थिति बसाल्ने संकल्पसहित नीतिगत स्थायित्व संस्थागत सुदृढीकरण र परिणाममुखी शासन प्रणाली स्थापित गर्ने दिशातर्फ वर्तमान सरकार अघि बढ़ेको छ। अर्थमन्त्रीले संसदमा सुशासन अर्थतन्त्रको पुनर्संरचना एकीकृत पूर्वाधार मध्यम वर्गको विस्तार र सौम्य शक्तिको सुदृढीकरणलाई समेटेर बजेटका मुख्य पाँच सिद्धान्त प्रस्तुत गर्नुभएको छ। वहाँले आगामी बजेट नागरिकको समय श्रम र लागत बचत हुने गरी द्रुत एवं विश्वसनीय सार्वजनिक सेवा सुनिश्चित गर्ने दिशामा केन्द्रित हुने बताउनुभयो। नयाँ पत्रिकामा खबर छ।
17: सरकारले पूर्व गृहमन्त्री सुधन गुरूङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको छ। मन्त्री परिषदको बैशाख 28 गतेको बैठकले उच्च अदालतका पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारीको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो। समितिको सदस्यहरूमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सह न्यायाधिवक्त अच्युत मणि नेउपाने हुनुहुन्छ। समितिलाई प्रतिनिधि सभा सदस्य समेत रहेका पूर्व गृहमन्त्री गुरूङका सम्बन्धमा सार्वजनिक रूपमा उठेका विषयमा सत्य तथ्य अध्ययन तथा छानबिन गरी सरकार समक्ष राय सुझाव सहित 15 दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिएको छ। विवादित व्यापारी दीपक भट्टसँग शेयर लगानी लगायतका विषयमा नागरिक स्तरबाट प्रश्न उठेपछि गुरूङले वैशाख 9 गते राजीनामा दिनुभएको थियो।
16: गठन भएको एक महिनापछि सम्पत्ति छानबिन आयोगले काम थालेको छ। राजनीतिक र प्रशासनिक पदाधिकारीसँग परिवारका सदस्य समेतको नाममा स्वदेशदेखि विदेशसम्म रहेको सम्पत्तिको विवरण मागेर छानबिन प्रक्रियामा प्रवेश गरेको हो। पालिका अध्यक्षदेखि प्रधानमन्त्रीसम्म, उपसचिव र योभन्दा उच्च पदका कर्मचारीदेखि उच्च पदस्थका पीएसम्म सार्वजनिक पदमा रहेका वा पदबाट सेवानिवृत्त भएका वा हटिसकेका गरी 16 समूह बनाएर आयोगमा आफै वा आफ्नो प्रतिनिधि हुलाक मार्फत वा आयोगको इमेल ठेगानामा सम्पत्ति विवरण दाखिला गर्न भनेको छ। पहिलो चरण अन्तर्गत पदाधिकारीहरूलाई सम्पत्ति विवरण पेश गर्न भनेको आयोगले उनीहरूको सम्पत्ति बारे उजुरी दिन पनि सार्वजनिक आह्वान गरेको छ।
17: काया कैरनमा नीति तथा कार्यक्रममा समेटिएका कृषि क्षेत्रका विषयबारे जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
2: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
27: अब चिन्ता नलिनुहोस्। आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ। साथै आँखाको माइनर अपरेशन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ। ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र दुलेगौड़ा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9805501422, दिपेश मल्ल ठकुरी 9805501420, दीप मल्ल ठकुरी 9846041530।
3: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
4: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
27: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौड़ा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 9816634372।
6: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
9: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
6: त्यसको चिन्ता लिनै पर्दैन नि। खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
9: ए, होटल फ्यामिली छ नि है। हुन्छ, म आजै जान्छु।
6: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
9: होटल फ्यामिली एन्ड लज, खैरनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9856023420, 9801454674 र 9846023420।
10: अब मुटुरोगको उपचारका लागि ठूलो राहत, नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत अब पोखरा स्थित गण्डकी मेडिकल कलेजले पनि मुटुरोग भएका बिरामीहरूका लागि 2,00,000 रुपियाँसम्मको उपचार बिमा सुविधा प्रदान गर्न थालेको छ। गण्डकी मेडिकल कलेज पोखरा, विश्वसनीय सेवा, अनुभवी चिकित्सक र आधुनिक उपचार सुविधा सहित गण्डकी मेडिकल कलेज जनताको स्वास्थ्यका लागि समर्पित।
11: सुन्नु न श्रेया, यो चाया, पोतो, डन्डिफोर र एलर्जीले मेरो अनुहार नै।
13: रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले प्रतिपक्षका विरोधका बीच नीति तथा कार्यक्रम पारित, सभामुखले प्रधानमन्त्रीलाई रूलिङ नगरेकोमा आलोचना, बजेट मार्फत आर्थिक चुनौती तिर्ने र स्थिति बसाल्ने अर्थमन्त्रीको प्रतिबद्धता, पूर्व गृहमन्त्री सुदन गुरूङमाथि छानबिन गर्न समिति गठन, छानबिन आयोगले माग्यो उच्च पदस्थसँग सम्पत्ति विवरण लगायतका खबर प्रस्तुत गर्यौं।
28: अब बाँकी प्रसंग, किसानका लागि अब खेतीको मुख्य सिजन शुरू भइसकेको छ। यो बेला रासायनिक मलको माग र विषय जोड़ जोड़का साथ उठ्ने गर्छ, तर सरकारले किसानको माग अनुसार रासायनिक मल पुर्याउन सक्दैन। यो विगतदेखिको मुख्य समस्या हो। सरकारले सोमबार ल्याएको नीति तथा कार्यक्रमले जैविक तथा प्रांगारिक मललाई प्राथमिकता दिएको छ। जैविक तथा प्रांगारिक मलमा अनुदानको व्यवस्था नीति तथा कार्यक्रममा समेटिएको छ। यसलाई सरकारवाला र कृषिका अभियन्ताहरूले सकारात्मक रूपमा लिएका छन्। थप जानकारी सहित साथी मदन पौड्याल।
0: खेती लगाउने बेला किसानले माग अनुसार रासायनिक मल नपाएको विगतमा मात्रै होइन यसपालि पनि पाउन सक्ने अवस्था छैन। सरकारलाई रासायनिक मलको व्यवस्थापन गर्न र माग अनुसार पुर्याउन सधैँ हम्मे हम्मे पर्छ। यसपालि रासायनिक मल फालाफाल भयो भन्ने अवस्था अहिलेसम्म सुनिएको छैन। त्यसमाथि अन्तर्राष्ट्रिय बजारमा भर पर्नुपर्ने बाध्यताले सधैँ संकट हुन्छ। यसपालि सरकारले नीति तथा कार्यक्रम मार्फत नै जैविक तथा प्रांगारिक मलमा अनुदान दिने विषयलाई समेटेको छ। आफूहरूले विगतदेखि नै उठाउँदै आएको विषय बल्ल प्राथमिकतामा पर्यो भन्नुहुन्छ किसान एवं खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी।
1: पहिला चाहिँ के भन्छ रासायनिक मललाई प्रवर्धन गर्ने कुरा र जैविकलाई प्रवर्धन गर्ने कुरा दोस्रोमा आउँथ्यो। यो गएको 30-40 वर्षदेखि हामीले त्यो निहालिरहेछौँ होइन। र अहिले आउँदा चाहिँ जैविक अहिले पहिलो प्राथमिकतामा आए जस्तो छ। जैविक मललाई प्रवर्धन गर्ने, जैविक खेतीलाई प्रवर्धन गर्ने, बायोमासहरूलाई प्रयोग गरेर मलहरू बनाउने होइन। अब यो हिसाबले हामीले गरेको पैरवीले काहीँ न काहीँ काम गर्दैछ कि पनि भन्ने ठाउँमा हामी पुग्न सक्छौँ।
0: यसो भन्दै गर्दा विगतमा उत्पादन बढाउन रासायनिक मल प्रयोग गर्दै आएका धेरै जसो किसानले तत्कालै जैविक वा प्रांगारिक खेती पद्धति अपनाउन तर्फ लाग्ने अवस्था पनि छैन। एकाएक जैविक खेतीमा जाँदा उत्पादन घट्न सक्ने किसानको चासो र चिन्ता पनि छ। कतिपयले व्यवसायिक खेती गर्दै आएका छन्। यस्तो अवस्थामा उत्पादन घट्न नदिने गरी कसरी अगाडि जान सकिएला त? फेरि खाद्यका लागि कृषि अभियानका संयोजक अधिकारी,
1: जहाँ जुन किसानहरूले प्रयोग गर्दै आउनु भएको छ उहाँहरूलाई आजको भोलि नै रासायनिक मल छोडिहाल्नुहोस् भन्न सकिँदैन होइन। त्यसैले यो चाहिँ एउटा संक्रमण कालको योजना बनाएर रासायनिक पदार्थलाई घटाउँदै जाने र प्रांगारिक पदार्थलाई बढाउँदै जाने खालको रणनीति नै सुरक्षित बाटो हो होइन। हामीले हाम्रो भनाइ पनि त्यही नै हो। हामी आजको आजै यो रसायनलाई बन्द गर्नुपर्छ पनि भन्दैनौँ, हामीले भनिराखेका पनि छैनौँ। र त्यो जसले रसायन खाइरहेको माटोलाई विस्तारै विस्तारै त्यसमा प्रांगारिक पदार्थहरू बढाउँदै जाने कुरातर्फका कार्यक्रम
0: सरकारले नीति तथा कार्यक्रममा कृषि, पशुपालन, वन क्षेत्रलाई आधुनिक तथा उद्यमशील बनाउने उद्देश्य राखेको छ। खाद्यान्नमा आत्मनिर्भरताको नारा पनि छुटेको छैन। ग्रामीण अर्थतन्त्रको पुनर्जीवन, कृषि उत्पादन वृद्धि, आयात प्रतिस्थापन, मुख्य कृषि बालीको न्यूनतम समर्थन मूल्य, जैविक तथा प्रांगारिक मलमा अनुदान, रैथाने बाली संरक्षण लगायत प्राथमिकतामा छन्। जैविक तथा प्रांगारिक खेती प्रोत्साहनबाट रासायनिक मल र विषादीको प्रयोगबाट बढ्दै गएका चुनौती न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा छ। तर नीति तथा कार्यक्रमले समेटेको यो विषय बजेटमा कसरी आउँछ हेर्न बाँकी नै छ भन्नुहुन्छ खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी।
1: सदनमा पेश भएको नीति कार्यक्रम स्वाभाविक रूपमा त्यहाँ जे आयो बजेटमा पनि त्यो कुरा सम्बोधन हुन्छ होला, हामी त्यही आशा गरौँ। खेतीपाती प्रकृतितर्फ फर्किने लाइनमा अहिले भएको नीति कार्यक्रम चाहिँ कम्तीमा रसायनतर्फ बरालिने कुराहरू कम देखिन्छ होइन। अब प्रकृतितिर फर्केला नफर्केला त बजेटले सम्बोधन गर्ला, तर कम्तीमा रसायनतिर बरालिने चाहिँ त्यो खालको कमजोरी चाहिँ अहिलेको नीति कार्यक्रमले गरेका छैन भन्ने ठाउँमा चाहन्छु।
17: नीति तथा कार्यक्रममा समेटिएका कृषि क्षेत्रका विषयबारे खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ।
5: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सड़क काठमाडौँ।
17: विदेशमा रहेका नेपाली कूटनीतिक नियोग पुनर्संरचना तथा चीन सहितका देशमा रिक्त राजदूत नियुक्तिमा विलम्ब देखिएको छ। सुशासनका 100 बुँदामा कूटनीतिक नियोगको पुनर्संरचना उल्लेख छैन। सरकारको नीति तथा कार्यक्रममा पनि यसबारे केही लेखिएको छैन। परराष्ट्र मन्त्रालयले पनि यसमा तयारी गरेको छैन। नेपालको 183 देशसँग कूटनीतिक सम्बन्ध स्थापना भएको छ। विदेशमा नेपालको 34 दूतावास, 3 संयुक्त राष्ट्रसंघका लागि स्थायी नियोग समेत तथा श्रमिक र आर्थिक मामिला हेर्ने 10 महावाणिज्य दूतावास छन्। सबै कूटनीतिक नियोगमा 238 कर्मचारीको दरबन्दी छ। केपी शर्मा ओली प्रधानमन्त्री र डाक्टर आरजू राणा देउबा परराष्ट्र मन्त्री हुँदा सहसचिवदेखि सवारी चालकसम्म गरी 107 दरबन्दी थपिएको थियो। परराष्ट्रले आवश्यकता अनुसार थपिएको जिकिर गर्दै आएको छ भने अर्थ मन्त्रालयका अधिकारीहरूले भने परराष्ट्र मन्त्रीको व्यक्तिगत रूचि पूरा गर्न दरबन्दी थपिएको टिप्पणी गर्दै आएका छन्। नयाँ पत्रिकामा खबर छ।
28: नेपाल इन्भेस्टमेन्ट मेगा बैंक एनआईएमबी का प्रमुख कार्यकारी अधिकृत सीईओ ज्योति प्रकाश पाण्डे पक्राउ परेसँगै बैंकको धितो अधिकारका विषय विवाद र बहस शुरू भएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले स्मार्ट टेलिकमको सम्पत्ति लिलामी र बिक्री प्रक्रियालाई लिएर पाण्डेलाई पक्राउ गरेको हो। त्यसै नेपालको बैंकिङ दूरसंचार र नियामकीय संरचनालाई एकसाथ हल्लाइदिएको छ। धितो अधिकारको विषय र विवाद समेत सतहमा आएको छ। यसबाट बैंकिङ क्षेत्रलाई लगानीको सुरक्षा गर्ने सहितका विषयमा चुनौती मात्र देखिएको छैन, यस क्षेत्र एक प्रकारले आतंकित बन्न पुगेको छ। नागरिकमा खबर छ।
7: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: ए सबिना, यस्तो हतारमा कता हो?
12: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, घर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
8: ल, बिहेको घर गहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
14: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846078528 र 9800281642।
11: सुन्नु न श्रेया, यो चाया पोतो डन्डिफोर एलर्जीले मेरो अनुहार नै।
15: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
11: कहाँ?
15: गण्डकी मेडिकल हल।
18: हो, गण्डकी मेडिकल हल, अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
15: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डिफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
18: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
11: गण्डकी मेडिकल हल, दुलेगौडा माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0635903969, मोबाइल 9840826926।
8: तपाईँ घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्।
28: तर पनि उनी भेट हुने जतिलाई आफ्नो दुःख बिसाउन छाड्दिनन्। एकै सासमा देशको न्याय प्रणालीले दिएको हैरानी पोखिहाल्छिन्। मेरो छोरालाई कुटी कुटी मारे, अदालतले पनि न्याय दिएन, यति भनिसक्दा उनी भक्कानिन्छिन्। नयाँ प्रधान न्यायाधीश सिफारिशको रन्कोले तातिएको सर्वोच्च अदालतले तोकेको पेशी भ्याउन विष्णु कुमारी पाण्डे गएको सोमबार पोखरादेखि काठमाडौँ आउनु भएको थियो। अदालतले त्यो दिन पनि पुरानै जवाफ दियो, तपाईँको पेशी सर्यो, अर्को जेठ 20 आउनु। उहाँसँग पोखरादेखि काठमाडौँ आउजाउ गर्न अनि होटलमा बस्न पैसा छैन। सरसापट लिएको पैसा अदालत धाउँदा धाउँदै सकिसक्यो, अब त कानमा लगाएको सानो मुन्द्री मात्र बाँकी छ। उहाँले सुनाउनुभयो, न्याय पाउँछु भने त्यो पनि बेच्छु। छोराको हत्यामा संलग्नलाई कारवाही माग गर्दै हरेक महिना उहाँ अदालत धाइरहनुहुन्छ, तर 15 पटकसम्म यसै गरी पेशी सारिरहँदा उहाँ थकित हुनुहुन्छ। बेला बेला साथमा भएको सानो फोनमा रिङ बज्छ, उठाउँदा उहाँ आवाज सुन्नुहुन्न, नजिकै देखिने कसैलाई बोलाउनुहुन्छ अनि कुरा गरिदिन अनुरोध गर्नुहुन्छ, गुहार मागिरहनुहुन्छ। अर्को महिनालाई 16 पटकको पेशी तोकिँदा उहाँ यसअघि हेर्न नभ्याउने सूचीमा राख्ने न्यायाधीशहरूको विवरण सहितको चिकर्टो बोकेर हिँडिरहनु भएको छ। त्यसमा हुनुहुन्छ कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लदेखि संवैधानिक परिषदले प्रधान न्यायाधीशमा सिफारिश गरेका डाक्टर मनोज कुमार शर्मासम्मका नाम, अनि विष्णु कुमारी सोध्नुहुन्छ श्रीमानहरूलाई कहाँ गएर भेट्न सकिएला। न्यायको पर्खाईमा आमा 15 पटक पेशी सर्यो, खर्च जुटाउन कानको मुन्द्री बेच्दै, शीर्षकको खबर कान्तिपुरमा छ।
13: अब विदेशको खबर. चीनिया राष्ट्रपति शी जिनपिङ र चीनको राजकीय भ्रमणमा रहनुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बीच हिजो बेजिङको ग्रेट अल अफ दि पीपुलमा द्विपक्षीय वार्ता भएको छ. बहुप्रत्याशित वार्ताका क्रममा राष्ट्रपति शीले नयाँ युगमा दुई ठूला देशबीच सौहार्दपूर्ण सम्बन्ध कायम राख्ने सही बाटो पहिल्याउनु पर्नेमा जोड़ दिनुभयो. राष्ट्रपति शीले दुई देशबीच मतभेद भन्दा साझा हितका विषयहरू बढ़िरहेको उल्लेख गर्दै एकको सफलता अर्को लागि अवसर हुने बताउनुभयो. दुई घण्टा भन्दा बढ़ी चलेको भेटवार्तामा आपसी व्यापार, ताइवान मामिला, इरान युद्ध, फेन्टानिल नियन्त्रण तथा विश्व आर्थिक स्थायित्वका विषयमा छलफल भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्. वार्तामा ट्रम्पले चीनसँगको सम्बन्ध पहिला भन्दा राम्रो हुने बताउनुभयो. उहाँले आफू र सी बीचको सम्बन्धलाई मित्रतापूर्ण भन्दै यो भेटलाई अहिलेसम्मको सबैभन्दा ठूलो शिखर सम्मेलनको संज्ञा दिनुभएको छ.
28: अब खेल सम्बन्धी खबर. इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा मुम्बई इण्डियन्सले पंजाब किंग्सलाई हराएको छ. मुम्बई 6 विकेटले विजयी भएको हो. हिजो बेलुका धर्मशालामा टस हारेर पहिला ब्याटिङ गरेको पंजाबले 8 विकेट गुमाएर 200 रन बनाएको थियो. पंजाबले दिएको 201 रनको लक्ष्य पछ्याएको मुम्बईले 19 ओभर 5 बलमा 4 विकेट गुमाएर लक्ष्य पूरा गर्यो. मुम्बईको जितमा तिलक वर्माले अभिजित रहँदै 33 बलमा 75 रन बनाए. आईपीएल क्रिकेटमा लगातारको 6 जितपछि करिब 3 हप्तासम्म शीर्ष स्थानमा रहेको पंजाबले लय गुमाएको हो. त्यसपछि लगातार 5 खेल हारिसकेको छ. अंक तालिकामा पंजाब 12 खेलमा 13 अंकका साथ तालिकाको चौथो स्थानमा छ भने मुम्बई समान खेलमा 8 अंकका साथ तालिकाको नवौं स्थानमा छ. आईपीएल क्रिकेटमा आज बेलुका 7:45 बजे लखनऊ सुपर जायन्ट्स र चेन्नई सुपर किंग्स खेल्दैछन्.
13: काया कैरनमा अब केही खबर संक्षेपमा. गैराती काठमाडौँ उपत्यका सहित देशका मध्य र पूर्वी भेगका केही ठाउँमा पानी परेको छ. आज पनि कोशी र मधेश तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही ठाउँहरूमा मध्यम वर्षा हुने महाशाखाले जनाएको छ. अझै एक हप्तासम्म यसै गरी बदली र वर्षाको सम्भावना रहेको मौसमविदहरूको भनाइ छ.
28: वर्ल्ड लिंकलाई करछलीमा मुद्दा नचलाउने निर्णय तत्काल स्थगित भएको छ. सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेसँगै महान्यायाधिवक्ताको कार्यालयले गरेको यो निर्णय रोकिएको हो. वरिष्ठ अधिवक्ता सविता भण्डारी बराल महान्यायाधिवक्ता पदमा रहँदा यो कार्यालयले वर्ल्ड लिंक कम्युनिकेशनलाई 7.36 अर्ब रूपियाँ करछलीको विषयमा मुद्दा नचलाउने निर्णय गरेको थियो.
13: मन्त्रालयका नाम र कार्यक्षेत्र फेरबदल गरिएको विषयमा पूर्व प्रशासक तथा बहालवाला केही उच्च कर्मचारीहरूले असन्तुष्टि पोखेका छन्. पूर्व प्रशासकहरूले सामाजिक सञ्जाल मार्फत असन्तुष्टि पोखेका हुन्. खास गरी संघीय मामिला तथा सामान्य प्रशासन र भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई गाभेर भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बनाइएको विषयमा प्रशासकहरूले असन्तुष्टि पोखेका खबर नागरिक दैनिकले लेखेको छ.
28: एमाले भोलि केन्द्रीय सचिवालय बैठक बोलाएको छ. अध्यक्ष केपी ओलीको निवास भक्तपुर गुण्डोमा दिउँसो 1 बजे बस्ने गरी बैठक बोलाएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ. यसैबीच आगामी मंगिरमा एकता महाधिवेशन गर्ने निर्णय गरेको नेपाली कम्युनिष्ट पार्टी नेकपाले जनसंगठनहरूको समायोजन प्रक्रिया अघि बढ़ाएको छ. नेकपाले 32 जनवर्गीय संगठनका इन्चार्ज र सह इन्चार्जहरूको जिम्मेवारी तोकेर समायोजन प्रक्रिया अघि बढ़ाएको हो.
13: भारतले नेपाल सहित अरू देशमा चीनी निर्यातमा फेरि प्रतिबन्ध लगाएको छ. योसँगै नेपाली बजारमा आपूर्तिमा अवरोध र खाद्य सुरक्षामा खतरा पैदा गर्ने चिन्तालाई भारतको संरक्षणवादी नीतिले फेरि बिउँताएको छ.
28: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ़न तयार रहेको बताउनु भएको छ. विराटनगरमा हिजो आयोजित नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको चौथो कार्यकारिणी समितिको पदस्थापना कार्यक्रममा उहाँले निजी क्षेत्रलाई डर देखाएर उद्योग व्यवसाय कमजोर बनाउने पक्षमा सरकार नरहेको स्पष्ट पार्नु भएको छ. यसैबीच शेयर बजार निरन्तर ओह्रालो लाग्ने क्रम जारी छ. अघिल्लो दिन हिजो 84.15 अंकले घटेको नेप्से परिसूचक हिजो 10.07 अंकले घटेर 27.17 बिन्दुमा अड्किएको छ.
13: काया कैरनमा अब पालो उखानको.
28: नाउ एउटाको, गाउँ एउटाको.
13: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं. आजका मुख्य खबर फेरि एकपटक.
28: प्रतिपक्षको विरोधका बीच नीति तथा कार्यक्रम पारित, सभामुखले प्रधानमन्त्रीलाई रूलिङ नगरेकोमा आलोचना, बजेट मार्फत आर्थिक चुनौती चिर्ने र थिति बसाल्ने अर्थमन्त्रीको प्रतिबद्धता,
16: पूर्व गृहमन्त्री सुधन गुरूङमाथि छानबिन गर्न समिति गठन, छानबिन आयोगले माग्यो उच्च पदस्थसँग सम्पत्ति विवरण,
28: किसानले चाहे जति रासायनिक मल पुर्याउन सरकारलाई सधैँ धौधौ, जैविक तथा प्रांगारिक मलमा अनुदान दिनु सकारात्मक रहेको अभियन्ताको भनाई,
16: बेजिङमा सी र ट्रम्प बीच बहुप्रतीक्षित वार्ता, द्वन्द होइन साझेदार बनेर अघि बढ्नुपर्नेमा जोड,
28: र आईपीएल क्रिकेटमा पंजाबको लगातार पाँचौं हार, मुम्बई छ विकेटले विजयी।
16: र अन्त्यमा आजको कार्टुन, आज हामीले सशक्त शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन,
28: जति रासायनिक मल पुर्याउन सरकारलाई सधैँ धौधौ, जैविक तथा प्रांगारिक मलमा अनुदान दिनु सकारात्मक रहेको अभियन्ताको भनाई,
16: बेजिङमा सी र ट्रम्प बीच बहुप्रतीक्षित वार्ता।

0: यहाँ प्रधानमन्त्री र उहाँको दलका सभापति रवि लामिछाने जस्तै देखिने मान्छे सँगै छन्। प्रधानमन्त्री जस्ता देखिने मान्छे लामिछाने जस्ता देखिने मान्छेसँग भन्दैछन्, मलाई बोल्न दे सरकार भनेर मैले पहिले भनिसके, अब आफै सरकार भएपछि त के बोल्नु, तपाईँ बोल्नुहोस्। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं। नमस्कार।
1: रेडियो ढोर बाराही 103.8 MHz।
2: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपड़ा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
3: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो शहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपड़ा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपड़ाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
2: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
3: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066-81115।
4: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला।
5: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौंडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौंडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
4: हजुर, दुलेगौंडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलोट आल्मुनियम सिलोट चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौंडा मेटल उद्योग प्रोप्राइटर सूर्यबहादुर बानिया संगम बानिया। फोन 065414142 98563 2118 98462014726।
3: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
6: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
7: यस दुलेगौंडा पोलिक्लिनिकमा यही जेठ 2 गते पहिलो शनिबार
6: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर तीर्थलाल उपाध्याय चरक मेमोरियल हस्पिटल पोखरामा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रूपा पनेरू गण्डकी मेडिकल कलेज GMC मा कार्यरत वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
7: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: यस दुलेगौंडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
7: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
3: थप जानकारीको लागि सम्पर्क दुलेगौंडा पोलिक्लिनिक प्राली, फोन 065414129 र 98560-31053।
8: के भन्ने सोच छ, तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ।
9: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
8: त्यसो भए सुन्नुहोस्, इलाइट CA CA फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
9: हो र, के खास छ त इलाइट CA?
8: एक्सपिरियन्स CA फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन।
9: ओहो, अनि लोकेसन?
8: बानेश्वर काठमाडौँ। सम्पर्क 01-59-14-284 97-61-84-65-37। लिमिटेड फिस, ढिला नगर्नुहोस्।
9: इलाइट CA, तपाईँको सफलताको सही सुरुवात।
10: अब सुन्नुहोस् पूरा समाचार।
11: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
10: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
11: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहन

0: सक्दा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
0: चिल्लो पदार्थ माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
1: मद्यपान र धूम्रपान सेवन नगरौं।
0: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: हामीले हाम्रो शरीरमा दुई किसिमको रोगलाई अनुभव गर्न सक्छौ, एउटा शारीरिक रोग, एउटा मानसिक रोग। शारीरिक रोग सुन्दैखेरि थाहा पाइन्छ कि हाम्रो शरीरमा लागेको रोग, चाहे त्यो बाहिरी रूपमा चोटपटक होस्, चाहे भित्री हाम्रो कुनै पनि अङ्गहरूमा नोक्सानी पुगोस्, हामी के गर्छौं? डाक्टरकोमा जान्छौं, डाक्टरको दवाई खान्छौं, अनि त्यो हाम्रो भित्रको अङ्गहरू ठिक हुन्छ, ठिकसँग काम गर्छ, अनि हामी निको हुन्छौं। हो त्यस्तै मानसिक रोग। अब मानसिक रोग भन्ने बित्तिकै हामी फेरि बुझ्न सक्छौं कि यो मनले ल्याएको रोग हो, मनले निम्ताएको रोग। तर मन एउटा कुनै हाम्रो अङ्ग हो त? पक्कै पनि होइन। मन एउटा सूक्ष्म शरीर हो जसलाई देख्न सकिँदैन, तर हामी अनुभव गर्न सक्छौं। र सबैभन्दा पावरफुल भनेको यो मनको खेल हो, यो मानसिक रोग भनेको नै। वास्तवमा यसले हामी शारीरिक रूपमा स्वस्थ छौं र मानसिक रूपमा अस्वस्थ छौं भने फेरि हाम्रो जीवन अस्त व्यस्त हुन्छ। हामी आफूसँग भएको कुनै कुराहरू पनि देख्दैनौं। अब के हुन्छ भन्दाखेरि, मानसिक रोग हामीलाई लाग्यो, हामीलाई थाहा पाइसक्यौं, अब हामी डाक्टरकोमा जान्छौं। अब मनले एउटा तनाव उत्पन्न गराउँछ, अनि हामी डाक्टरकोमा जान्छौं, अनि डाक्टरले दिनुहुन्छ तनाव कम गर्ने दवाई। अब हामी दवाई खाउन्जेल हामी निको हुन्छौं, निको भएको जस्तो लाग्छ हामीलाई, हामी आनन्द रिल्याक्स फिल गरिरहेको हुन्छौं। तर जब हामी निको भयौं भनेर फेरि दवाई छोड्छौं, अब के हुन्छ? अब बिस्तारै अब तनाव कम गर्ने दवाई खाएपछि, त्यो दवाई छुटिसकेपछि तनाव जस्ताको त्यस्तै, किनकि यो सबैको जड भनेको तनाव नभएर मन हो। मनले तनाव निम्त्याउँछ, मनले तनाव क्रिएट गर्छ, अनि त्यसपछि अब हामी मनलाई जरैसँग निकाल्नको साटो हामी तनावकै लागि दवाई खाइरहेछौँ भने यसले हामीलाई पर्मनेन्ट होइन एउटा निको पार्दैन, अनि हामी फेरि के हुन्छ, हाम्रो लाइफ अस्त व्यस्त हुन्छ, किनभने दवाई छोडिसक्यौँ, फेरि हामी डाक्टरकोमा बाग्छौँ, फेरि डाक्टरले हामीलाई तनाव कम गर्ने दवाई दिनुहुन्छ, र यो खेल चलिरहन्छ। त्यसैले हामीले मानसिक रोगलाई होइन जरैसँग उखेडेर होइन उखेलेर फाल्नको लागि हामीले पहिला त हाम्रो मनलाई बुझ्नु पर्यो नि त। हाम्रो यो देखिने शरीर मात्रै हामीलाई थाहा छ, हामीले यो सूक्ष्म शरीर जुन छ नि, मन बुद्धि होइन चित्त अहंकार, यो चीजलाई त हामी फिल गर्छौँ नि त, अनि हामी सोच्छौँ यो सबै हामी नै हो, अनि यो चीजको बारेमा नबुझेपछि के हुन्छ भन्दाखेरि, हामी मानसिक तनावले नै हामीलाई रोग निम्त्याउँछ, हामी डाक्टरकोमा भाग्छौँ, पैसा खर्च हुन्छ, हाम्रो लाइफ डिस्टर्ब हुन्छ, हामी केहीमा पनि कन्सन्ट्रेसन गर्न सक्दैनौँ, सिर्फ हामीलाई सुसाइडल थट आइरहेको हुन्छ। त्यसैले पहिलो भनेको नि, मानसिक रोगलाई मजाले जरैसँग उखालेर फाल्नको लागि हामीले मनलाई बुझ्नुपर्छ, र यो मनलाई बुझ्ने, आफूमा काम गर्ने, यो जति पनि एक्टिभिटीहरू छ नि, एक पैसा पनि पर्दैन। कस्तो अचम्मको कुरा क्या, एक पैसा पनि पर्दैन, तर पनि हामीलाई गर्न कति गाह्रो छ। जबकि हामी यति महँगो हस्पिटल धाइरहेको हुन्छौँ, यति महँगो दवाई खाइरहेको हुन्छौँ, तर हामीलाई कसैले मनलाई बुझ्नुपर्छ, ध्यान गर्नुपर्छ भन्यो भने हामीलाई तुरन्तको त्यो एउटा बुटी चाहिएको छ क्या, कसैले जडीबुटी यस्तो ल्यायोस् कि आज खायौँ भोलि निको भइहाल्यो, अनि यो हुनेवाला छैन। त्यसैले हामीले पहिलो कुरा भनेको मनको प्रकृतिलाई बुझ्नुपर्छ कि यो मन भनेको के हो। यो मन भनेको एउटा सूक्ष्म शरीर हो। यो मनको काम के हो भन्दाखेरि, यो मन चाहिँ एउटा आर्मीको हेड भयो होइन, हामीले सपोज एउटा आर्मीको हेड भयो, अब यो मनको पाँचवटा सिपाहीहरू छ, सबै काम सिपाहीहरूले गर्छ। त्यो सिपाहीहरू को हो भन्दाखेरि चाहिँ आँखा हो, कान हो, जिब्रो हो, नाक हो, यो स्पर्श हो, यो पाँच इन्द्रिय चाहिँ होइन यो मनको सिपाहीहरू हो। अब जति पनि बाहिर हाम्रो आँखाले केही देख्छ होइन, हामी कानले केही सुन्छौँ, हामी बोल्छौँ, हामी स्पर्श गर्छौँ होइन, हो यो सबै पाँचवटा इन्द्रियहरूले इन्फर्मेसन मनलाई दिन्छ। जति पनि इन्फर्मेसनहरू कलेक्ट गर्ने काम यो पाँचवटा सिपाहीहरूले गर्छ, अनि आफ्नो आर्मीको हेडलाई गएर सुम्पिदिन्छ, होइन डाटाहरू कलेक्ट गरेर सुम्पिदिन्छ। अब मनले त्यसैलाई घुमाई फिराई यो भयो भने त्यो भयो भने यो भयो भने यस्तो स्थितिमा यो भयो भने होइन हाम्रो जति पनि डरहरू छ हाम्रो जति पनि चिन्ताहरू छ सबै काल्पनिक छ नि। यसो बुझौँ त हामी हाम्रो हामीले के को लागि चिन्ता गरिरहेको छौँ भन्दाखेरि कतै यो भयो भने कतै त्यो भयो भने भन्ने विषयमा चिन्ता गरेका छौँ कि छैनौँ। हो यो कुरालाई बुझ्नुपर्छ। यो मनको कामै हो जति पनि डाटाहरू कलेक्ट गर्ने यो पाँच इन्द्रियबाट अनि त्यसपछि यो भयो भने त्यो भयो भने भनेर हामीलाई बारम्बार दिएको दिने गर्छ। त्यसैले मन भनेको हामीलाई कन्फ्युज गराउने एउटा विकल्प दिने काम गर्छ क्या। अब जस्तो मलाई मोबाइल किन्न मन लाग्यो भने अब मेरो आँखाले मोबाइलहरूको होइन सर्च गर्छु म मेरो आँखाद्वारा म सर्च गर्छु कसैलाई म भनेर कसैले मलाई सजेसन दिन्छ भने म सुन्छु मोबाइलको बारेमा जति पनि डाटाहरू कलेक्ट गर्छु। अब मनले के भन्छ यो किनौँ कि त्यो किनौँ यो गरौँ कि त्यो गरौँ यो मोबाइल राम्रो कि त्यो मोबाइल राम्रो हामीलाई अप्सन दिने काम मनले गरिरहेको हुन्छ। अब मन पछि हामीले के गर्नुपर्छ भन्दाखेरि मनलाई कसरी कन्ट्रोल गर्ने त अब भन्दाखेरि यदि हामीले मनको कार्यलाई मजाले बुझ्यौँ भने मनलाई ठाउँमा राख्नको लागि हाम्रो बुद्धि चाहिन्छ। अब मनले यो मोबाइल किनौँ कि नकिनौँ किन भने मसँग मोबाइलको दाम 90,000 छ मसँग 70,000 छ र अब मोबाइल 90,000 किन्यो भने मलाई 20,000 फेरि लोन लिनुपर्छ। अब केही गरी हामी अलिकति मजाले आफ्नो लाइफमा अलिकति ज्ञानहरू लिएको मान्छे रहेछौँ भने के हुन्छ भन्दाखेरि होइन यत्रो महँगोमा मोबाइल लिएर काम छैन मेरो बजेट छैन म 20,000 लोन लिएर 90,000 मोबाइल किन्न सक्दिनँ आज मेरो कन्डिसन ठिक छैन भने म 20-30,000 मोबाइल किन्छु तर म यस्तो महँगो मोबाइल किन्दिनँ। हाम्रो बुद्धिले त्यो डिसिजन गरिरहेको हुन्छ। त्यसैले मनलाई शान्त बनाउन मनलाई एउटा सही ठाउँमा बाटोमा लानको लागि हामीले जहिले पनि ज्ञान लिनुपर्छ। ज्ञान जति लिन्छौँ त्यति बुद्धि बढ्छ जति बुद्धि बढ्छ एउटा राइट डिसिजन हामी लिन सक्छौँ। त्यसैले यो कुराहरूलाई नबुझिकन मानसिक रोग कहिले पनि हाम्रो जीवनबाट जाँदैन। त्यसैले हामीले यो हाम्रो सूक्ष्म शरीरलाई चिन्नै पर्छ। त्यसैले पहिला मनको प्रकृतिलाई बुझ्यौँ त्यसपछि मनलाई ठाउँ ठिक ठाउँमा ल्याउनको लागि बुद्धि सबैभन्दा पावरफुल रहेछ र त्यो बुद्धिलाई बढाउनुको लागि के हुन्छ भन्दाखेरि हामीले ज्ञान लिनुपर्ने रहेछ। तर यदि हामीले ज्ञान लिनौँ भने बुद्धिले कसरी काम गर्छ भन्दा ठिक छ मनसँगै मिल्छ नि फेरि बुद्धि मनकै डिसिजनमा बुद्धि पनि सरेन्डर गरिरहेको हुन्छ यदि हामीले बुद्धिलाई पावरफुल बनाएको छैनौँ भने। त्यसैले त हामी भन्छौँ नि यस्तो बुद्धि त घाँस चढ्न गयो होला भन्दैन टिनेजरहरूको बुद्धि हुँदैन नि जे पाए त्यही मनले जे पाए त्यही गरेका छ बुद्धि छैन हामी गाली गरिरहेको हुन्छौँ। त्यसैले बुद्धिलाई बढाउनुको लागि ज्ञान चाहिन्छ। अर्को हामीले नि ध्यान गर्नु एकदमै जरुरी छ। यो मनको बानी त हामीले थाहा पाइसक्यौँ होइन र हामी जहिले पनि घरैमा हुँदैनौँ जहिले पनि हामी आश्रममा हुँदैनौँ जहिले पनि हामी एकदम शान्त वातावरणमा हुँदैनौँ पक्कै पनि बिहानदेखि बेलुकासम्म हामी यस्तो कोलाहलमा बस्नुपर्ने हुन्छ अफिसमा बस्नुपर्ने हुन्छ हामी कलेज भन्यो स्कुल भन्यो होइन यति धेरै कोलाहलमा हामी बसेको हुन्छौँ भने त्यो सबै विचारहरू हाम्रो होइन कहाँ गएर बसेको हुन्छ भन्दा हाम्रो सबकन्सियस माइन्डमा बसेको हुन्छ। अब घरमा आएपछि जब बेलुका हुन्छ हामीलाई त्यो चिजहरू दिनभरिको चिजहरू होइन एकदम खेलिरहेको हुन्छ नि अब के गर्ने कसरी शान्त गर्ने भन्दा जसरी थाकेर आएर हामी घरमा के हुन्छौँ फ्रेस हुन्छौँ मुभ हुन्छौँ होइन नुहाउँछौँ अर्को कपडा फेर्छौँ अनि कस्तो रिल्याक्स भएको जस्तो हुन्छ हो त्यस्तै हाम्रो अब मनलाई शान्त बनाउनुको लागि एकछिन ध्यान गर्ने त्यसैले त बिहान र बेलुका ध्यान गर्नु एकदमै जरुरी छ। त्यसैले मानसिक रोगलाई जरैदेखि उखेलेर फाल्ने हो भने अलिकति टाइम हामी आफूलाई फोकस गर्नै पर्छ हामी आफूलाई दिनै पर्छ ध्यान गर्नै पर्छ। ध्यान बिना कुनै पनि मानसिक रोग हामी हटाउन सक्दैनौँ यो ग्यारेन्टी छ। त्यसैले मानसिक रोगले पीडित मान्छे हुनुहुन्छ भने अलिकति आफ्नो लाइफमा लाइफस्टाइल चेन्ज गर्नै पर्छ अलिकति ज्ञान लिनै पर्छ ध्यान गर्नै पर्छ। यो चिजहरूलाई जबसम्म हामीले बुझ्दैनौँ नि तबसम्म मानसिक रोग आएको आइबस्छ र हामी एउटा राम्रो लाइफ कहिले पनि बाँच्दैनौँ। अर्को भनेको हामीले नि ध्यानको साथसाथै यो पाँच इन्द्रिय छ नि यो पाँच सिपाही हो मनको यो पाँच सिपाहीलाई अलिकति लगाम सोच्नुपर्छ नि। अब आँखा त छ नि होइन तर आँखा छ भने बित्तिकै जे पनि हेर्ने अब हाम्रो हातमा मोबाइल छ हाम्रो आँखा छ अब के हामी जे पनि हेर्ने तर हामी त आज जे पनि हेरिरहेको छौँ र यो सोच्छौँ कि यो इन्टरटेनमेन्ट त हो नि, के चाहिँ हुन्छ र त्यो गएर हाम्रो ब्रेनमा बसेको हुन्छ होइन। त्यसैले हामीले आज एउटा गलत चिज हाम्रो ब्रेनलाई दिँदैछौँ, स्टोर गर्दैछौँ। त्यसैले आज जे बोल्न मन लाग्यो भन्दैमा बोल्ने, सुरुमा बोल्दा कसले सुन्छ भन्दा हाम्रै सबकन्सियस माइन्डले सुनिरहेको हुन्छ। हाम्रै सबकन्सियस माइन्डमा त्यो फोहोरको थुप्रो गइरहेको हुन्छ भने जे पनि बोल्न हुँदो रहेछ त पक्कै पनि हुँदैन रहेछ। त्यसैले यो पाँचवटा सिपाहीलाई, यो पाँचवटा इन्द्रियलाई हामीले कन्ट्रोल गर्नुपर्छ। राम्रो सुन्ने, राम्रो हेर्ने चोइस त हो नि, लाइफ भनेको चोइस हो। आज हामी मानसिक रोग पनि हटाउन खोज्ने तर दिनभरि पर्न भिडियोहरू हेरेको छ होइन, रिलहरू जे पायो त्यो रिलहरू हेरेको छ, सोसियल मिडियामा अर्काको लाइफ हेरेको हेरे गरेको छ भने कसरी हामी मानसिक रोग हटाउन सक्छौँ? अझ हामी निम्त्याइरहेको हुन्छौँ। त्यसैले यो पाँचवटा आर्मीलाई, यो पाँचवटा फाइभ सेन्सेसलाई हामीले कन्ट्रोल गर्नु एकदमै जरुरी छ। अर्को भनेको नि, जीवनमा नि लक्ष्य नभएको मान्छेलाई मात्रै मानसिक रोगले ग्रस्त बनाउँछ। मानसिक रोग कस्तो मान्छेलाई हुन्छ? जोसँग प्रशस्त टाइम छ, जोसँग खाना पनि पुगिरहेको छ, जसलाई धेरै चिन्ता छैन यो खाना कसरी ल्याउने, कसरी हुन्छ नि यो डेलीको एक्टिभिटी, जुन हाम्रो बेसिक निडहरूलाई कसरी पूरा गर्ने, आफ्नो बेसिक आवश्यकताहरूलाई कसरी पूरा गर्ने, त्यो चिन्ता भएको मान्छेलाई मानसिक तनाव हुँदैन। जसलाई अलिकति प्रशस्त पुगिरहेको छ, जसलाई आरामको जिन्दगी छ, त्यसलाई नै, त्यो व्यक्तिलाई नै मानसिक रोग आइरहेको हुन्छ। त्यसैले जो गरिब हुनुहुन्छ नि, दिनभरि मजदुरी गर्ने, उहाँहरूलाई मानसिक तनाव हुँदैन। उहाँहरूलाई के को तनाव हुन्छ भन्दा पैसा कसरी ल्याउने, पैसा कसरी जोड्ने हो, यस्तो तनाव त उहाँहरूलाई हुन सक्छ। तर त्यो मानसिक तनाव हुन्छ नि, यो भयो भने त्यो भयो भने हो, यस्तो तनाव उहाँहरूलाई हुँदैन। त्यसैले आज प्रशस्त टाइम छ भने बी केयरफुल, मानसिक तनाव त्यो व्यक्तिलाई नै आउँछ जससँग प्रशस्त टाइम छ। त्यसैले जीवनमा एउटा लक्ष्य राख्ने, एउटा लक्ष्यमा जब हामी अगाडि बढ्छौँ भने पक्कै पनि मानसिक तनाव हुँदैन, किनभने हामीसँग टाइमै हुँदैन। जब हामी खाली हुन्छौँ, मनले आफ्नो काम सुरु गर्छ। त्यसैले मनले आफ्नो काम सुरु नगरोस् भन्नको लागि हामी बिजी हुनुपर्छ एउटा राम्रो काममा। तर आज हामी बिजी छौँ मोबाइलमा होइन, कसैसँग गसिपमा, त्यसमा बिजी होइन। बुक रिडिङ भयो होइन, कुनै एउटा क्रिएटिभ कामहरू, आफ्नो हबीको कामहरू हो, यस्तोमा बिजी भयौँ भने पक्कै पनि बिस्तारै बिस्तारै हाम्रो माइन्ड यति रिल्याक्स हुन्छ, हाम्रो माइन्ड यति शान्त हुन्छ। यो मनको निम्त्याएको बिरामीहरू हुन्छ होइन, यो मनले निम्त्याएको रोगहरू नि मनलाई बुझेर नै निको हुन्छ। अर्को हामीले आज वर्तमानमा बाँच्न सिक्ने, आज हामी कि भूतकालमा छौँ कि भविष्यमा छौँ, जुन चाहिँ भूतकाल बितिसक्यो, भविष्य आएकै छैन, भविष्य भनेकै आजको एक्टिभिटी हो। त्यसैले हामीले मनको रोगहरूलाई होइन हटाउनुको लागि वर्तमानमा बाँच्ने कोसिस गर्ने। अब भूतकाल बितिसक्यो, भविष्यको लागि आज काम गर्नु छ, त्यसैले आज प्रेजेन्ट मोमेन्टमा बिहानदेखि बेलुकाको एउटा रुटिन लाइफ बनाउने, सेड्युल बनाउने, आज म के गर्छु, कसरी म मेरो दिनचर्यालाई प्रोडक्टिभ बनाउँछु हो, यसरी वर्तमान होइन जुन क्षणहरूलाई हामी सेलिब्रेट गर्दै जान्छौँ होइन। खाना खाँदा हामी खानाकै इन्जोय गर्छौँ, परिवारसँग बस्दा परिवारसँगै हामी रमाइलो गर्छौँ हो, यस्तो एक्टिभिटी वर्तमानमा गर्ने कार्यहरू जब ती गर्छौँ, त्यति हाम्रो मनको खेल खतम हुन्छ। त्यसैले यो मनलाई नबुझिकन मनको रोग हामी जरैसँग खेलेर पाल्न सक्दैनौँ, तर आज हामी त्यो गर्न चाहँदैनौँ, किनकि यसमा टाइम लाग्छ, यसमा मेहनत छ, इन्जोयमेन्ट छैन। अनि हामी किन आज ध्यानमा बस्न सक्दैनौँ, किन बुक रिडिङ हामी गर्न सक्दैनौँ भन्दा हामी मौज देखिरहेको हुन्छौँ क्या। हरेक कार्यमा जब मौज हामी देख्छौँ नि, मजा खोज्छौँ नि, तब हाम्रो लाइफ राम्रो हुँदैन। हरेक कार्यमा मजा खोज्नु हुँदैन, हरेक कार्यमा हामीले लङ टर्म बेनिफिट खोज्नुपर्छ कि आज मलाई मजा छैन तर भोलि यही कुराले मलाई मेरो जीवनलाई एउटा स्वस्थ जीवन बनाउँछ, एउटा होइन क्रिएटिभ कुराहरूमा अगाडि बढाउँछ। त्यसैले अलिकति मेहनत त चाहिन्छै चाहिन्छ। यदि मलाई मेरो जीवन राम्रो बनाउनु छ, शान्ति चाहिएको छ होइन, एउटा पिसफुल लाइफ, एउटा क्रिएटिभ काममा अगाडि बढ्नु छ भने अलिकति समय त मैले आफूलाई दिनै पर्छ, अलिकति सेक्रिफाइस त मैले गर्नै पर्छ। बिना सेक्रिफाइस यो संसारमा केही पनि छैन। त्यसैले नो पेन नो गेन, त्यसैले अलिकति मेहनत गर्नुपर्छ। हजुरहरूलाई धेरै धेरै धन्यवाद। मेरो विद्यार्थी एकदमै धन्यवाद।
4: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइफोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा, प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847315368।
5: पसल सरेको सूचना। सुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मिन बहादुर सुनार 9825319122, 9508 र 9460692646।
6: सुन शुद्धताको प्रतीक। तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार।
7: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार। प्रोपाइटर भोज बहादुर सुनार,
6: मोबाइल 9805535537।
8: मम्मी भोक लाग्यो, खाजा खाऊ न।
9: नानु बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
8: हस् मम्मी।
10: मैले सुने छोरी, ल जाम हिँड।
9: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त सस्तो किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
10: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
9: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विङ्स, चिकन छोइला, पाङ्रा छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
10: बीजी मोमो हाउस दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
11: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएन हुन्थ्यो नि बुहारी।
9: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा। त्यहाँ त सावित्री, जिरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि। कति मान्छे जाँदो रहेछन्।
11: ए हो र, ल त ल।
7: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0564142 र 9850621692।
12: वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर सूर्य देवकोटा, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
13: मनमोहन कार्डियो भास्कुलर सेन्टर टिचिङ हस्पिटल काठमाडौँमा कार्यरत मुटु रोग विशेषज्ञ डीएम कार्डियोलोजिस्ट डाक्टर सूर्य देवकोटा
14: यही जेठ 2 गते शनिबार
13: यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
12: लक्षित समूहहरू
13: उच्च रक्तचापका र मुटु ढुकढुक गर्ने बिरामीहरू,
12: मुटुको बाथ रोग,
13: मुटुका रक्त नली र धमनी सम्बन्धी रोगहरू,
12: हृदयघात भएका तथा मुटुको रक्त नलीमा स्टेन्ट हालिसकेका बाइपास सर्जरीका बिरामीहरू,
13: मुटुको भल्भ सम्बन्धीका रोगीहरू तथा भल्भ फेरेका बिरामीहरू,
12: मुटुको मांसपेशी सम्बन्धी रोग भएका तथा मुटु कमजोर भएका बिरामीहरू,
13: कोलेस्ट्रोल ट्राइग्लिसराइड भएका बिरामीहरू,
12: जन्मजात मुटुमा प्वाल तथा अन्य जन्मजात मुटुका रोगीहरू,
13: शरीर सुन्निने बिरामीहरू र अन्य मुटु सम्बन्धी रोग भएका बिरामीहरू,
12: हृदय चक्कर र रिङ्गाटा लाग्ने, छाती दुख्ने र भारी हुने, श्वास फेर्न गाह्रो हुने बिरामीहरू,
13: कोरोनरी एन्जियोग्राफी तथा स्टेन्ट राख्नुपर्ने बिरामीहरू,
12: पेसमेकर सम्बन्धीका बिरामीहरू।
15: थप जानकारीको लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 0165-5549-93 र 5-85-778।
5: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
10: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
5: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
16: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
5: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
16: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
5: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
10: फोन बजार सिद्धार्थ बैंक फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
17: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461-56996 छ।
18: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
19: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
18: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
19: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
20: ओम भगवती मेटल एंड स्टील उद्योगलाई छिटो अनि गुणस्तर का सामान पाउनलाई गाछे पानीमा मेटल स्टील फन पार्क का सबै सामान चाहिनी कति मजा एकै ठाउँमा तार जालिनी पाइनी।
21: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
22: हामी कहाँ सटर, च्यानल गेट, ट्रस निर्माण, ट्याङ्की स्ट्याण्ड, फलाम र स्टीलका रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टीलका सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
21: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
22: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9856060113, 9807294।
5: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
10: अब चिन्ता नलिनुहोस्, शरण एन्ड सिसल प्रिन्ट उद्योग जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
0: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा, साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
10: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
0: शरण एन्ड स्पेसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
10: प्रोप्राइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 9843661209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
1: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
2: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
1: बजारै भरि फ्रेस आउस त, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले?
2: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
1: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
10: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहुँ, पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्ग्रिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
23: साइमचेकको साथमा बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
24: सत्य, तथ्य, निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
25: धोरबाराही हाइलाइट्सको साथमा
10: छिटो, छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा बीपी चोक।
25: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841349304।

0: नमस्कार, बिहान 7 बजेको ढोरबाराई हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज, साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ। ढोरबाराई हाइलाइट शुरू गरौं समाचारहरूबाट। विपक्षी दलहरूको बहिष्कार र अवरोधबीच सरकारको नीति तथा कार्यक्रम संसदबाट बहुमतले पारित भएको छ। सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार प्रस्तुत गरेको नीति तथा कार्यक्रम हिजो पारित गरिएको हो। नीति तथा कार्यक्रममाथि छलफलका लागि अस्ति बुधबार संसदमा पेश भएको थियो। प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको उपस्थिति बिना नीति तथा कार्यक्रममाथि छलफल नगर्ने भनेपछि अस्ति बुधबार पटक पटक सदन अवरूद्ध भएको थियो। तर हिजो भने विपक्षी दलका सांसदहरूले छलफलमा भाग लिएका हुन्। छलफलपछि नीति कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीबाटै दिनुपर्ने भन्दै विपक्षी दलहरूले सदनमा अवरोध गरेका थिए। सभामुख टोल प्रसाद अर्यालले प्रतिपक्षी दलहरू अवरोध र बहिष्कार बीच प्रधानमन्त्री मन्त्रीका तर्फबाट अर्थमन्त्री सोडी मुवागलेलाई जवाफ दिन समय दिनुभएको थियो। त्यसपछि एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले बैठक बहिष्कार गरे भने कांग्रेसले उठेर विरोध गरेको थियो। विरोधका बीच नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो। नीति तथा कार्यक्रममाथि 35 संशोधन प्रस्ताव पेश भएका हुन्। सबै प्रस्ताव बहुमतलाई स्वीकृत भएका छन्। राष्ट्रिय सभाले पनि बहुमतले नीति तथा कार्यक्रम पारित गरेको छ। सरकारको नीति तथा कार्यक्रममा कांग्रेस, एमाले, नेकपा सांसदहरूले एकल र संयुक्त सांसदहरू राखेका थिए। राष्ट्रिय सभामा सत्तारूढ़ राष्ट्रपाको प्रतिनिधित्व नै नभए पनि अरू दलहरूले सरकारको नीति तथा कार्यक्रम पारित गरेका छन्। प्रतिनिधि सभाको हिजोको दोस्रो बैठकमा अर्थमन्त्री डाक्टर सोरिम वाग्लेबाट प्रस्तुत आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता कर प्रस्ताव बाहेक माथि छलफलका लागि आगामी जेठ 4, 5 र 6 गतेका दिनहरू तोकिएको छ। हिजो राति अबेरसम्म चलेको बैठकमा सभामुख ढोल प्रसाद अयालले उक्त प्रस्तावमाथिको छलफलका लागि दलीय प्रतिनिधिका आधारमा ती दिनहरू तोक्नु भएको हो। सभामुख अर्यालले छलफलमा भाग लिने सदस्यले जेठ 4 गतेको बैठकको एक घण्टा अगाडि कार्यव्यवस्था परामर्श समितिमा बुझाउन सुझाव दिनुभएको हो। सभामुख अर्यालले उक्त छलफलको रिपोर्ट गर्न अर्थ मन्त्रालय र सभाका सचिवालयका कर्मचारीलाई निर्देशन दिनुभएको हो। सभाको हिजोको बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले मस्यौदा समितिको प्रतिवेदनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहे पनि उक्त प्रस्ताव हिजका लागि कार्यसूचीबाट हटाइएको छ। प्रतिनिधि सभाको अर्को बैठक आगामी जेठ 4 गते सोमबार बिहान 11 बजे बस्नेछ। पूर्व गृहमन्त्री सुदन गुरूङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न सरकारले समिति गठन गरेको छ। उच्च अदालतका पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधीश वक्ता अच्युत मणि न्यौपाने सदस्य रहने गरी समिति गठन भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ। समितिलाई गुरूङका सम्बन्धमा सार्वजनिक रूपमा उठेका विषयमा सत्य तथा तथ्य अध्ययन तथा छानबिन गरी सरकार समक्ष राय सुझाव सहित 15 दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिएको छ। व्यापारी दीपक भट्टसँग व्यापारीको शेयर साझेदारी रहेको सार्वजनिक भएपछि गुरूङले वैशाख 9 राजीनामा दिनुभएको थियो। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको सुनामा रहेका भट्टको लिबर्टी माइक्रो इन्सुरेन्स र स्टार माइक्रो इन्सुरेन्सको शेयर किनेको विषयमा प्रश्न उठेपछि गुरूङ राजीनामा दिन बाध्य हुनु भएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालको जग्गामा भएको अतिक्रमण हटाउन निर्देशन दिएको छ। मन्त्रालयको आन्तरिक प्रशासन शाखाले बुधबार देशभरक अस्पताल तथा प्रतिष्ठानलाई पत्रचार गरेर जग्गाको अतिक्रमण हटाउन निर्देशन दिएको हो। अस्पतालको स्वामित्वमा रहेका जग्गा धनी तथा भौतिक पूर्वाधारको सुरक्षा र संरक्षणका लागि तत्काल गर्न 3 बुदेश निर्देशन दिएको छ। नेपाली कांग्रेसको सभापति गगन कुमार थापाले सरकारले निजी क्षेत्रमाथि गरिरहेको धरपकड़माथि आपत्ति जनाउनु भएको छ। बिहिबार पोखरामा आयोजित प्रदेश भेलालाई सम्बोधन गर्दै उहाँले व्यवसायमाथि गरेको धरपकड़ तुरन्त नरोके देशले ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिनुभएको हो। जसलाई मन लाग्यो त्यसलाई समात्ने भन्दा पनि सरकारले विवेक, करूणा र कानून देखाउनु पर्ने उहाँको भनाइ छ। थापाले सरकारलाई खबरदारी गर्दै सचेत गराउनु पर्ने जिम्मेवारी कांग्रेसमाथि रहेको समेत औल्याउनु भएको हो। उहाँले संघमा कांग्रेस प्रतिपक्षमा रहे पनि प्रदेश सरकारमा सहभागी भएकाले जिम्मेवार बन्न सुझाउनु भएको छ। कांग्रेस विकासको केन्द्रीय नीति तथा प्रशिक्षण विभागले देशभर प्रदेश स्तरीय भेला कार्यक्रम देशभर संचालन गरिरहेको छ। नेकपा एमाले शनिबार सचिवालय बैठक बोलाएको छ। शनिबार बैठक बोलाइएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ। सचिव भानुभक्त ढकालले बैठक बोलाइएको तर कहाँ बस्ने भने टुंग नलागेको बताउनु भएको हो। ओली पक्राउसँगै रामबहादुर थापा बादलले एमालेको कार्यभाग सम्हाल्नु भएको थियो। एमाले चुनावको औपचारिक समीक्षा गरेको छैन। पहिलो सल्लाह कमिटिको समीक्षापछि केन्द्रले समीक्षा गर्ने बताइएको छ। पित्त थैलीको शल्यक्रियापछि आराम गरिरहनुभएका ओली गुण्डुमै भेटघाट लगायतका गतिविधिमा व्यस्त रहे पनि पार्टीका औपचारिक कार्यक्रममा सक्रिय हुनुभएको भने छैन। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसभित्र सम्पूर्ण र भावनात्मक एकता नभएसम्म आगामी निर्वाचनमा अपेक्षित सफलता प्राप्त गर्न नसकिने बताउनु भएको छ। पोखरामा हिजो आयोजित विशेष प्रादेशिक भेलालाई सम्बोधन गर्दै उहाँले पार्टीका तल्लो तहका सदस्य र आम जनताले महसुस गर्ने गरी मानसिक र भावनात्मक रूपमा कांग्रेस एक हुनुपर्नेमा जोड़ दिनुभएको छ। नेतृत्व तहले व्यक्ति विशेषलाई व्यवस्थापन गरेर गरिने एकताले मात्रै सम्पूर्ण एकताको सन्देश दिन नसक्ने मुख्यमन्त्री पाण्डेको तर्क रहेको छ। सरकार अहिले नीति तथा कार्यक्रम र बजेटको पूर्व तयारीमा रहेको जानकारी दिनुभएको हो। उहाँले केन्द्रीय नेतृत्वले विगतमा कोरेको विकासको खातालाई प्रदेश सरकारले फिडब्याकका रूपमा लिएर आगामी बजेटमा समेट्न चाहेको पनि बताउनु भएको छ। तनहुँको शुक्ला गण्डकी नगरपालिका पाँच बेलस्तर स्थित जीपी कोइराला राष्ट्रिय स्वास्थ्य प्रशासपत्र केन्द्रको सबगृह व्यवस्थापन सम्बन्धी विषयमा अस्पताल प्रशासन र मृतक पक्षबीच छलफल सम्पन्न भएको छ। हिमाद नगरपालिका चार धाउदी निवासी स्वर्गीय माया सरा थापाको शव 2083 वैशाख 29 गते दिउँसो करिब 2 बजे अस्पतालको सबगृहमा राखिएको थियो। तीन दिनपछि हिजो बिहान शव बुझ्न जाँदा शवमा दुर्गन्ध आएको मृतक परिवारका रोशन थापाले बताउनु भएको छ। उक्त विषयलाई लिएर मृतक पक्षले अस्पताल प्रशासनको ध्यान आकर्षण गराएका थिए। घटनापछि दुवै पक्ष बीच भएको छलफलमा अस्पताल प्रशासनले आगामी दिनमा सबगृह व्यवस्थापनलाई अझ व्यवस्थित संवेदनशील र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ। अस्पतालले स्थित भण्डारण सरसफाई तथा व्यवस्थापन पक्षमा देखिएका कमी कमजोरी सुधार गर्दै यस्ता घटना दोहोरिन नदिने कार्यकारी निर्देशक डाक्टर रामकुमार श्रेष्ठले बताउनु भएको छ। मृतक पक्षले पनि विषयलाई आपसी सामल थारी र सुधारको अपेक्षा सहित उठाएको जनाएको छ। संवेदनशील विषयमा अस्पताल प्रशासनले तत्काल संवाद र सुधारको प्रतिबद्धता जनाएको प्रति स्थानीयले सकारात्मक रूपमा लिएका छन्। स्वास्थ्य संस्थामा सेवा प्रवाहसँगै मानवीय संवेदनशीलता र व्यवस्थापन पक्षलाई थप मजबूत बनाउन आवश्यक रहेको सरकारवालाहरूको भनाइ छ। सुकलागण्डकी नगरपालिका अन्तर्गत रहेको बजारमा सोमबार बन्द हुने निर्णय प्रभावित भएको छ। सरकारले शनिबार र आइतबार विदाको घोषणा गरेपछि सोमबार बजार बन्द गर्ने निर्णय प्रभावित बन्न पुगेको हो। बजारको गतिविधिलाई निगरानी गर्ने शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले निर्णायक कदम चाल्न नसक्दा अहिले व्यवसायीहरूले सोमबारको सट्टा शनिबार नै पसल बन्द गरेर सोमबार खोल्ने निर्णय गर्न थालेका छन्। नगरपालिकाभित्र रहेका सुनचाँदी व्यवसायी र फर्निचर तथा फर्निसिङ व्यवसायीहरूले शनिबार पसल बन्द गर्ने निर्णय गरेका छन्। बिहिबार शुक्लागण्डकीमा बसेका दुईवटै समितिले सोमबार बन्द गर्न नसक्ने निष्कर्षसहित शनिबार बन्द गर्ने निर्णय गरेको जनाएका छन्। तनहु फर्निचर तथा फर्निसिङ व्यवसाय संघ शुक्लागण्डकी नगर इकाईका अध्यक्ष सुभाष गिरी र सचिव रमेश भण्डारीद्वारा हस्ताक्षर गरिएको सूचना र शुक्लागण्डकी सुनचाँदी व्यवसाय संघद्वारा जारी गरिएको सूचनामा शनिबार नै बन्द गरिने उल्लेख गरिएको छ। कृषि विकास कार्यालय तनहुले आर्थिक वर्ष 2082-83 अन्तर्गत सञ्चालन गरेका कृषि विकास कार्यक्रमहरूको बहुक्षेत्रगत सहभागितात्मक अनुगमन तथा सामग्री हस्तान्तरण कार्यक्रम थिमातमा सम्पन्न गरेको छ। कार्यक्रम अन्तर्गत 75% अनुदानमा जिल्ला कृषि विकास कार्यालय तनहु मार्फत कृषकलाई 400 किलो चैते धानको बिउ हस्तान्तरण गरिएको छ। कृषकको उत्पादन वृद्धि, खेती विस्तार तथा आत्मनिर्भर कृषकलाई प्रवर्धन गर्ने उद्देश्य सहित उक्त बिउ वितरण गरिएको हो। त्यसै गरी कार्यक्रम अन्तर्गत त्रिपाल वितरण, मकै कोदो धान सेमी हस्तान्तरण तथा 231 मिटर पुल निर्माण कार्यको स्थलगत निरीक्षण गरिएको छ। निरीक्षणका लागि सञ्चालन भइरहेका कार्यक्रमहरूको प्रभावकारिता, कार्यान्वयन अवस्था तथा कृषक स्तरमा पुगेको लाभबारे मूल्याङ्कन गरिएको थियो। गैराती काठमाण्डु उपत्यका सहित देशका मध्य र पूर्वी भेगका केही ठाउँमा पानी परेको छ। सिन्धुली, काठमाण्डु, हेटौडा, चितवन, झापा लगायतका ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज पनि कोशी र मधेस तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही ठाउँहरूमा मध्यम वर्षा हुनेछ। साथै कर्णाली र सुदूरपश्चिमको हिमाली र पहाड़ी भूभागका थोरै ठाउँहरूमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। अझै एक हप्ता यसै गरी बदली र वर्षाको सम्भावना रहेको मौसमविदहरूको भनाई छ। अब अन्तर्राष्ट्रिय समाचार। चीनिया राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ट्रम्प इरानसँग आणविक हतियार हुन नहुने र हर्मुज जलमार्ग खुला रहनुपर्छ भन्ने कुरामा सहमत हुनु भएको छ। ट्रम्पको चीन भ्रमणका क्रममा दुई देशका नेता यो दुई विषयमा सहमत भएका व्हाइट हाउसलाई उद्धृत गर्दै अरब न्यूजले जनाएको छ। यसैबीच चीन र ट्रम्पबीच बेजिङमा द ग्रेट हल अफ द पीपलमा भेटवार्ता भएको छ। बेजिङमा चीनिया राष्ट्रपति सीले अमेरिका चीन सम्बन्धलाई विश्वको सबैभन्दा महत्वपूर्ण भन्नुभएको बीबीसीले जनाएको हो। चीन अमेरिका द्विपक्षीय सम्बन्धलाई बिगार्न नहुने बताउँदै उहाँले दुई देश प्रतिद्वन्दी नभई साझेदार बन्नुपर्ने उल्लेख गर्नु भएको छ। यस्तै अमेरिकी राष्ट्रपति ट्रम्पले दुई देश बीचको पहिलेको वार्तालाई अत्यन्त सकारात्मक भनेर प्रशंसा गर्नुभएको खबरमा उल्लेख छ। अन्तिममा खेल समाचार। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा मुम्बई इण्डियन्सले पंजाब किङ्सलाई हराएको छ। मुम्बई 6 विकेटले विजयी भएको हो। हिजो बेलुका धर्मशालामा टस हारेर पहिलो ब्याटिङ गरेको पंजाबले 8 विकेट गुमाएर 200 रन बनाउनु भएको थियो। पंजाबले दिएको 201 रनको लक्ष्य पछ्याएको मुम्बईले 19 ओभर 5 बलमा 4 विकेट गुमाएर लक्ष्य पूरा गरेको हो। मुम्बईको जीतमा तिलक वर्माले अभिजित रहँदै 33 बलमा 75 रन बनाउनु भएको हो। आईपीएल क्रिकेटमा लगातारको 6 जितपछि करिब 3 हप्तासम्म शीर्ष स्थानमा रहेको पंजाबले लय गुमाएको हो। त्यसपछि लगातार 5 खेल हारिसकेको छ। अङ्क तालिकामा पंजाब 12 खेलमा 13 अङ्कका साथ तालिकाको चौथो स्थानमा छ भने मुम्बई समान खेलमा 8 अङ्कका साथ तालिकाको 9 स्थानमा छ। आईपीएल क्रिकेटमा आज बेलुका 7:45 बजे लखनऊ सुपर जायन्ट्स र चेन्नई सुपर किङ्स खेल्दैछन्। हवस् त यिनै खबरहरूसँगै बिहान 7 बजेको ढोरबाराई हाइलाइट्स अहिलेको लागि सकिएको छ। 10 बजे थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट म सृष्टि बिदा हुन्छु। नमस्कार।
1: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
2: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
3: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
4: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
3: ओके ल डन।
4: हजुर, सिग्देल अफसेट प्रेस सुक्ला गण्डकी 4 दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा।
3: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
4: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9855-28543 र 9847-00787।
5: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ होइन, किले मोहनी लगाएर हो?
6: साँच्ची के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
5: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
6: हुन्छ नि हो, पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका अरे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
5: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
7: सूचना यस तनहु सेवा हस्पिटल दुलेगोडा पिपी चोकमा
8: यही जेठ 2 गते शनिबार
9: लामो समय सम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा।
7: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी।
9: वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने।
7: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल।
9: दैनिक उपलब्ध सेवा तर्फ फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ।
7: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म, दिउँसो 3 बजे देखि 4 बजे सम्म डाक्टर अमन कुमार झा।
9: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक।
7: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ। वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मण्डल। साथै 24 घण्टा डाक्टर रुकेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
10: तनहु सेवा अस्पताल दुलेगौडा, फोन 0865403177, मोबाइल 9856044343।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।

0: ल किन हो आन्दी दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
1: हेर्न कान्छी यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
0: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो खेको चिन्ता लिनु भएको छ यो दिदीले
2: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
3: त्यसो भए विवेक ढुङ्गानाको शुक्लगण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
4: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गेला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास

0: पिकनिक पार्टी भोज भतेर का लागि आवश्यक खसी र कुखुरा का मासु पाइनु का साथै जिउँदो खसी बोका पूजा का लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अंडा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर विवेक ढुंगाना, जानकी ढुंगाना, मोबाइल 9856066136 र 9811066136।
2: विद्यार्थी भाई बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
3: मैडम, धूम्रपान भनेको के हो?
2: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
3: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
2: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठीघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
3: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
2: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
0: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
1: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
4: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनु हिराछन् आगामी जेठ 9 गते शनिवार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्छ।
1: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा, फोन 0625414233, मोबाइल 9968168887। आज हामी हाम्रो खानामा आइरन भन्ने पोषण तत्वको महत्वको बारेमा छलफल गरौँ है। किशोर अवस्थामा तीव्र रूपमा शारीरिक र मानसिक विकास हुने हुनाले आइरन युक्त पोषिलो खानेकुरा खानुपर्छ। खानामा भएको आइरन तत्वले हाम्रो शरीरमा रगतको कमी हुन दिँदैन।
5: हामीलाई कसरी रगतको कमी हुन्छ त मिस?
1: केटीहरूमा महिनावारी शुरू भएपछि रगतको कमी हुन सक्छ। त्यस्तै शारीरिक सरसफाईको कमीले जुकाको संक्रमण भएमा तथा घाउ चोट लागेर धेरै रगत बगेमा पनि रक्त अल्पता हुन सक्छ।
5: यो रक्त अल्पता भएमा के हुन्छ नि मिस?
1: थकाइ लाग्ने, बौद्धिक क्षमता तथा शारीरिक स्फूर्तिमा कमी आउँछ।
5: यसबाट बस्न के गर्छ मिस?
1: नियमित रूपमा हरियो सागपात खानुको साथै आइरन फोलिक एसिड चक्की नियमित रूपमा खाने गर्नुपर्छ।
5: यो चक्की कहाँ पाइन्छ मिस?
1: स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयं सेविकासँग नियमित रूपमा निशुल्क पाइन्छ। साथै अभियानको क्रममा विद्यालयमा समेत पाइन्छ।
6: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
7: कहाँ जाने?
8: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
7: मयाम चिसापानी, अनि बिचमा नझर्ने?
8: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोच्ने मलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
7: ए हो र, यस्तो सुविधा पनि आइसक्यो? ल जाम जाम।
0: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9225552663।
4: पद्मश्री हस्पिटल एन्ड अलाइफ साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
9: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
9: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
4: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
9: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
4: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
9: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
4: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
9: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
4: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
9: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
4: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
10: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
11: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू फोन 061-590-162-590-163।
12: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: मान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
1: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
0: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
1: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
2: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
3: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
2: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9868385022।
4: होइन है आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
5: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
6: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
4: ए त्यसो भए युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
5: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिख, जापुसिख, तायोमाला, डुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
4: सम्पर्क युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौड़ा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9241484664 र 9814533005।
7: यही आउँदो जेठ 2 गते पहिलो शनिबार
2: इस्ट वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: उपचार हुने रोगहरू
2: उच्च रक्तचाप, मुटु रोग, छाती दुख्ने, पोल्ने, जोडले धड्कने,
7: पुरानो ग्यास्ट्रिक, कलेजोको समस्या, मधुमेह,
2: लामो समयदेखिको रुखा खोकी, सास फेर्न गाह्रो हुने, दम,
7: दिसापिसाब एवं पेटको समस्या,
2: तौल घटबड हुने वा थाइराइडको समस्या,
7: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाइ, ज्वरो जस्ता समस्याहरूको चेकजाँच, उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
2: दैनिक ईसीजी, गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
7: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्लागण्डकी 4, दुलेगौडा तनहुँ।
2: फोन नम्बर 0625414233 र 9678161887।
8: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
9: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
10: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
11: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: Thank you.
2: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
1: यस दुलेगौडा पोलिक्लिनिकमा यही जेठ दुई गते पहिलो शनिबार
2: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर तीर्थलाल उपाध्याय सरक मेमोरियल हस्पिटल पोखरामा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रूपा पनेरू गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ
1: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
2: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
1: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
13: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 0654141129 र 98560131053
14: लौ आयो खुसीको खबर होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर
15: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको फ्रेन्ड्स फेन्सी हाउसमा आउनुहोस् सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस् बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ
14: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ
15: सम्पर्क प्रिन्स फेन्सी हाउस मोबाइल 98061081115
16: 103.8 अन्डरमनको आवाज
17: स्टुडियो
18: अहिले बिहानको 8 बज्यो
15: टाइम चेकको साथमा मनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98160-95301
19: कहिले धरियाको सुस्केर बस्छ कहिले गाइने दाईको मन दुख्ने कथा कहिले दुःखमा कहिले सुखमा तपाईँ हाम्रै गाउँ घर उकाली ओह्रालो भन्जन चौतारी हुँदै गुन्जिन्छ वन पाखा
20: कार्यक्रम लोक भाका
19: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा

नमस्ते नमस्कार अनि हार्दिक नेरलोक सांगीतिक अभिवादन शुभ बिहानी कार्यक्रम लोकफाका सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीहरू माझ म कार्यक्रम प्रस्तुता सृष्टि खत्री उपस्थित भइसकेकी छु र रहन्छु अबको 9 बजेसम्म। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ठोर बाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभर एकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक वार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी रहेका छौं शुक्रबारको श्रृंखलामा र आजको श्रृंखलामा रहेर चाहिँ हामीले एसएमएस दोहरीलाई चाहिँ कार्यक्रममा स्थान दिनेछौ। हामीले हाम्रो फेसबुक पेजमा चाहिँ स्टाटस हालिसकेका छौं। हजुरहरूले चाहिँ त्यसको प्रतिजवाफ चाहिँ लेखेर पठाउन सक्नुहुनेछ। ढिला नगरिकन प्रतिजवाफ लेखेर पठाउँदै गर्नुहोला। हजुरहरूले पठाउनु भएको प्रतिजवाफलाई कमेन्टमा चाहिँ हामीले हाम्रो कार्यक्रममा स्थान दिनेछौ। ढिला नगरिकन कमेन्ट गर्दै गर्नुहोला भन्दै अहिलेको लागि भने कार्यक्रमको शुरूआत र हाम्रो चाहिँ स्टाटसमा चाहिँ रहेको छ सात समुद्र पारी काका छौ कालु तिमीलाई सम्झि बस्या छु मायालु चौतारीको बर पिपलोलाई भर माया पर पर के रमाइलो छ र हामीले हाम्रो फेसबुकको स्टाटसमा चाहिँ छोटो अनि मिठो टुक्कालाई चाहिँ छाडिसकेका छौं। हजुरहरूले त्यसको प्रतिजवाफ लेखेर पठाउनु पर्ने हुन्छ। अहिले भने कार्यक्रमको शुरूआत स्वरूप राख्दैछु चौतारीको बर बोलको फाका जसमा आवाज रहेको छ विक्रम परियार अनि सुमित्रा तामाङको स्वीकार्नुहोला है त।

हजुर, चौतारीको बरबोलगुनी कहिले रमाइलो फाका रहेको थियो, जसमा आवाज रहेको थियो विक्रम परियार अनि सुमित्रा तामाङको। निकै रमाइलो फाकालाई कार्यक्रममा स्थान दिइसकेकी छु। अब भने पालो तपाईँको नै रहेको छ। हामीले हाम्रो फेसबुक पेजमा स्टाटस छाडिसकेका छौं, त्यहाँ गएर त्यसको प्रतिजवाब लेखेर पठाउन सक्नुहुनेछ। ढिला नगरिकन प्रतिजवाब लेखेर पठाउँदै गर्नुहोला भन्दै अहिलेको लागि भने फेरि पनि अर्को फाकालाई कार्यक्रममा स्थान दिँदैछु। सोल्टी बजार बोलको फाका रहेको छ, जसमा आवाज रहेको छ शान्ति श्री परियार अनि निश्चल दवाडीको। अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नु होला है त।

हजुर, सोल्टी बजारमा बोलको निकै नै रमाइलो फाका रहेको थियो, जसमा आवाज रहेको थियो शान्ति श्री परियार अनि निश्चल डवाडीको। कार्यक्रममा स्थान दिइसकेकी छु। अहिलेको लागि भने हामीलाई एकजना साथीले कमेन्ट गर्नुभएको छ, महेन्द्र केसीजीले। उहाँले लेख्नु भएको छ, पुरी बस्ते छिट्टैमा आउला, बाँकी जीवन खुशी साथ बिताउला भन्नुभएको छ। निकै नै मिठो चाहिँ प्रतिजवाफ उहाँले पठाउनु भएको छ। धेरै भन्दा धेरै धन्यवाद महेन्द्रजी यति मिठो प्रतिजवाफको लागि। अनि यसै गरी उहाँले लेख्नु भएको छ, दर्शन म महेन्द्र केसी सनौ शुक्ला गण्डकी दल सब बज्ने गीत जुनसुकै भए नि हजुरलाई एफएमको होल युनिटलाई र मेरो घर परिवारका साथै मलाई चिन्ने नचिन्ने सम्पूर्णलाई सुन्न र सुनाउन चाहन्छु भाइ भन्नुभएको छ। धन्यवाद महेन्द्रजी कमेन्टको लागि। हाम्रो तर्फबाट पनि हजुरलाई धेरै माया अनि मिठो सम्झना, हजुरको दिन शुभ रहोस् र हामीलाई अन्त्यसम्म सुनेर साथ दिनुहोला भन्न चाहन्छु। यसै गरी अरू साथीहरूले पनि कमेन्ट गरेर हामीलाई साथ दिन सक्नुहुनेछ र सुनेर पनि साथ दिन सक्नुहुनेछ भन्दै अहिलेको लागि भने ढिला नगरिकन फेरि पनि अरूको भाकालाई कार्यक्रम स्थान दिँदैछु। हिमाली फूल टिपेर बोलको भाका रहेको छ, जसमा आवाज रहेको छ सुरेश अञ्जन अनि देवी खर्दी मगरको। अहिलेको लागि पनि यो भाका राख्दैछु, स्वीकार्नुहोला है त।

हजुर, हिमालय फुल टिपेर बोलको निकै नै रमाइलो भाका रहेको थियो, जसमा आवाज रहेको थियो सूर्य सञ्जन अनि देवी खर्ती मगरको निकै नै रमाइलो भाकालाई कार्यक्रममा स्थान दिइसकेकी छु। अहिलेको लागि भने हामीलाई साथीहरूले कमेन्ट गर्नुभएको छ, हामी त्यो कमेन्ट पढ्नतर्फ लागिरहेका छौं। हामीलाई कमेन्ट गर्नुभएको छ खगी मायाजीले, उहाँले लेख्नु भएको छ, तिमीलाई सम्झी मनेति रो छैन, सोचे जस्तो हाम्रो भेट भा छैन, चौतारीको बर पिपलुलाई फर, माया पर पर के रमाइलो छ र। निकै नै रमाइलो प्रतिजवास उहाँले पठाउनु भएको छ, धन्यवाद खगी मायाजी यति मिठो प्रतिजवासको लागि। उहाँले लेख्नु भएको छ यसै गरी, नमस्कार हजुर, बिमा तापिरुङदेखि खगी माया थापा हो है, म पनि कार्यक्रम सुन्दैछु है, सम्झना हजुर लगायत सम्पूर्ण साथीहरूको लागि कार्यक्रम सुनेर बस्नुहुने सबैलाई समर्पित गर्दै विदा हुन्छु, बाई बाई, शुभ दिन भन्नुभएको छ। हजुरलाई पनि हाम्रो तर्फबाट धेरै माया, हजुरको दिन पनि शुभ रहोस् र अन्तिमसम्म चाहिँ सुनेर साथ दिनुहोला है त। र यसरी नै सधैँ माया गरेर कमेन्ट पनि गर्दै गर्नुहोला, फोन पनि गर्दै गर्नुहोला भन्न चाहन्छु। यसै गरी हामीलाई कमेन्ट गर्नुभएको छ खड्का राजुजीले, नमस्कार शुभ बिहानी भन्नुभएको छ, नमस्कार शुभ बिहानी राजुजी, धन्यवाद कमेन्टको लागि, हजुरले पनि अन्तिमसम्म सुनेर साथ दिनुहोला र कमेन्ट पनि गर्दै गर्नुहोला भन्न चाहन्छु। यसै गरी अरू साथीहरूले पनि यसरी नै प्रतिजवाब पठाउन सक्नुहुनेछ, हामीले हाम्रो फेसबुक पेजमा स्टाटस छाडिसकेका छौं, आफैले सृजना गरेर पनि प्रतिजवाब पठाउन सक्नुहुनेछ, प्रतिजवाब पठाउँदै गर्नुहोला भन्दै अहिलेको लागि भने फेरि पनि अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु। तिमी बिना एक्लै भाग्छु म बोलको भाका रहेको छ, जसमा आवाज रहेको छ विष्णु माझी अनि बलवीर थापाको, र यो भाका सँगसँगै हामी छोटो व्यावसायिक दिशामा जानुपर्ने बेला पनि भइसकेको छ। हामी केही समय लगत्तै फेरि पनि पुनः उपस्थित हुनेछौ, त्यतिसम्मको लागि तपाईँहरू भने रेडियो ढोरबारा ही 103.8 मेगाहर्ज अन्तर्मनका आवाज सुन्दै गर्नुहोला है त।

0: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
1: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊँ।
2: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
3: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142634 र 98171656606।
2: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा, प्रोप्राइटर पासा राजु, मोबाइल 98063613195 र 98467153368।
4: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के? बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ, बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा हेल्प चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0654140008।

0: सुकी सक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीर मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर
1: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील
2: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात पतिङ्गर झारपात काठ दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ वनमा लाग्ने आगो वन डढेलो हो वनमा डढेलो लागेमा निभाउन कठिन भई वन वन्य जन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ चुरोटको ठुटा निभाएर मात्रै फालौं वनभोज खाएपछि राम्ररी आगो निभाऊ गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह स्थानीय समुदाय वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ वनमा आगो लगाउनु फौजदारी कसुर हो कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ तपाई हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: ए हेर्नुस् त, यो समाचार त कस्तो असम्मको छ। शेयर गर्दिन कि क्या हो?
1: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौं।
2: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौं, जिम्मेवार संचार संस्कृति अपनाऊ।
0: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
3: तपाईको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
4: अब चिन्ता नलिनुहोस्। शरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
3: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
4: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
3: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
4: प्रोपाइटर दुर्गामान श्रेष्ठ। सम्पर्क 9843161209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
5: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
6: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
7: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 9816634372।
8: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
9: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
8: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्प पुस्तकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
9: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
4: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
10: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4, हेल्प पोस्ट लाइन, दुलेगौडा।
4: प्रोप्राइटर रबिन थापा। सम्पर्क 9856033398 र 9845010950।
2: १०३.८ अन्तर्मनको आवाज।

हजुर, केही दिनको छोटो व्यावसायिक विश्राम लगतै फेरि पनि पुनः उपस्थित भइसकेकी छु म। कार्यक्रम प्रस्तुता सृष्टि खत्री र तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ठोर बाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ। र हामी आउने गर्दछौं हप्ताको सातै दिन फरक बार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी रहेका छौं शुक्रबारको श्रृंखलामा। र शुक्रबारको श्रृंखलामा रहेर चाहिँ भने हामी कार्यक्रमको अन्तिमतर्फ आइसकेका छौं, छुटेर जानुपर्ने बेला पनि भइसकेको छ। आजको श्रृंखलामा हामीलाई कमेन्ट गरेर साथ दिनुहुने र सुनेर साथ दिनुहुने सम्पूर्णलाई धेरैभन्दा धेरै धन्यवाद दिँदै जाँदा जाँदै चाहिँ सल्लाह धुपै लेबलको भाकालाई कार्यक्रममा स्थान दिँदैछु, जसमा आवाज रहेको छ गणेश गुरूङ अनि विष्णुमाया गुरूङको। र यो भाका सँगसँगै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुता सृष्टि खत्री बिदा हुन्छु। तपाईहरू भने रेडियो ठोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज सुन्दै गर्नुहोला है त।

0: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
1: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9850188461 र सिजन गुरुङ 9705440900। टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 9816095301।

0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मध्य प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै जनमत पार्टीले समर्थन फिर्ता लिँदा पनि सहज बहुमत।
0: सार्वजनिक खर्चमा मितव्ययता अपनाउन प्रधानमन्त्री कार्यालयको निर्देशन। विद्युत प्राधिकरण नेपालगंजले शुरू गर्यो लाइन काटेर महसुल बकेउता असुली।
1: बादरले बाली नाली नष्ट गरेपछि ग्रामीण किसानहरू आजित। तेह्रथुमको लालीगुराँस नगरपालिकाले दियो बाँदर धपाउन सार्वजनिक विदा।
0: ओमानको तट नजिकै भारतीय मालवाहक जहाजमाथि आक्रमण। चालक दलका सदस्यको उद्धार। भारतमा पेट्रोलको मूल्य बढ़्यो।
1: र आईपीएल क्रिकेटमा पंजाब किंग्स मुम्बई इण्डियन्ससँग पराजित।
2: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अनटप लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क। समयको आवाज।
0: समाचार अब विस्तारमा। मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आज विश्वासको मत लिनुहुने भएको छ। बिहान 11 बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ। मध्य प्रदेश सरकारमा सहभागी जनमत पार्टीले वैशाख 22 गते मध्य प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि 30 दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान बमोजिम मुख्यमन्त्री यादवले विश्वासको मत लिन लाग्नु भएको हो। मध्य प्रदेश सभामा हाल कायम 102 जना प्रदेशसभा सदस्यमा मध्य प्रदेश सरकारलाई बहुमतका लागि 52 जना प्रदेशसभा सदस्यको समर्थन आवश्यक छ। अहिले पनि मध्य प्रदेश सरकारसँग सरकारमा सहभागी दलका 63 जना प्रदेशसभा सदस्यको समर्थन कायम छ। मध्य प्रदेश सरकारलाई नेपाली कंग्रेसका 22, जनता समाजवादी पार्टी जसपा नेपालका 26 र नेपाली कम्युनिष्ट पार्टीका 15 जना प्रदेशसभा सदस्यको समर्थन अहिले पनि कायम रहेको नेपाली कंग्रेस मध्य प्रदेश संसदीय दलले जनाएको छ।
1: प्रधानमन्त्री कार्यालयले सार्वजनिक खर्चमा मितव्ययता अपनाउन निर्देशन दिएको छ। कार्यालयले सबै मन्त्रालय आयोग सचिवालय कार्यालय निकाय मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय र सबै प्रदेशलाई अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न हिजो परिपत्र गरेको हो। कार्यालय प्रमुखहरूले अत्यावश्यक बाहेकका नयाँ सामग्रीहरू खरिद नगरी कार्यालयमा भइरहेका सामान औजार उपकरण फर्निचर सवारी साधनलाई चालू अवस्थामा राखी प्रयोग गर्ने र सार्वजनिक खर्चलाई मितव्ययता गर्न गराउन परिपत्र मार्फत निर्देशन दिएको छ। कतिपयले प्रयोगमा आइरहेका कुर्सी दराज सोफा कार्पेट पर्दा गमला कम्प्यूटर मोबाइल ल्यापटप लगायतका सामग्रीहरू प्रयोग नगरी नयाँ खरिद गर्न लगाउने र मरमतमा अस्वाभाविक खर्च गरी राज्य कोषमा अत्यधिक भार सिर्जना गर्ने कार्य भइरहेको गुनासो आएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
0: नेपाल विद्युत प्राधिकरण नेपालगंज वितरण केन्द्रले विद्युत लाइन काटेर महसुल बक्यौता असुली अभियान शुरू गरेको छ। बितेका 5 महिनामा लामो समयदेखि महसुल रकम नतिर्ने करिब 5,500 ग्राहकको लाइन काटेर बक्यौता असुली अभियान शुरू गरेको नेपालगंज विद्युत प्राधिकरण नेपालगंज वितरण केन्द्रका प्रमुख संजय नेपाल विद्युत प्राधिकरण नेपालगंज वितरण केन्द्रका प्रमुख संजय कुमार मिश्रले जानकारी दिनुभयो। उहाँका अनुसार लामो समयदेखि महसुल रकम नतिर्ने ग्राहकको लाइन काटेपछि 4,500 ग्राहकले विद्युत महसुल भुक्तानी गरी लाइन पुनः जडान गरेका छन्। काटिएको लाइन पुनः जडान गर्दा नेपालगंज वितरण केन्द्रले करिब 5 करोड़ रूपियाँ बक्यौता असुल गर्न सफल भएको छ। विद्युत आपूर्ति सुधार र अनियमितता नियन्त्रणका लागि अनुगमनलाई समेत तीव्र बनाइएको केन्द्र प्रमुख मिश्रले बताउनुभयो।
1: बाँदरले बाली नाली खाएर आजित बनाएपछि 13 थुमको लालीगुराँस नगरपालिकाले बाँदरको आतंक नियन्त्रण गर्न आज नगरपालिकाभर सार्वजनिक विदा दिएको छ। कृषकले दुःख गरेर उत्पादन गरेको अन्न बाली र तरकारी नष्ट गर्न थालेपछि सामूहिक रूपमा बाँदर धपाउने अभियान सञ्चालन गर्न विदा दिएको नगरपालिकाले बताएको छ। नगर प्रमुख अर्जुन महाबोङद्वारा माबुहाङद्वारा हस्ताक्षरित सूचनामा बाँदरका कारण कृषकले ठूलो आर्थिक क्षति बेहोर्नु परेको, रात दिन खेतबारी कुरेर बस्नुपर्ने अवस्था सृजना भएको तथा विद्यालय उमेरका बालबालिका समेत पढ़ाई छाडेर बाली जोगाउन बाध्य भएको उल्लेख गरिएको छ। नगरपालिकाले आज र भोलि सामूहिक रूपमा बाँदर लखेटेर नगरपालिकाको सीमाना बाहिर पठाउने कार्यक्रम तय गरेको बताएको छ। यसका लागि ओडाले तोकेको समय र स्थानमा उपस्थित भई बाँदर धपाउने अभियानमा सहभागी हुन कृषक जनप्रतिनिधि कर्मचारी र सर्वसाधारणलाई आह्वान गरिएको छ। प्रमुख माबुआङले बाँदरको समस्या सामान्य देखिए पनि यसले ग्रामीण किसानको जीविकामै गम्भीर असर पारिरहेको छ। नगरपालिकाले बाँदर नियन्त्रणका लागि अस्थायी संरचना निर्माण गरी हेरालो खटाउने व्यवस्था पनि गरेको छ। केन्द्र सरकारले बाँदर समस्यालाई राष्ट्रिय समस्या मानेर दीर्घकालीन समाधानका कार्यक्रम ल्याउनु पर्ने समेत माग गरिएको छ। नगरपालिकाले बाँदर प्रभावित सामुदायिक वन क्षेत्रमा अम्बा नास्पति लगायतका बाँदरलाई आकर्षित गर्ने फलफूलका बिरूवा रोप्ने योजना पनि अघि बढ़ाएको छ। बाँदरलाई वन क्षेत्रमै खानेकुरा उपलब्ध गराएर बस्ती र खेतबारीमा पस्ने क्रम घटाउने उद्देश्यले यस्तो योजना बनाइएको नगरपालिकाले जनाएको छ।
0: आज अन्तर्राष्ट्रिय परिवार दिवस विभिन्न कार्यक्रम गरी विश्वभर मनाइँदैछ। दिगो विकास, सामाजिक समावेशिता र परिवारको सशक्त भूमिकामा केन्द्रित रहेर दिवस हरेक वर्ष मे 15 दिन मनाउने गरिन्छ। यस अवसरमा संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयमा आगामी दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलनको तयारी स्वरूप दिगो विकासका लागि नीतिगत समाधानबारे विशेष छलफल हुँदैछ। सन् 1980 दशकदेखि परिवारसँग सम्बन्धित विषयमा राष्ट्रसंघले विशेष ध्यान दिन थालेको भए पनि आर्थिक तथा सामाजिक परिषदको सिफारिशमा सामाजिक विकास आयोगले सन् 1983 विकास प्रक्रियामा परिवारको भूमिका सम्बन्धी प्रस्ताव पारित गर्दै परिवारका समस्या, आवश्यकता तथा समाधानका उपायबारे विश्वव्यापी जनचेतना अभिवृद्धि गर्न आग्रह गरेको थियो। अन्तर्राष्ट्रिय परिवार दिवसले परिवारसँग सम्बन्धित सामाजिक, आर्थिक तथा जनसांख्यिक प्रक्रियाबारे चेतना अभिवृद्धि गर्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ। राष्ट्रसंघका 193 सदस्यीय राष्ट्रले सन् 2015 अनुमोदन गरेको दिगो विकास लक्ष्य प्राप्तिमा परिवार र परिवार मैत्री नीति तथा कार्यक्रमलाई महत्वपूर्ण आधारका रूपमा लिइएको छ। गरीबी न्यूनीकरण, विभेद अन्त्य, सामाजिक सुरक्षा तथा समावेशी विकासका लक्ष्य हासिल गर्न परिवारको भूमिकालाई विशेष महत्व दिइएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: मार्बलका सिपिपिसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीपीसी प्रडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
4: सुरक्षा घरको साथ जीवन भर।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। 7 संस्करणको जनकपुर साहित्य महोत्सव आज शुरू हुँदैछ। नवमिथिला फाउण्डेशनको आयोजनामा हुन लागेको महोत्सव 3 दिनसम्म जनकपुर स्थित महेन्द्र नारायण निधि भवनमा सञ्चालन हुनेछ। महोत्सवको उद्घाटन दिउँसो 2 बजे मधेस प्रदेश प्रमुख डाक्टर सुरेन्द्र लाभले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ। महोत्सवमा साहित्य, शिक्षा, स्वास्थ्य, नीति निर्माण, अर्थतन्त्र, सुशासन, राजनीति, खेलकुद, सम्पदा र संस्कार लगायतका विषयमा 13 प्यानल छलफल हुनेछ। यसपटक महोत्सवमा जनकपुर धाम, त्यहाँको सांस्कृतिक विरासत, जानकी मन्दिर र सम्पदामाथि विशेष मन्थन गर्ने आयोजकको भनाई छ। महोत्सव अन्तर्गत भोलि जनकपुरमा सम्पदा पदयात्रा पनि हुनेछ।
0: अब अन्तर्राष्ट्रिय समाचार। ओमानको तट नजिकै भारतीय झण्डा भएको एक जहाजमाथि आक्रमण भएको छ। भारतको विदेश मन्त्रालयले ओमानको तट नजिकै भारतीय झण्डा भएको जहाजमाथि भएको आक्रमणको निन्दा गर्दै विज्ञप्ति जारी गरेको छ। आक्रमणमा मालवाहक जहाज डुबेको बारे विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन। भारतीय विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा ओमानको तट नजिकै भारतीय झण्डा भएको जहाजमाथि भएको आक्रमण अस्वीकार्य भएको उल्लेख छ। आक्रमणपछि जहाजमा सवार सबै 14 चालक दलका सदस्यलाई ओमान कोस्टगार्डले सुरक्षित रूपमा उद्धार गरी ओमानको डिब्बा पोर्ट पुर्याएको छ। यसैबीच भारतमा तेल कम्पनीहरूले पेट्रोल र डिजलको मूल्य बढ़ाएका छन्। समाचार एजेन्सी पीटीआईका अनुसार सबैजसो क्षेत्रमा पेट्रोल र डिजलको मूल्य कम्तीमा भारतीय 3 रूपियाँ प्रति लिटर वृद्धि भएको छ। यो वृद्धिपछि धेरै शहरहरूमा पेट्रोलको मूल्य प्रति लिटर भारू 100 रूपियाँ नागेको छ। मुम्बईमा प्रति लिटर 106 रूपियाँ 68 पैसा कायम भएको छ। केन्द्र सरकारले इरान द्वन्द र हुर्मुज संकटका कारण विश्वव्यापी ऊर्जा आपूर्तिमा अवरोध आए पनि देशमा इन्धनको अभाव नभएको र पेट्रोल डिजल वा एलपीजीलाई राशन गर्ने कुनै योजना नभएको कुरा निरन्तर राख्दै आएको छ।
1: अब खेल समाचार। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा मुम्बई इण्डियन्सले पंजाब किंग्सलाई पराजित गरेको छ। गैराती सम्पन्न खेलमा मुम्बईले पंजाबलाई 6 विकेटले पराजित गरेको हो। पंजाबले दिएको 201 रनको लक्ष्य पछाएको मुम्बईले 19.5 ओभरमा 4 विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। मुम्बईको जीतमा तिलक वर्माले सर्वाधिक 75 रन बनाए भने रयान रिकेल्टनले 48 रन जोड़े। त्यस्तै रोहित शर्मा र बिल ज्याकले 25-25 रन बनाए। पंजाबका बलर अजमतुल्लाह उमर जाईले 2 विकेट लिँदा मार्को जानसेन र युजवेन्द्र चहलको नाममा 1-1 विकेट रह्यो। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पंजाबले 20 ओभरमा 8 विकेट गुमाएर 200 रन बनाएको थियो। पंजाबका लागि प्रभ सिमरन सिंहले सर्वाधिक 57 रन बनाए। अजमतुल्लाह उमर जाईले 38, प्रियांश आर्याले 22 र कपूर क्लोनीले 21 रन बनाए। यस सिजनमा मुम्बईको चौथो जीत हो। 12 खेलमा 8 अंक हासिल गरेको मुम्बई हाल 9 स्थानमा छ। यससँगै पंजाबले सिजनमा लगातार 5 हार बेहोरेको छ। चौथो स्थानमा रहेको पंजाबको 12 खेलमा 13 अंक छ। प्लेअफबाट बाहिरिसकेको मुम्बईको 12 खेलमा 8 अंक छ। आईपीएलमा आज लखनऊ सुपर जायन्ट्स र चेन्नई सुपर किंग्स बीच प्रतिस्पर्धा हुनेछ।
0: अब मौसम। आज बिहान कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भागमा साधारणतया बदलिरहेको छ। बागमती र गण्डकी प्रदेशका केही तथा कोशी प्रदेशका एक दुई स्थानमा मेघगर्जन सहित हल्कादेखि मध्यम वर्षा भएको छ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेश सहित देशका हिमाली तथा पहाड़ी भागमा साधारणतया बदली रहने तथा तराईमा आंशिक बदली हुनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान, बाँकी हिमाली तथा पहाड़ी भागका केही तथा तराईका एक दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। राति कोशी र मध्य प्रदेश सहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: मध्य प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै जनमत पार्टीले समर्थन फिर्ता लिँदा पनि सहज बहुमत।
0: सार्वजनिक खर्चमा मितव्ययिता अप्नाउन प्रधानमन्त्री कार्यालयको निर्देशन। विद्युत प्राधिकरण नेपालगंजले शुरू गर्यो लाइन काटेर महसुल बक्यौता असुली।
1: बाँदरले बालीनाली नष्ट गरेपछि ग्रामीण किसानहरू आजित। 13 थुमको लालीगुराँस नगरपालिकाले दियो बाँदर धपाउन सार्वजनिक विदा।
0: ओमानको तटनजिकै भारतीय मालवाहक जहाजमाथि आक्रमण। चालक दलका सदस्यको उद्धार। भारतमा पेट्रोलको मूल्य बढ़्यो।
1: र आईपीएल क्रिकेटमा पंजाब किंग्स मुम्बई इण्डियन्ससँग पराजित।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौं। नमस्कार।
5: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
6: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनु हिरा छन्। आगामी जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
5: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौड़ा। फोन 0625414233। मोबाइल 9868178887।
7: आज पनि भाटवाड आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
8: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भयो।
7: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
8: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौंडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
9: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
10: यस आर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ बैंकको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
11: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
12: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
11: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
12: हुन्छ नि, खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
9: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कूल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
13: यसैलेसको बुवा, यसपालि अलिअलि गरगहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
14: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ, यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
13: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक गरगहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
15: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
16: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
15: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3, दुलेगौडा, ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9811160069, राजु विश्वकर्मा 9807162।
17: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो, मेरै आँखा पोलेर हेर्नै भएको छैन, आँखा पनि राम्रोसँग जाँच्ने, चस्मा पनि रोजी कहाँ पाइन्छ होला त?
15: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ, साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ। ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9808501422, दिपेश मल्ल ठकुरी 9808501420, दीप मल्ल ठकुरी 9840141530।
18: १०३.८ अन्तर्मनको आवाज।

0: के भन्ने सोच छ, तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ।
1: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
0: त्यसो भए सुन्नुहोस्, इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
1: हो र, के खास छ त इलाइट सिएमा?
0: एक्सपिरियन्स सिए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन।
1: ओहो, अनि लोकेसन?
0: बानेश्वर काठमाडौँ। सम्पर्क 01-59-14-284, 97-61-84-65-37। लिमिटेड सिज, ढिला नगर्नुहोस्।
1: इलाइट सिए, तपाईँको सफलताको सही सुरुवात।
2: सुन न श्रेया, यो चाया पोतो डन्डिफोर र एलर्जीले मेरो अनुहार नै।
3: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
2: कहाँ?
3: गण्डकी मेडिकल हल।
4: हो, गण्डकी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
3: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डिफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
4: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
2: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्ट्रे बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0-65-590-369, मोबाइल 98-40-82-69-26।
5: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
6: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
5: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
6: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
5: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
4: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98-65-23-420, 98-41-54-674 र 98-60-23-420।
7: ओहो ला
8: ल ल ल ल, मरेँ नि के हो?
7: हेर त रगतै रगत भयो, म त त्यस्तो हेर्न नि सक्दिनँ।
8: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
7: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
8: यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
7: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
9: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
10: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुको सूचना। आयोडिन हाम्रो शरीरलाई आवश्यक सूक्ष्म पोषक तत्व हो, यो हामीले खाना खानाबाट मात्र चाहिने मात्रामा पूरा नहुने हुँदा दुई बालबालिकाको चिन्ह भएको नुन मार्फत खानेकुरामा राखी खानु आवश्यक छ। दैनिक रूपमा 5 ग्राम 1 चिया चम्चा भन्दा कम दुई बालबालिकाको चिन्ह भएको प्याकेटको नुन खाऊ। आयोडिनयुक्त नुनलाई घाम र पानीको प्रभाव नपर्ने गरी सुरक्षित तरिकाले राख्ने गरौं। आयोडिनयुक्त नुन खान छोडेमा आयोडिनको कमीले हुने विकृतिहरू पुनः देखिन सक्ने हुनाले यस्तो नुन घर परिवारको दैनिक खाने खानामा नियमित रूपले प्रयोग गरौं। नुनमा भएको आयोडिन जोगाउनको लागि पाकिसकेपछि मात्र खानेकुरामा नुन राख्ने गरौं। प्रदेश जनस्वास्थ्य कार्यालय तनहुको जनहितमा जारी सन्देश।
13: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर हो?
14: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
13: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
14: हुन्छ नि खुब, पौडाडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएको अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
15: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ, साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनी स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर।
14: रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएको अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, भएर बनाएको पनि।
15: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई

0: ए सम्झी यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो आयु पनि 45 वर्ष नै पो हुने हो कि चिन्ता लाग्छ हौ सम्झी
1: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्झी खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ
2: हजुर स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी प्रबन्ध निर्देशक हरि खड्का सम्पर्क 9800 28 28 810 9800 28 28 811 र 9800 28 28 816
0: ए सबिना यसको हतारमा कता हो
3: ए प्रदीप हेर न बेगो दिन पनि आइसक्यो गरगहना बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
0: ल बिहेको गरगहना बनाउन पोखरा नै जानुपर्छ त यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको
4: हजुर हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना विभिन्न राशि अनुसारका पत्थरहरू अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा बनकेवा चोक तनहु प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज मोबाइल 9864 78 528 र 9800 28 16 142
5: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर
6: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन् आगामी जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउँदै हुनुहुन्छ सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध
5: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0625414233 मोबाइल 9968861887
7: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
6: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
7: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
8: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटेल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ
7: मोबाइलसँग सम्बन्धित चार्जर इयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ
8: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ
7: अन्त एकचोटि राम्रो होला एकचोटि सस्तो होला तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला सम्पर्क
6: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा
9: प्रोपाइटर सुबिल श्रेष्ठ किम नारायण श्रेष्ठ मोबाइल 9800 56 996 छ
10: आज हामी हाम्रो खानामा आइरन भन्ने पोषण तत्वको महत्वको बारेमा छलफल गरौं है। किशोर अवस्थामा तीव्र रूपमा शारीरिक र मानसिक विकास हुने हुनाले आइरन युक्त पुष्टिलो खानेकुरा खानुपर्छ। खानामा भएको आइरन तत्वले हाम्रो शरीरमा रगतको कमी हुन दिँदैन।
11: हामीलाई कसरी रगतको कमी हुन्छ त नि?
10: केटीहरूमा महिनावारी शुरू भएपछि रगतको कमी हुन सक्छ। त्यस्तै शारीरिक सरसफाईको कमीले जुकाको संक्रमण भएमा तथा घाउ चोट लागेर धेरै रगत बगेमा पनि रक्त अल्पता हुन सक्छ।
11: यो रक्त अल्पता भएमा के हुन्छ नि?
10: थकाई लाग्ने, बौद्धिक क्षमता तथा शारीरिक स्फूर्तिमा कमी आउँछ।
11: यसबाट बस्न के गर्दछ नि?
10: नियमित रूपमा हरियो सागपात खानुको साथै आइरन फोलिक एसिड चक्की नियमित रूपमा खाने गर्नुपर्छ।
11: यो चक्की कहाँ पाइन्छ नि?
10: स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयं सेविकासँग नियमित रूपमा निशुल्क पाइन्छ। साथै अभियानको क्रममा विद्यालयमा समेत पाइन्छ।
12: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
13: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
14: अके यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
13: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
14: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
15: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
16: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
17: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल धुलेगौडा भित्री बजार।
18: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
17: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
13: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
0: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
13: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले धुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
8: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9921653507।
19: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
17: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
19: ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेगौडा भित्री बजार।
8: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्दै आएको ओम प्रोसर आभूषण सुन चाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार। प्रोपाइटर भुज बहादुर सुना।
20: मोबाइल 9800585537 र 9800665589।
21: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।

0: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
1: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
0: ओके ल जाउँ।
1: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौंडा, गणपति लघुवित्त रहेको भवनमा।
0: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9855028543 र 9847000787।
2: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाइ, पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
3: ल दाइ, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9855078302 र 9845078302।
4: वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर सूर्य देवकोटा, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
5: मनमोहन कार्डियो भास्कुलर सेन्टर टिचिङ हस्पिटल काठमाडौँमा कार्यरत मुटु रोग विशेषज्ञ डीएम कार्डियोलोजिस्ट डाक्टर सूर्य देवकोटा
6: यही जेठ 2 गते शनिबार
5: यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
4: लक्षित समूहहरू,
5: उच्च रक्तचापका र मुटु ढुकढुक गर्ने बिरामीहरू,
4: मुटुको बाथ रोग,
5: मुटुका रक्त नली र धमनी सम्बन्धी रोगहरू,
4: हृदयघात भएका तथा मुटुको रक्त नलीमा स्टेन्ट हालिसकेका बाइपास सर्जरीका बिरामीहरू,
5: मुटुको भल्भ सम्बन्धीका रोगीहरू तथा भल्भ फेरेका बिरामीहरू,
4: मुटुको मांसपेशी सम्बन्धी रोग भएका तथा मुटु कमजोर भएका बिरामीहरू,
5: कोलेस्ट्रोल, ट्राइग्लिसराइड भएका बिरामीहरू,
4: जन्मजात मुटुमा प्वाल तथा अन्य जन्मजात मुटुका रोगीहरू,
5: शरीर सुन्निने बिरामीहरू र अन्य मुटु सम्बन्धी रोग भएका बिरामीहरू,
4: हिँड्दा चक्कर र रिङ्गाटा लाग्ने, छाती दुख्ने र भारी हुने, श्वास फेर्न गाह्रो हुने बिरामीहरू,
5: कोरोनरी एन्जियोग्राफी तथा स्टेन्ट राख्नुपर्ने बिरामीहरू,
4: पेसमेकर सम्बन्धीका बिरामीहरू।
7: थप जानकारीको लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493 र 582-778।
8: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
9: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
8: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
10: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
11: साइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त? ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
12: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
13: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
11: ए हो र, हस् दाई म आजै जान्छु।
14: हजुर, यस हाइजेनिक राज प्रणालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
12: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
15: सुवर्ण अवसर।
14: अब दुले गौड़ा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
15: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू,
14: पेट सम्बन्धित समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
15: पाइल्स, इसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
14: पिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
15: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
14: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
15: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
14: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
15: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
14: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा,
16: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
17: पसल सरेको सूचना, शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 9853519122, 9800528 र 9840769246।
18: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
19: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
18: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
20: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहुँ, प्रोप्राइटर रमेश भुजेल, फोन 9850632475 र 9801132475।
21: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
22: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
21: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले?
22: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
21: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
14: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहुँ, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
23: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856062136 र 9151663136।
18: साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
0: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
1: धोरबाराही हाइलाइट्स को साथमा
2: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक।
1: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841549304।
3: नमस्कार, बिहान 10 बजेको ढोरबाराई हाइलाइट्समा समाचार कक्षबाट म सृष्टिको स्वागत छ। समाचार अब विस्तारमा सुन्नुहोस्। विपक्षी दलहरूको बहिष्कार र अवरोध बीच सरकारको नीति तथा कार्यक्रम संसदबाट बहुमतले पारित भएको छ। सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार प्रस्तुत गरेको नीति तथा कार्यक्रम हिज पारित गरिएको हो। नीति तथा कार्यक्रममाथि छलफलका लागि अस्ति बुधबार संसदमा पेश भएको थियो। प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको उपस्थिति बिना नीति तथा कार्यक्रममाथि छलफल नगर्ने भनेपछि अस्ति बुधबार पटक पटक सदन अवरूद्ध भएको थियो। तर हिजो भने विपक्षी दलका सांसदहरूले छलफलमा भाग लिएका थिए। नीति कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीबाटै दिनुपर्ने भन्दै विपक्षी दलहरूले सदनमा अवरोध गरेका थिए। सभामुख डोलप्रसाद अर्यालले प्रतिपक्षी दलहरूको अवरोध र बहिष्कार बीच प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री सोरेङ वाग्लेलाई जवाफ दिन समय दिनुभएको थियो। त्यसपछि एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले बैठक बहिष्कार गरे भने कांग्रेसले उठेर विरोध गरेको थियो। विरोधपछि नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो। नीति तथा कार्यक्रममाथि 35 संशोधन प्रस्ताव पेश भएका थिए। सबै प्रस्ताव बहुमतले अस्वीकृत भएका छन्। राष्ट्रिय सभाले पनि बहुमतले नीति तथा कार्यक्रम पारित गरेको छ। सरकारको नीति तथा कार्यक्रममा कांग्रेस, एमाले, नेकपा सांसदहरूले एकल र संयुक्त संशोधनहरू राखेका थिए। राष्ट्रिय सभामा सत्तारूढ रासोपाको प्रतिनिधित्व नै नभए पनि अरू दलहरूले सरकारको नीति तथा कार्यक्रम पारित गरेका हुन्। प्रतिनिधि सभामा अर्थमन्त्री डाक्टर सोरेन वाग्लेबाट प्रस्तुत आउँदो आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता कर प्रस्ताव बाहेक माथि छलफलका लागि आउँदो 4, 5 र 6 गतेका लागि दिनहरू तोकिएको छ। हिजो राति अबेरसम्म चलेको बैठकमा सभामुख डोलप्रसाद अर्यालले यस प्रस्तावमाथिको छलफलका लागि दलीय प्रतिनिधिका आधारमा ती दिनहरू तोक्नु भएको हो। सभामुख अर्यालले छलफलमा भाग लिने सदस्यले जेठ 4 गतेको बैठकको 1 घण्टा अगाडि कार्यव्यवस्था परामर्श समितिमा बुझाउन समय दिनुभयो। प्रतिनिधि सभाको हिजोको दोस्रो बैठकमा अर्थमन्त्री वाग्लेले विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता कर प्रस्ताव बाहेक प्रस्तुत गर्नुभएको हो। प्रस्तावमा नेपालको संविधान र विद्यमान प्रणालीलाई सबल बनाउँदै परिणाममुखी बनाउने विषयहरू समावेश रहेका छन्। पूर्व गृहमन्त्री सुदन गुरूङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरकारका विषयमा अध्ययन तथा छानबिन गर्न सरकारले समिति गठन गरेको छ। उच्च अदालतका पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युत मणि न्यौपाने सदस्य रहने गरी समिति गठन भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। समितिलाई गुरूङका सम्बन्धमा सार्वजनिक रूपमा उठेका विषयमा सत्य तथ्य अध्ययन तथा छानबिन गरी सरकार समक्ष राय सुझाव सहित 15 दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिएको छ। व्यापारी दीपक भट्टसँग व्यापारिक शेयर साझेदारी रहेको सार्वजनिक भएपछि गुरूङले वैशाख 9 राजीनामा दिनुभयो भएको थियो। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको थुनामा रहेका भट्टको लिबर्ट्री माइक्रो इन्सुरेन्स र स्टार माइक्रो इन्सुरेन्सको शेयर किनेको विषयमा प्रश्न उठेपछि गुरूङले राजीनामा दिन बाध्य हुनुभएको थियो। प्रधानमन्त्री कार्यालयले अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न र सार्वजनिक खर्चमा मितव्ययिता अपनाउन निर्देशन दिएको छ। कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, निकाय, मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय र प्रदेशहरूलाई परिपत्र गर्दै अत्यावश्यक बाहेकका सामान नकिन्न निर्देशन दिएको हो। कार्यालयमा भइरहेका सामान, औजार, उपकरण, फर्निचर, गाड़ीलाई चालू अवस्थामा राखी प्रयोग गर्ने र सार्वजनिक खर्चलाई मितव्ययी बनाउन कार्यालयले भनेको छ। कतिपयले प्रयोगमा आइरहेका कुर्सी, दराज, सोफा, कार्पेट, पर्दा, गमला, कम्प्युटर, मोबाइल, ल्यापटप लगायत सामग्रीहरू प्रयोग नगरी नयाँ खरिद गर्न लगाउने र मरमतमा अस्वाभाविक खर्च गरी राज्यको अत्याधिक भार सृजना गर्ने गरेको गुनासो आएपछि कार्यालयले खर्चमा मितव्ययिता अपनाउन निर्देशन दिएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संघीय सांसद हर्क राज राई साङपाङले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग गर्नुभएको छ। आज एक प्रेस विज्ञप्ति जारी गर्दै सांसद साङपाङले प्रधानमन्त्रीले संसदको अपमान गरेको र संसदीय परम्पराको व्यवस्था गरेको भन्दै पदबाट राजीनामा दिनुपर्ने माग गर्नुभएको हो। सांसद साङपाङले प्रधानमन्त्री बालेन्द्र शाहमाथि संसदीय अभ्यासको इतिहासमा कालो धब्बा लगाएको र जनताको सार्वभौम सदन व्यवस्था गरेको आरोप पनि लगाउनु भएको छ। नीति तथा कार्यक्रमको समयमा अनुपस्थित रहेको, छलफलमा सहभागी नभएको र संसदीय मर्यादा र स्थितिलाई कायम राख्न नसकेको तथा जनतालाई सम्बोधन नगरेर लोकतन्त्रप्रतिको विश्वासलाई ल्याएको साङपाङको आरोप रहेको छ। दिगो विकास, सामाजिक समावेशिता र परिवारको सशक्त भूमिकामा केन्द्रित रहेर आज विश्वका विभिन्न देशमा अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदैछ। यसै अवसरमा संयुक्त राष्ट्र संघको प्रधान कार्यालयमा आगामी दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलनको तयारी स्वरूप दिगो विकासका लागि नीतिगत समाधानबारे विशेष छलफल हुँदैछ। सन् 1980 दशकदेखि परिवारसँग सम्बन्धित विषयमा राष्ट्रसंघले विशेष ध्यान दिन थालेको हो। आर्थिक तथा सामाजिक परिषदको सिफारिशमा सामाजिक विकास आयोगले सन् 1983 विकास प्रक्रियामा परिवारको भूमिका सम्बन्धी प्रस्ताव पारित गर्दै परिवारका समस्या, आवश्यकता तथा समाधानको उपायबारे विश्वव्यापी जनचेतन अभिवृद्धि गर्न महासचिवलाई आग्रह गरेको थियो। राष्ट्रसंघका अनुसार सन् 1985 परिषदले महासभालाई विकास प्रक्रियामा परिवार शीर्षकलाई आफ्नो कार्यसूचीमा समावेश गर्न सुझाव दिएको थियो। त्यसपछि सदस्य राष्ट्रका धारणा र प्रस्तावका आधारमा परिवारको अवस्था र कल्याण सुधार गर्ने तथा सामाजिक विकासका लागि अन्तर्राष्ट्रिय सहकार्य बढ़ाउने पहल अघि बढ़ाइएको थियो। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसभित्र सम्पूर्ण र भावनात्मक एकता नभएसम्म आगामी निर्वाचनमा अपेक्षित सफलता प्राप्त गर्न नसकिने बताउनु भएको छ। पोखरामा हिजो आयोजित विशेष प्रादेशिक भेलालाई सम्बोधन गर्दै उहाँले पार्टीका तल्लो तहका सदस्य र आम जनताले महसुस गर्ने गरी मानसिक र भावनात्मक रूपमा कांग्रेस एक हुनुपर्नेमा जोड़ दिनुभएको छ। नेतृत्व तहले व्यक्ति विशेषता व्यवस्थापन गरेर गरिने एकताले मात्र सम्पूर्ण एकताको सन्देश दिन नसक्ने मुख्यमन्त्री पाण्डेको तर्क रहेको छ। राज्य सरकार अहिले नीति तथा कार्यक्रम र बजेटको पूर्व तयारीमा रहेको जानकारी दिनुभएको हो। उहाँले केन्द्रीय नेतृत्वले विगतमा कोरेको विकासको खाकालाई प्रदेश सरकारले फिडब्याकका रूपमा लिएर आगामी बजेटमा समेट्न चाहेको बताउनु भएको छ। सुप्लागण्डकी नगरपालिका अन्तर्गत रहेको बजारमा सोमबार बन्द हुने निर्णय प्रभावित भएको छ। सरकारले शनिबार र आइतबार विदाको घोषणा गरेपछि सोमबार बजार बन्द गर्ने निर्णय प्रभावित बन्न पुगेको हो। बजारको गतिविधिलाई निगरानी गर्ने सुप्लागण्डकी नगर उद्योग वाणिज्य संघले निर्णायक कदम चाल्न नसक्दा अहिले व्यवसायीहरूले सोमबारको सट्टा शनिबार नै पसल बन्द गरेर सोमबार खुल्ने निर्णय गर्न थालेका छन्। नगरपालिकाभित्र रहेका सुनचाँदी व्यवसायी र फर्निचर तथा फर्निसिङ व्यवसायीले शनिबार पसल बन्द गर्ने निर्णय गरेका हुन्। बिहिबार सुप्लागण्डकीमा बसेका दुईवटै समितिले सोमबार बन्द गर्न नसक्ने निष्कर्षसहित शनिबार बन्द गर्ने निर्णय भएको जनाएका छन्। तनहु फर्निचर तथा फर्निसिङ व्यवसाय संघ सुप्लागण्डकी नगर इकाईका अध्यक्ष सुवास गिरी र सचिव रमेश भण्डारीद्वारा हस्ताक्षर गरिएको सूचना र सुप्लागण्डकी सुनचाँदी व्यवसाय संघद्वारा जारी गरिएको सूचनामा शनिबार नै बन्द गरिने उल्लेख गरिएको छ। स्याङ्जाको पुतली बजार नगरपालिका तीनका वडाध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ बेपत्ता हुनु भएको छ। 68 वर्षीय वडाध्यक्ष श्रेष्ठ बुधबार बिहान 10 बजेबाट बेपत्ता हुनु भएको परिवारले जनाएको छ। शहीद चोक भरतपुरमा उहाँको अन्तिम लोकेशन देखाएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको हो। प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय चितवनको सहकार्यमा खोजी कार्य भइरहेको छ। उहाँ स्याङ्जा सदरमुकामको त्रिभुवन आदर्श माविमा लामो समय अध्यापन पश्चात राजनीतिमा लाग्नु भएको हो। श्रेष्ठ 2079 स्थानीय तहको चुनावमा पुदली बजार नगरपालिका वडा नम्बर 3 वडा अध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित हुनुभएको थियो। वडा अध्यक्ष श्रेष्ठको खोजीका लागि सहयोग गर्न पुतली बजार नगरपालिकाका प्रमुख तुलसी राम रेग्मीले सबैलाई अनुरोध गर्नुभएको छ। स्याङ्जाका सबै स्थानीय तहले आफ्नो पालिकालाई पूर्व खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरेका छन्। जिल्लाका 11 पालिका पूर्ण खोप सुनिश्चित घोषणा भएका हुन्। बालपालिकालाई सम्पूर्ण खोप प्रदान गरेपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाको प्रमुख रामबहादुर नेपालीले जानकारी दिनुभएको छ। उहाँका अनुसार 11 पालिकाले कुनै पनि बालबालिका खोपबाट वञ्चित हुन नपरोस् भन्ने प्रतिबद्धतासहित काम गरिरहेका छन्। जिल्ला सदर मुकाम रहेको पुथली बजार नगरपालिकामा 16 देखि 23 महिनासम्म सम्मका 481 जना बाल बालिका पूर्ण खोप सुनिश्चित भएका छन्। त्यसै गरी वालिङ नगरपालिकामा 406, गल्याङ नगरपालिकामा 305, चापाकोट नगरपालिकामा 194 र भिरकोट नगरपालिकामा 213 जना बाल बालिका पूर्ण खोप सुनिश्चित भएका छन्। गैराती काठमाडौँ उपत्यका सहित देशका मध्य र पूर्वी भेगमा वर्षा भएको थियो। सिन्धुली काठमाडौँ हेटौडा चितवन झापा लगायतका ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज पनि कोशी र मधेस तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भागका केही ठाउँमा मध्यम वर्षा हुनेछ। साथै गण्डकी र सुदूरपश्चिमको हिमाली र पहाड़ी भूभागका थोरै ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। अझ एक हप्ता यसै गरी बदली र वर्षाको सम्भावना रहेको मौसमविदहरूको भनाई छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनिया राष्ट्रपति सी चिङफिङ बीच भएको छलफलमा कुनै पनि ठूलो व्यापार सम्झौता हुन नसकेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अमेरिका र चीन बीच गत वर्ष अक्टोबरमा व्यापार युद्ध रोक्ने सहमति भएको थियो। उक्त सम्झौता अन्तर्गत अमेरिकाले चिनिया सामानहरूमा प्रस्ताव भारी भन्सार कर वृद्धि रोकिरहेको छ। चीनले दुर्लभ खनिज निर्यातमा लगाएको कडाई केही कम गरेको थियो। व्हाइट हाउसका अनुसार बारम्बार ट्यारिफका विषयमा छलफल गरिरहनु पर्ने अवस्था गर्न दुवै नेताहरू बोर्ड अफ ट्रेड गठन गर्न सहमत भएका छन्। यसको उद्देश्य व्यापारिक सम्बन्धलाई व्यवस्थित बनाउनु हो। यद्यपि अमेरिकी अधिकारीहरूका अनुसार यो व्यवस्थालाई पूर्ण रूपमा लागू गर्न अझै धेरै काम बाँकी रहेको छ। अमेरिकी अर्थमन्त्री स्कट वेसेन्टले भ्रमणका क्रममा बोइङको ठूलो अर्डर तथा अमेरिकी ऊर्जा र कृषि उत्पादनहरूको चिनिया खरिदसँग सम्बन्धित घोषणा हुन सक्ने बताएका छन्। बुधबार शुरू भएको ट्रम्पको भ्रमणमा व्यापारिक जगतको उपस्थितिको बिना पनि व्यापक चर्चा भएको छ। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा मुम्बई इण्डियन्सले पंजाब किंग्सलाई हराएको छ। मुम्बई 6 विकेटले विजयी भएको हो। हिजो बेलुका धर्मशालामा टस हारेर पहिला ब्याटिङ गरेको पंजाबले 8 विकेट गुमाएर 200 रन मात्र बनाएको हो। पंजाबले दिएको 200 रनको लक्ष्य पछ्याएको मुम्बईले 19 ओभर 5 बलमा 4 विकेट गुमाएर लक्ष्य पूरा गरेको हो। मुम्बईको जितमा तिलक वर्माले अभिजित रहँदै 33 बलमा 75 रन बनाउनु भएको थियो। आईपीएल क्रिकेटमा लगातारको 6 जितपछि करिब 3 हप्तासम्म शीर्ष स्थानमा रहेको पंजाबले लय गुमाएको हो। त्यसपछि लगातार 5 खेलमा हारिसकेको छ। अंक तालिकामा पंजाब 12 खेलमा 13 अंकका साथ तालिकाको चौथो स्थानमा छ भने मुम्बई समान खेलमा 8 अंकका साथ तालिकाको 9 स्थानमा रहेको छ। आईपीएल क्रिकेटमा आज बेलुका 7:45 लखनऊ सुपर जायन्ट्स र चेन्नई सुपर किंग्स खेल्दैछन्। हवस् तैनै खबरहरूसँगै बिहान 10 बजेको ढोलबालाई हाइलाइट सैलकाजी सकिएको छ। दिउँसो 2 बजे सब समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट म सृष्टि बिदा हुन्छु। नमस्कार।
4: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
5: मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भनेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
6: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
7: आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी 7 सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 98560202779।
24: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
25: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र
24: यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भन्ने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
25: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
24: सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा हेल्प स्टोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 065414008।

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. Shukla Gandaki 4 Tulegaura Watin Department Bhavan Sangai Mobile 9856-32493 ra 9856-38073.
2: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
3: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
2: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
3: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
2: ए त्यसो भए त म गइहाले,
3: चिया त पिएर जाऊ।
2: होइन हतार छ, पछि आउँदै गरौला है।
4: दीर्घायु फर्निचर सोरुम,
3: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
5: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता। दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
6: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ अरे, तपाईँ त आजै जानुहोस् हो।
7: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
6: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
7: ए होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
6: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
7: होटल फ्यामिली एन्ड लज, खैरेनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9856-23420-9901-54674 र 9846-23420।
8: कान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
9: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
8: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
9: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
10: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नवग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
8: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
10: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9846-33101 र 9846-83522।
11: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
7: म्याडम, धुम्रपान भनेको के हो?
11: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्, ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
7: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
11: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
7: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
11: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
10: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
12: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नै हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त छ नि कहाँ होला।
13: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
12: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलट आल्मुनियम सिलोट चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग प्रोप्राइटर सूर्य बहादुर बानिया संगम बानिया। फोन 0564141042 98560231 98462014726।
13: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
10: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
14: यस दुलेगौडा पोलिक्लिनिकमा यही जेठ 2 गते पहिलो शनिबार
10: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर तीर्थलाल उपाध्याय सडक मेमोरियल हस्पिटल पोखरामा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रूपा पनेरू गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
15: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
10: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
15: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
16: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 0564141129 र 98560131053।
17: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
18: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। आगामी जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
17: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0564142333 मोबाइल 98678167।
19: ओहो बाबुजू नमस्कार, स्कुल बस कुर्नु भएको अनि यति सानो बाबुलाई यति गरौँ किताबको झोला बोकाएर आफू चाहिँ छाता ओढेर बस्नु भएको छ त
20: के गर्नु, बानी पार्नु पर्छ नि नानी।
19: केमा बानी पार्नुहुन्छ हौ बाबुजू? बिचरा यति सानो बाबु बिहान 8 बजे कति खुवाएर पठाउनुहुन्छ? अनि स्कुलमा खाजाको रूपमा घरमा तयार गरेको खाजा पठाउनुहुन्न, पसलका तयारी चाउचाउ बिस्कुट जस्ता पत्रु खाना जङ्कुट मात्र खुवाउनुहुन्छ। फेरि बेलुकी बसबाट 6 बजे आइपुग्छ अनि फेरि उसैलाई होमवर्ककै चटारो। यो त बालबालिकाको लागि शारीरिक एवं मानसिक यातना जस्तै भयो नि, होइन र?
20: के गर्ने त नानी, नजिकका स्कुलमा भर्ना गराउन सकेन, खाजा पकाउनै भ्याइँदैन।
19: आफ्नो बच्चाको स्वास्थ्यको लागि समय निकाल्नु पर्यो नि भाउजू। बच्चाको शारीरिक तथा मानसिक वृद्धि विकास र राम्रो पढाइ हुनको लागि पोषणयुक्त खाना आवश्यक पर्छ। पोषणयुक्त खाना खान नपाउँदा, उमेरभन्दा बढी तौल भएको किताबको भारी बोकाउँदा, बढी होमवर्क गर्नुपर्दा बच्चाको शारीरिक एवं मानसिक विकासमा नकारात्मक असर पुर्याउँछ।
20: ए त्यसो पो हो नानी, ल अर्को वर्षदेखि चाहिँ नजिकको स्कुलमा जसरी नि पठाउँछौ अनि घर नै बनाएको खाना र खाजा खुवाउँछौ। ल है नानी, स्कुल बस आयो, धन्यवाद है नानी।
21: बाल बालिकाको खाना तथा खाजाको रूपमा पत्रु अर्थात् जंक फूडको प्रयोग नगरौ, बाल बालिकाको शारीरिक एवं मानसिक विकासमा सहयोग गरी स्मार्ट बनाऊ।
22: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।

0: पानीम मेटली स्टील फन पर्क का सबै सामान चाहिनी कति मजा एकै ठाउँमा तार जालिनी पाइनी
1: हजुर सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग
2: हामी कहाँ सटर च्यानल गेट ट्रस निर्माण ट्याङ्की स्ट्यान्ड फलाम र स्टील का रेलिङ घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल स्टील का सम्पूर्ण सामानहरू खेलौना कुर्सी टेबल बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार घर जग्गा विद्यालय संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ
2: प्रोप्राइटर ओमकार नागिला सम्पर्क 9855601013 9067279794
3: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
4: डर लाग्नु निद्रा नलाग्नु
3: अनौठा विचार आउनु
4: निराशा बढ्नु खुसी नहुनु
3: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
4: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
3: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
4: छटपटी हुनु चिटचिट पसिना आउनु
3: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
4: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
3: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
4: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाउँ
3: नेपाल सरकार विज्ञापन
5: होइन है आरोसी आर्यालाई लिएर कता हिँड्यौ
6: हेर न आर्यन पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के कहाँ पाइन्छ कुन्नी
7: मलाई पनि बिहेको लागि गहना चाहिएको छ आजकल सुन भन्दा कम छैन हराएमा डर छैन ग्यारेन्टीको गहना नै चल्तीमा छ राम्रो डिजाइनको पाए लिने भनेको
5: ए त्यसो भए युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउन त म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो
6: हामी कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ ठकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गर गहनाहरू शिरबन्दी शिरफूल टिकमाला ढुम्री यार्लिङ मारवाड़ी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्की कण्ठमाला मुगामाला हमेलमाला न्यापुसिख जापुसिख तायोमाला लुसवाङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खे थैली डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजोडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ
5: सम्पर्क युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैङ्कको एक घर माथि दुलेगौडा प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ मोबाइल 9241484664 र 9811453305
8: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज
9: 103.8 मेगाहर्ज प्रेजेन्ट एभ्रीडे 10:30 AM टु 12 PM
10: इट्स टाइम फर कलिङ टाइम
9: ओन्ली अन रेडियो ढोरबाराही

हेलो गुड मर्निङ दर्शन नमस्कार अनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई प्रोग्राम कलिङ चायममा म कार्यक्रम प्रस्तुत अनुमल्ल उपस्थित भइसकेको छु आज पनि र फरकबार फरक श्रृङ्खलाको साथमा हप्ताको सातै दिन आउने गर्दछौँ भने हामीलाई सुनेर साथ दिनुहुने हाम्रो प्रिय श्रोता साथीहरू पगे भने सन्चै आरामै हुनुहुन्छ होला अनि साथमा रेडियो टुनन गरेर हामीलाई सुनेर साथ दिइरहनु भएको छ भने साथमा इन्टरनेट अनलाइन मार्फत पनि www.radiodholbarahi.com.nl लगइन गरेर पनि विश्वभरकै साथ सुनेर साथ दिन सक्नुहुन्छ र फरकबार फरक श्रृङ्खलाको साथमा आउँदै गर्दा आजको एपिसोडमा रहेर चाहिँ हामी फ्राइडेको एपिसोडमा छौँ अनि आज चाहिँ हामी म्युजिक प्रोग्राम खेल्छौँ है एकदमै बे रेडी भएर चाहिँ बस्नुहोला यहाँले सुनिराख्नु भएको गीत सङ्गीत चिन्ने दिन चाहिँ रहेको छ आज र अहिलेको लागि भने ढिला नगरी एउटा मिठो गीतबाट कार्यक्रमको शुरूआत गरिहाल्छु समीक्षा अधिकारीको आवाजमा सजिएको जुनेलीमा जुनेली रात जुनै प्यारो हो सुमधुर गीत छ जसमा चाहिँ समीक्षा अधिकारीको आवाज सँगसँगै बबुल गिरीको चाहिँ म्युजिक रहेको छ भने गोविन्द भट्टको चाहिँ लिरिक्समा रहेको यो गीत स्वीकार्नु

एउटा मिठो गीतबाट कार्यक्रमको शुरूआत गरिहाल्छु। समीक्षा अधिकारीको आवाजमा सजिएको जुनेलीमा जुनेली रात जुनै प्यारो भयो समुद्र गीत छ, जसमा चाहिँ समीक्षा अधिकारीको आवाज सँगसँगै

टेलिफोन लाइन मार्फत हामीसँग जोडिन सक्नुहुन्छ 0625 14 2000 को बाटो भएर प्रोग्रामको स्पोन्सर गरिदिएको छ उमेमा आभूषण सुनसादी पसल दुलेगौडाले प्रोपाइटर हुनुहुन्छ मेन बहादुर सुनार अनि सेवाहरूको कुरा गर्नुपर्दा चाहिँ अर्डर अनुसारको विभिन्न डिजाइनका गरगना खरिद बिक्री तथा सार्टफेट गर्नु परेमा अनि पुराना गरगनाहरू पनि सार्टफेट गरिनुका साथै मर्मत अनि खरिद बिक्री पनि गरिन्छ भन्ने गएर सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ सम्झन सक्नुहुन्छ उमेमा आभूषण सुनसादी पसल दुलेगौडालाई र त्यस्तै गरी प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएको छ यो सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सपले प्रोपाइटर हुनुहुन्छ हरिण कुमार श्रेष्ठ भने कल गर्ने साथीमध्ये हामी सहभागी साथीमध्ये बारी पछि एकजना साथीलाई चाहिँ विजयी गराउँछौ अनि विजयी साथी मध्ये पनि अन्तिमबार शनिबार भने एकजना साथीले चाहिँ लकी ड्र मार्फत पाउन सक्नुहुन्छ रुसैको रिचार्ज भन्दै आज फ्राइडेको एपिसोडमा रहेर चाहिँ हामी म्युजिक ट्र्याक गेम चाहिँ खेल्छौँ है जहाँ चाहिँ श्रोता साथीको लागि चाहिँ हामी ट्र्याक लिएर आएको हुन्छौँ यहाँले सुनिराख्नु भएको सुन्दै आउनु भएको गीत सङ्गीतको चाहिँ थोरै मात्र भाग लिएर आउँछौ भने यहाँले चाहिँ त्यो गीत सुनेर नै अब कुन चाहिँ गीत हो त भनेर गीतको टाइटल भन्नुपर्ने हुन्छ अथवा कहिलेकाहीँ चाहिँ गीतको बीच भाग अन्तर राखिरहेको हुन्छ भने यहाँले चाहिँ मुखदा अर्थात् गीतको टाइटल चाहिँ के हो त चिन्नुपर्ने हुन्छ र कहिलेकाहीँ चाहिँ मैले आवाज सुनाइरहेको हुन्छु र त आवाज चाहिँ कसको हो त चिन्नुपर्ने हुन्छ भने आउन सक्नुहुन्छ र आज चाहिँ यहाँले सुनिराख्नु भएको त्यसमा पनि प्रोग्राममा चाहिँ अब धेरैभन्दा धेरै हामीले कार्यक्रममा स्थान दिने गीतहरूलाई चाहिँ लिएर आएको छ 0625 14 2000 को बाटो भएर जोडिँदै गर्नुहोला अहिलेको लागि भने मायल तिमी कता छौ टाइटलको गीत यहाँले सुन्दै आउनु भएको थियो सोही गीतको टू टाइटलमा रहेको सुमधुर गीत राख्दै सुस्मिता दाहाल अनि राजन राज सेवाको आवाजमा सजिएको गीत स्वीकार्नुहोला।

हजुर तिमी बिना यो जिन्दगी चाहिँदैन हो सुमधुर गीत जुनेली टाइटलमा रहेको समीक्षा अधिकारीको आवाजमा सजिएको यो गीतबाट कार्यक्रमको सुरुवात गरिसकेको छु भने पछि पनि यहाँलाई मन पर्यो होला र यस्तै मिठा मिठा गीत सङ्गीतको साथमा अबको 12 बजेको समयसम्म हामी तपाईँको साथमा रहन्छौँ भने साथमा फन्डाल

हजुर, डाँडातिर बरा लिन जाउँ कि क्या हो म? अब मौसम पनि अलिकति चिसो छ भन्दा पनि अलिकति गर्मी हुन्छ, अनि डाँडातिर बरा लिने गीतले भने जस्तै नै होइन, अब डाँडा काँडा चाहिँ मनपर्ने दिन पनि आइसक्यो है। यो समयमा चाहिँ अब बिहानको समय घाम पनि लागिरहेको छ, अब शीतलमा बसेर काम कार्य पनि गर्दै हुनुहुन्छ होला, आराम गर्दै हुनुहुन्छ भने कतिपय साथी त अब दिउँसोको घाममा चाहिँ सकिन्न है भनेर अहिले बिहानको समय एकदमै कसेर काम पनि गर्दै हुनुहुन्छ होला। अनि अब खाना खानु भएको छ कि छैन, अब खाना खानु भएको छैन भने पनि मिठो गरेर खानु होला, तर हामीलाई चाहिँ सुन्न नभुल्नु होला, अन्तिमसम्म सुन्दै गर्नु होला भन्दै 0625414200 बाटो भएर आउन सक्नुहुन्छ। टेलिफोन लाइन खुल्ला रहेको छ, यसरी नै मिठा मिठा गीत सङ्गीतको साथमा र यहाँले सुनिरहनु भएको गीत सङ्गीतलाई चाहिँ चिन्ने दिन पनि रहेको छ आज। म्युजिक ट्र्याक गेम चाहिँ रहेको छ भने फ्राइडेको एपिसोडमा रहेर हामी म्युजिक ट्र्याक गेम चाहिँ खेल्छौँ र आउन सक्नुहुन्छ। अहिलेको लागि चाहिँ अर्कै यस्तै रमाइलो गीत चाहिँ रहेको छ, तपाईँमा राख्दैछु सरकारी अड्डामा जागिर खान्छ सरकारी अड्डामा नाम साध्य पेन्सन नै पत्तामा भन्दै छ, तर यतातिर साथी पनि हुनुहुन्छ, पहिला साथीलाई लिऊ अनि त्यसपछि यो मिठो गीत म राख्ने हाल्छु र त्यही त साथी भएछ। ठिकै छ, अहिलेको लागि भने तपाईँ माझ राख्दैछु पदम राई अनि रोचना रिमालको आवाजमा सजिएको यो सुमधुर गीत स्वीकार्नुहोला है त।

हजुर बसे हुन्छ ज्यान केही भर परि यो सुमधुर गीत अभिमास कार्यक्रममा स्थान दिइसकेको छु. अब तिमीलाई लान्छु दाइजो पात लादिन भन्ने मिठो शब्दहरूले पनि भरिएको थियो. पदम राई अनि रचना रिमालको आवाजमा सजिएको यो सुमधुर गीत सँगसँगै अहिलेको लागि भन्ने भर्खरै तीन दिन भएको छ रिलिज भएको र पछिल्लो समय यो गीतको डान्सिङ स्टेप पनि एकदमै ट्रेन्डिङ चाहिँ छ है. चम्मेली चम्मेली टाइटलमा रहेको एकदेव लिम्बूको आवाजमा सजिएको यो गीत सँगसँगै पहिलो व्यावसायिक विश्राममा जानुपर्ने बेला भइसकेको छ र 11 बजेको टाइम चेक पश्चात भने हामी श्रोता साथीलाई पनि सहभागी गराउँछौँ. 0625-4142-00 बाटो भएर आउँदै गर्नुहोला र फोन डायल गर्दै गर्नुहोला र साथमा सुन्दै गर्नुहोला. प्रोग्राम कलिङ कायम है त.

0: This is Radio Dhorbarahi, 103.8 MHz.
1: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460976246।
2: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
3: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
2: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस शोरूम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
3: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी चार दुलेगौडा बिपी चोक।
4: प्रोपाइटर थान प्रकाश नेउपाने 98560338 प्रशान्त नेउपाने 98460269625।
5: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
6: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
5: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्प चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
6: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
7: हजुर, घरभित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
8: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी चार हेल्प पोस्ट लाइन दुलेगौडा।
7: प्रोपाइटर रबिन थापा, सम्पर्क 98560338 र 98465010950।
9: ए सबिना, यस्तो हतारमा कता हो?
10: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
9: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
11: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ। प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 98460878 र 98028-16142।
7: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
12: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
7: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
12: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
7: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
12: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
7: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
12: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
7: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनीष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
12: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
7: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
12: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
7: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
13: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
14: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइ साइन्सेस प्राली पोखरा 9 न्यू फोन 061-590-162-590-163।
9: तपाईं घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
10: हजुर, टेबल, भर्‍याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
9: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
12: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्धकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9856-32475 र 9801-32475।
15: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
16: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
15: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, केको चिन्ता लिनु भएको छ यो दिदीले?
16: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
15: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
7: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु, पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
12: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856-66136 र 9151-66136।
1: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
7: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनु हिराछन् आगामी जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
12: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0625414233, मोबाइल 9868-61887।
0: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
17: स्टुडियो अहिले बिहानको 11 बज्यो।
9: टाइम चेक को साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816-95301।
18: हजुर, कार्यक्रमको यो पहिलो व्यावसायिक विश्राम अनि 11 बजेको टाइम चेक लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र प्रोग्राम कलिङ टाइमका साथमा सदाझै आज पनि तपाईँको साथमा म छँदैछु। कार्यक्रम प्रस्तुता अनु मल्ल रहन्छ भएको 12 बजेको समयसम्म र 1 घण्टाको समय चाहिँ हामीसँग छँदैछ। मिठा मिठा गीत सङ्गीतको साथमा आज फ्राइडेको एपिसोडमा रहेर चाहिँ हामी म्युजिक प्रोग्राम खेल्छौँ, जहाँ चाहिँ प्रोग्रामको स्पोन्सर गरिदिएको छ उमे महाभूषण सुनसादी पसल दुलेगौडाले र प्रोपाइटर हुनुहुन्छ मेन बहादुर सुनार भन्दै। रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ भने सहभागिता जनाउन सक्नुहुन्छ। अघि साथीहरू चाहिँ जोडिनु भएको थियो अनि र अहिले सुन्दै हुनुहुन्छ भने 0765-14-2000 बाटो भएर हामीसँग कुराकानीको साथमा जोडिन सक्नुहुन्छ, जहाँ चाहिँ आज म्युजिक ट्र्याक गेम भनिरहँदा चाहिँ यहाँले चाहिँ गीत सङ्गीतको थोरै भाग सुनेर नै कुन चाहिँ गीत हो त भनेर चिन्नुपर्ने हुन्छ र अहिलेको लागि भने एउटा गीत सुनाउन त है तपाईँ माझ राख्दैछ अब हरेक कुरामा सफल त हुँदैन भइदिन पनि जीवनमा चाहिँ अब असफल त भइन्छ नै। सो त्यस्तै शब्द सङ्गीत छ यहाँ चाहिँ अब सफल असफल भनिरहँदा मायाको कुरा चाहिँ भइरहेको छ। मेरो असफल माया लु बोलको सुमधुर गीत छ हेमन्त शर्मा अनि एलिना चौहानका आवाजमा सजिएको यो गीत स्वीकार्नु होला है त।

0: हजुर, असफल मायालु बोलको यो सुमधुर गीत विमास कार्यक्रममा स्थान दिइसकेको छु भने पालो तपाईँको हो र अहिले भने ढिला नगरिकन कोही साथी हुनुहुन्छ लाइनमा सहभागी गरे हेलो कहाँदेखिको हुनुहुन्छ हेलो नमस्ते हजुर नमस्ते नमस्कार झोले हजुर हाम्रो खगी माया दिदीलाई भन्दै थियो उतातिर भगिनी आशीर्वाद पाइसक्यौँ है
1: हजुर तिरुङतिर घर फर्केर धाम लाउने यसो बाल पर्ने खाइ पर्ने अब गर्मी गर्मी भइरहेको छ
0: भर्खर
1: मकै गरेर घाँसा गएको चाल सुन पनि पाएन भर्खर चलेको है मैले मेरो
0: ओहो बिहानी पखमा यति धेरै काम सकेर आइसक्नु भयो
1: गर्नु पर्यो नि
0: त्यही त गर्न पर्यो गरिराख्दा चाहिँ गरिन्छ तर हाम्रो के भन्छ मान्छेको बानी भन्छ कि स्वभाव भन्छ होइन आफूले चाहिँ काम गर्ने गर्ने कसैले गरेको छ भने गर्यो भनेर सोध्छ अरे कि आफूले गर्दा चाहिँ थाहा नपाउने अनि अरूले गर्यो भने यति बिहानै यस्तो घाममा यति चर्कोमा भनेर चाहिँ भन्ने बानी हुन्छ अरे कि ल ठिकै छ यो कुराकानी सँगसँगै अनि दिउँसोको समयमा चाहिँ आज बसोबास गर्ने कि अब अन्य अझै काम गर्ने कि के गर्ने
1: अब एकछिन अब घाम लाउने छ अब यसो पसल बसै हुनु छ है
0: हजुर हजुर
1: दस गाँस यताउता अब पसल पनि हेर्नु पर्यो अनि यसो अरू त्यही हो
0: ल घर आसी काम कार्यतिर व्यस्त रहनु होला अनि हामीलाई पनि सुन्दै गर्नु होला अहिले भने अब हामी ढिला नगरिकन ट्र्याक सुनिहालौँ है त
1: ए हस्
0: म तपाईँको लागि राखिहाल्छु है त
1: ए हस्

0: लसुन वाळतात रे का
1: अगर तरी कोगर माझी को घर जाऊन माया दिला गेली सांड
2: ओके गीत होय रचना छे
0: बधाई छ हाम्रो खगी मायाजीलाई है कस्तो मिठो आवाज सँगसँगै सही ट्र्याक रेसिन सफल हुनु भएको छ रेडियो प्रोग्राम अन्तिमसम्म सुन्दै गर्नु होला सही गीत हामी केही क्षणपछि सुन्छौ मिलेसम्म कसले सुनाउन चाहनुहुन्छ हुनुहुन्थ्यो खगी माया थापाजी होइन काम कार्यको व्यस्तता पश्चातको थकानपछि पनि हामीलाई चाहिँ सुन्दै हुनुहुन्थ्यो होइन अब थकानपछि बस्न त बाँकी नै छ भन्दै हुनुहुन्थ्यो है र यसरी नै रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ भने सहभागिता जनाउन सक्नुहुन्छ 0625-4142-00 बाटो भएर फेरि पनि कोही साथी हुनुहुन्छ है त लाइनमा स्वागत गरिहालौ हेलो नमस्ते हजुर
1: नमस्ते
0: कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो लक्ष्मीजीलाई
1: धन्यवाद
0: अनि लक्ष्मीजी के गर्दै हुनुहुन्छ
1: त्यतिकै बस्दै कार्यक्रम सुन्दै
0: बस्दै हुनुहुन्छ भनेर हामीले पनि थाहा पाएछौँ कि पछाडि रेडियो बजिरहेको छ है ल अब सकेसम्म अलिकति टाढा चाहिँ गइदिनु होला अनि बागमारातिरको हालखबर सुनाइदिनुहोस् न त के कस्तो छ एकदमै ठिकठाक छ है अनि आज म्युजिक ट्र्याक गेम खेल्न चाहिँ कतिको रेडी हुनुहुन्छ
1: रेडी नै भनौँ
0: है ल म तपाईँको लागि भने एउटा अन्तरा परेको छ गीतको बीच भाग अनि यहाँले चाहिँ कुन चाहिँ गीत हो चिन्नुपर्छ है ल ध्यान दिएर सुन्नुहोस् है त

0: Rulba bakti yuski hai rukum bakti yus. Janai chadai diyun la ting hai rukum bakti yus.
1: अनि सोही मिठो गीत चाहिँ हामी सुनिहाल्छौ, कसलाई सुनाउन चाहनुहुन्छ?
0: सर्वप्रथम हजुरलाई अनि रेडियो मेरो बस्ने सम्पूर्णलाई र म भन्दा अगाडि आउने पछाडि आउने सम्पूर्ण साथीहरूलाई भन्दै छुट्टिन्छु। नमस्कार, बाई बाई।
1: ओके, नमस्ते, बाई बाई, शुभ दिन। आज साथीहरूले के साह्रो मिलाउनु भएको है, एकदमै सजिलो पर्यो जस्तो लाग्यो है। ठिकै छ, यसरी नै आउन सक्नुहुन्छ। सुनिरहेको गीत संगीतलाई चाहिँ हामीले कार्यक्रममा स्थान दिइरहेका छौँ। आज फ्राइडेको एपिसोडमा रहेर चाहिँ म्युजिक ट्र्याक गेम खेल्ने दिन पनि हो, जहाँ चाहिँ अब कहिलेकाहीँ आवाज चिन्नुपर्ने हुन्छ, कहिलेकाहीँ चाहिँ यहाँले गीतको ट्र्याक मार्फत नै कुन चाहिँ गीत हो त भनेर चिन्नुपर्ने हुन्छ भने, आजको एपिसोडमा चाहिँ यहाँले सुनिराख्नु भएको गीत संगीत मध्ये पनि हामीले रेडियो प्रोग्राममा चाहिँ एकदमै बढी कार्यक्रममा स्थान दिने गीतहरूलाई चाहिँ कार्यक्रममा स्थान दिइरहेको छु भने सहभागिता जनाउँदै गर्नु होला। 65,400,000 बाटो भएर अहिलेको लागि पहिला डान्सिङ सङ सुनिहालौ, किनकि अब थकानको समयमा चाहिँ धेरै साथीहरूलाई अलिकति इनर्जी बनाउनु पर्यो, अलिकति इनर्जी थागो चाहिँ भराउनु परेर कि है। सो यो गीत सँगसँगै हामी विश्राम पश्चात पुनः उपस्थित हुन्छौ भन्ने मेलिना राईको आवाजमा सजिएको यो सुमधुर गीतमा विशाल राईको आवाज रहेको छ। यो गीत सिकार्नुहोला, सुन्दै गर्नुहोला। कलिङ टाइम है त

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: माइला दाई, ए माइला दाई, पानी तो धेरै ठूलो पर्यो, खोला किनारा र भिरालो जमिनमा बस्ने त सतर्क हुनुपर्छ है।
2: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
3: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
4: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।
5: सिधै मयाम चिसा पानीबाट काठमाडौँबाट मयाम चिसा पानी
6: अनि बीचमा नझर्ने।
5: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
6: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
7: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत, 9841616878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत, 9825552663।
8: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
9: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा। सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वास र सुनचादी पसल खोजौला नि।
8: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
10: यहाँ विभिन्न डिजाइनका घर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
11: साथमा बिना रसायनका घर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
10: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोपाइटर रामो विश्वकर्मा, 9871716069, राजु विश्वकर्मा, 9087179142।
12: मम्मी भोक लाग्यो, खाजा खाम न।
13: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
12: हस् मम्मी।
14: मैले सुने छोरी, ल जाम हिँड।
13: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
7: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
13: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विङ्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144, प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
7: बीजी मोमो हाउस दुलेगौडा, हेल्प पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
15: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
16: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
13: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 9816634372।
17: सिटिईबीटीबाट सम्बन्धन प्राप्त पश्चिमाञ्चल प्राविधिक शिक्षालय दुलेगौडामा भर्ना खुल्यो।
7: एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित प्राविधिक विषय अध्ययन गर्न इच्छुकहरूका लागि एचए ल्याब टेक्निसियन र सोसियल मोबिलाइजेशनमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
17: एसईईमा 2 GPA प्राप्त गरेका विद्यार्थीहरू समेत भर्ना हुन सक्नेछन्।
7: सिट सीमित छ, यही जेठ 13 गतिसम्म फारम भरी आफ्नो सिट सुनिश्चित गर्नुहोस्।
17: हाम्रा विशेषताहरू:
7: अनुभवी प्रशिक्षकहरूद्वारा प्रशिक्षण गराइने,
17: सैद्धान्तिक तथा प्रयोगत्मक अभ्यासद्वारा पठन पाठन गराइने,
7: समेना गृह र छात्रावासको व्यवस्था,
17: आधुनिक प्रयोगशाला तथा पूर्वाधार,
7: आफ्नै अस्पताल सँगै प्रदेश र राष्ट्रिय स्तरका प्रतिष्ठित अस्पतालहरूमा प्रयोगत्मक कक्षा सञ्चालन।
17: थप जानकारीका लागि पश्चिमाञ्चल प्राविधिक शिक्षालय, शुक्ला गण्डकी 4, दुलेगौडा, तनहुँ।
7: फोन 0564140056, मोबाइल 9860680615, 9849015598, 9560443444 र 9413167188।
17: यही आउँदो जेठ 2 गते पहिलो शनिबार
7: एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन पेट छाती मुटु थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
17: उपचार हुने रोगहरू:
7: उच्च रक्तचाप, मुटु रोग, छाती दुख्ने, पोल्ने, जोडले धड्कने,
17: पुरानो ग्यास्ट्रिक, कलेजोको समस्या, मधुमेह,
7: लामो समयदेखिको रुखा खोकी, सास फेर्न गाह्रो हुने, दम,
17: दिसा पिसाब एवं पेटको समस्या,
7: तौल गडबड हुने वा थाइराइडको समस्या,
17: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाइ, ज्वरो जस्ता समस्याहरूको चेकजाँच उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
7: दैनिक ईसीजी, गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
17: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा, तनहुँ।
7: फोन नम्बर 0564142333 र 9978161887। सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल गुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
17: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
7: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल, शुक्ला गण्डकी 6, भुरुङ्गी।
17: हाम्रा विशेषताहरू:
7: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
17: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
7: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
17: नोट: पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
7: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0565174779 र 9560662365।
0: This is Radio Dhorbarahi, 103.8 MHz.

हजुर, यो एकैछिनको विश्राम लगाउँदै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ ट्रायम र प्रोग्राम लिएर सदाते आज पनि तपाईँको साथमा म सधैँछु। कार्यक्रम प्रस्तुत अनु मल्ल रहन सबको 12 बजेको समयसम्म र आज फ्राइडेको एपिसोडमा रहेर चाहिँ हामी म्युजिक ट्र्याक गेम खेलिरहेका छौँ भने अघि म्युजिक ट्र्याकको समयमा चाहिँ मैले थोरै ट्र्याक राखिरहँदा चाहिँ हाम्रो खगी माइतीले चाहिँ सही चिन्न पनि सफल हुनुभएको थियो र सही गीत त सुन्न बाँकी नै छ। तपाईँ माझ राख्दैछु चरीको घर मा भए टाइटलमा रहेको गीतमा आवाज रहेको छ उदित नारायण झा अनि दिपा झाको र यो गीत पश्चात हामी साथीहरूलाई पनि सहभागी गराउँछौ। 0965 4 14 2 0 0 को बाचा भएर आउँदै गर्नुहोला है त।

0: हजुर प्रिया तिमी सुन्दै बोलको यो सुमधुर गीत तपाईँमा आज कार्यक्रम स्थानदै सकेको छु र पक्कै पनि यहाँलाई मन पर्यो होला है। यसै मिठा मिठा गीत संगीतको साथमा जोडिराख्दा अहिले भने हामीसँग लाइनमा स्वागत गरौँ। हेलो नमस्ते हजुर।
1: हजुर नमस्कार।
0: नमस्कार, कहाँदेखि कसको आवाज होला सुनेको
1: हामीदेखि? मनिषा हो।
0: मान्द्रेदेखि मनिषा पछाडि त के होला? मनिषाजी मात्र हुनुहुन्छ कि मनिषाजी पछाडि चाहिँ के होला भनेको के?
1: मनिषाजी
0: के भन्नुभयो अरे? मनिषा खानजी हुनुहुन्छ अनि मनिषाजीले चाहिँ रेडियो प्रोग्राम अघि सुन्दै हुनुहुन्थ्यो
1: हो। हजुर।
0: अनि अहिले चाहिँ सुन्नु भएको छ कि छैन त?
1: सुन्दै
0: हुनुहुन्छ है। अनि मनिषाजीसँग चाहिँ योभन्दा अगाडि पहिला कुराकानी भएको थियो कि थिएन? हजुर। अनि किन होला त पछिल्लो समय यसरी माया मारिदिनु भएको?
1: होइन माया मारेको होइन, सुनिराख्नु
0: है। ल ठिकै छ, यसरी नै मिलेसम्म आगामी दिनहरूमा पनि हामीलाई सुनेर साथ दिनुहोला भन्दै अहिले भने मान्द्रेतिरको हाल खबर सुनाइदिनुहोस् अनि हामी अगाडि बढ्छौँ है। ल ठिकै छ, आफ्नो स्वामी भएको थियो कि थिएन? हजुर। अनि किन होला त पछिल्लो समय यसरी माया मारिदिनु भएको?

0: सुन्नुभयो त ल कुन चाहिँ गीत होला त नि यो भन्ने वाला होला कि हो भन्नुहुन्छ
1: न्याउली
0: बनेमा नै होला है हजुर धेरै धेरै बधाई छ हाम्रो मनिषाजीलाई रेडियो प्रोग्राम चाहिँ अन्तिमसम्म पनि सुन्दै गर्नु होला सोही गीत हामी केही सिनमा कार्यक्रममा स्थान दिन्छौँ कसलाई सुनाउन चाहनुहुन्छ
1: अनि मलाई मन छ भनेर चिन्नुमा साथीहरूको लागि भन्दै जुटाउँछु
0: ओके नमस्ते भाइ भाइ उहाँ हुनुहुन्थ्यो मनिषाजी है अनि उहाँले पनि आजको सबै साथीले मिलाउनु भएको छ त है सुन्दै हुनुहुन्छ भने यसरी नै सहभागिता जनाउँदै जोडिन सक्नुहुन्छ 0965414200 बाटो भएर अहिलेको लागि भने अब धेरै साथीले गर्मी भएको छ भन्नुभएको छ सो अलिकति अब लेकालीतिर पुगौँ है लेकाली माया भन्ने गीत रहेको छ अनु चौधरी सँगसँगै विजय दोङका वार्नु सँगसँगै हामी चाहिँ अर्को विश्राममा जानुपर्ने बेला भइसकेको छ विश्राम पश्चात हाम्रो पुनः भेट्नुहुन्छ भने हामी निर्देशनमा साथीलाई पनि सहभागी गराउँछौँ हामी सँगै रहनुहोला सुन्दै गर्नुहोला प्रोग्राम कलिङ कायम है त

0: This is Radio Dhorbarahi, 103.8 MHz.
1: मेरो परिवार स्वस्थ छ, खुशी छ, मायाले भरिएको हाम्रो यो सानो संसारमा आउने दिनहरूमा अझै ठुलो खुशी आउने आशा छ।
2: म कल्पना पनि गर्न चाहन्न, उनी गर्भवती हुँदा मैले उनलाई झन्डै गुमाइसकेको थिएँ। उनलाई कम्पन आएर मुछा परेकी थिइन्। धन्न मलाई यो खतराको लक्षण हो भन्ने थाहा थियो र मैले तुरन्तै उनलाई नजिकैको स्वास्थ्य संस्थामा लगे।
1: म सचेत भएको हुनाले मैले सही कदम चाले र आज हामी सँगै छौ।
3: बेसरी टाउको दुख्नु, आँखा तिरमिराएर धमिरो देख्नु, हात मुख सुनिनु, अँध्यारो भएर कम्पन आउनु वा मुछा पर्नु, कडासँग तल्लो पेट दुख्नु र योनिबाट रगत बग्नु गर्भावस्थामा देखा पर्न सक्ने खतराका 6 लक्षणहरू हुन्। यी मध्ये कुनै पनि एक लक्षण देखा पर्ने बित्तिकै नजिकैको स्वास्थ्य संस्थामा तुरन्तै लगिहालौं।
1: सुरक्षित गर्भावस्था परिवारको खाँचो श्रीमानले राख्नुपर्छ विशेष चासो।
4: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
5: तपाईको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
6: अब चिन्ता नलिनुहोस्, शरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
5: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा, साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
6: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
5: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै,
6: प्रोपाइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 9843661209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
7: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइफोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौंडा, प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847153368।
8: ए सम्धि, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा, हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो? आयु पनि 45 वर्ष नै पो हुने हो कि? चिन्ता लाग्छ हौ सम्धि।
9: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हौ सम्धि। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
10: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी, प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 9008828810, 9008828811 र 9008828816।
11: ए गर्मियामा आयो हजुर सुकिसक्यो घाँसा, वनमा आगो लाग्यो भने जीव जन्तुको नासा, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर।
12: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील।
13: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात पतेङ्गर, झारपात, काठ, दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डढेलो हो। वनमा डडेलो लागेमा निभाउन कठिन भई वन वन्यजन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डडेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊं। चुरोटको ठुटा निभाएर मात्रै फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह, स्थानीय समुदाय, वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरूवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाई हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका चार दुलीगौड़ा तनहुको कक्षा एघारको नयाँ भर्ना सम्बन्धी सूचना।
1: अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
2: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाइ, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0654142585, मोबाइल 9856035497 र 9856034885 सम्पर्क गर्न सकिनेछ।
2: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ।
3: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: हजुर केही दिनको विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ कायम र सहभागी जनाउन सक्नुहुन्छ 0965-4402-0000 बाटो भएर भन्दै लाइनमा। हेलो नमस्ते हजुर। हेलो नमस्ते हजुर।
1: नमस्ते हजुर।
0: नमस्ते हजुर।
1: कहाँदेखिको आवाज
0: सुन्दैछु होला? सुरज छेत्रीजी हुनुहुन्छ है? कहाँदेखि भन्नुभयो अरे?
1: घोर्ले डाँडा।
0: घोर्ले डाँडा भन्नुभएको?
1: घोर्ले घोर्ले
0: घोर्ले भन्नुभएको कि कस्तो होला नाम?
1: घोर्ले घोर्ले
0: घोर्ले भन्नुभएको? मैले पनि अघि घोर्ले नै भनेको थिएँ है, होइन भने जस्तो लाग्यो। अनि के छ त नयाँ नौला हालखबर हाम्रो सुरजजीको?
1: सबै ठिकै छ।
0: अनि यहाँसँग चाहिँ यो भन्दा अगाडि कुराकानी भएको थियो कि थिएन होला? थियो है। अनि किन होला त, मैले त बिर्सि गएछ त है? बिर्सिनु भएको होला सायद है, कि हामीसँग मसँग पनि कुराकानी भएको थियो कि अब रेडियो प्रोग्राममा मात्र कुराकानी भएको थियो होला? ल ठिकै छ, अब आगामी दिनहरूमा चाहिँ अब यस्तो बिर्साउने गरेर चाहिँ हामीलाई बिर्साउनु भएन है, सम्झँदै गर्नुहोला, रेडियो प्रोग्राम सुन्दै गर्नुहोला। अनि आज रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन? सुन्दै हुनुहुन्छ है। अनि आज हामी के गर्छौँ भनेर थाहा छ कि छैन हाम्रो सुरजजीलाई? थाहा छ है। ल अहिलेको लागि भने म तपाईँको लागि ट्र्याक राखिहाल्छु, कुन चाहिँ गीत हो भनेर चिन्नु पर्छ है त।

0: लसन भए त
1: साथीले चाहिँ सुन्दै हुनुहुन्थ्यो, अब कुराकानी बिचमा छुटेको हो कि के हो है, ठिकै छ अब भन्ने साथीलाई चाहिँ हामी पुनः सहभागी गराउन सक्दैनौँ किनकि समय थोरै मात्र छ। सो भर्खरै बजेको गीत भनेर रहेको थियो रामकृष्ण ढकालको आवाजमा सजिएको पहाडको छुटे, यो गीत सँगसँगै अब भन्ने पालो रहेको छ आजको विजयी साथी गराउने। तो भन्दा अगाडि सिजनजेलसम्म चाहिँ अघि ट्र्याकको समयमा चाहिँ राखेको थिएँ, न्याउली बनेमा बोलको गीत सुन्दै गरौँ, अलिकति साथी लिएर आउँछु।

हजुर न्याउली बनेमा बोलको यो सुमधुर गीत तपाईँमा कार्यक्रममा स्थान दिँदै अब भने हामी कार्यक्रमको अन्ततर्फ आइसकेका छौँ भने आज कार्यक्रममा सहभागिता जनाउनु भएको थियो खगीमाया थापाजी हुनुहुन्थ्यो पिरुङदेखि, त्यस्तै लक्ष्मी लम्सालजी आउनुभएको थियो बागमारादेखि भने अनि हामीलाई मान्देदेखि सम्झाउनु भएको थियो मनिषा खाँजी हुनुहुन्थ्यो, त्यस्तै गर्दे डाँडाबाट हजुर छुटिसक्नु भएको छ सुरज छेत्रीजी, सम्पूर्ण श्रोता साथीलाई धेरै धेरै धन्यवाद भन्दै आजको विजय साथी भन्ने हुनुहुन्छ। एकदमै सबै साथीले मिलाउनु भएको थियो, त्यसमा नि अलिकति गाह्रो चाहिँ पऱ्यो आज विजय साथी गराउन, किनकि साथीहरूले मिठा आवाज सँगसँगै पनि गीत सुन्न सफल हुनुभएको थियो भने हुनुहुन्छ खगीमाया थापाजी पेरुङदेखि, अनि उहाँलाई चाहिँ धेरै धेरै बधाईको साथमा जाँदै जाँदै भने आँखामा आउने सफलले सुनिता फिल्मको आवाजमा सजिएको गीत सँगसँगै आजको एपिसोडबाट म कार्यक्रम प्रस्तुत आउनु मलाई पनि बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: सुन्नु न श्रेया, चाया पोतो डन्डी फोर र एलर्जीले मेरो अनुहार नै।
1: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
2: कहाँ?
1: गण्डकी मेडिकल हल।
3: हो, गण्डकी मेडिकल हल अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
1: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डीफोर, कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
3: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
0: गण्डकी मेडिकल हल, दुलेगौडा माछा पुस्ले बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0635903969, मोबाइल 9840826926।
4: आज पनि भाटो अडायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
2: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भयो।
4: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
2: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
5: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
6: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856385607, कविता श्रेष्ठ, सम्पर्क 0654140055 र 9846688817।
7: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
2: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
7: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
2: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
5: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
8: वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर सूर्य देवकोटा, चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा,
9: मनमोहन कार्डियो भास्कुलर सेन्टर टिचिङ हस्पिटल काठमाडौँमा कार्यरत मुटु रोग विशेषज्ञ डीएम कार्डियोलोजिस्ट डाक्टर सूर्य देवकोटा,
10: यही जेठ 2 गते शनिबार
9: यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
8: लक्षित समूहहरू,
9: उच्च रक्तचापका र मुटु ढुकढुक गर्ने बिरामीहरू,
8: मुटुको बाथरोग,
9: मुटुका रक्तनली र धमनी सम्बन्धी रोगहरू,
8: हृदयघात भएका तथा मुटुको रक्तनलीमा स्टेन्ट हालिसकेका बाइपल सर्जरीका बिरामीहरू,
9: मुटुको भल्भ सम्बन्धीका रोगीहरू तथा भल्भ फेरेका बिरामीहरू,
8: मुटुको मांसपेशी सम्बन्धी रोग भएका तथा मुटु कमजोर भएका बिरामीहरू,
9: कोलेस्ट्रोल, ट्राइग्लिसराइड भएका बिरामीहरू,
8: जन्मजात मुटुमा प्वाल तथा अन्य जन्मजात मुटुका रोगीहरू,
9: शरीर सुन्निने बिरामीहरू र अन्य मुटु सम्बन्धी रोग भएका बिरामीहरू,
8: हिँड्दा चक्कर र रिङ्गाटा लाग्ने, छाती दुख्ने र भारी हुने, श्वास फेर्न गाह्रो हुने बिरामीहरू,
9: कोरोनरी एन्जियोग्राफी तथा स्टेन्ट राख्नु पर्ने बिरामीहरू,
8: पेसमेकर सम्बन्धीका बिरामीहरू।
11: थप जानकारीको लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494 र 582-778।
12: This is Radio Dhor Barahi, 103.8 MHz.
13: Studio Dalchit.
14: Aile, madhyana ko 12 bajyo.
15: टाइम चेक को साथ मा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर्गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर्गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165 95301।

0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चुब लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: संविधान संशोधन कार्यदलसँग छलफल गर्न 25 जेएनजी युवाको अस्वीकार। शहीद परिवार र घाइतेको न्यायको लागि अघि सारे छ बुद्धि माग।
0: सार्वजनिक खर्चमा मितव्ययिता अपनाउन प्रधानमन्त्री कार्यालयको निर्देशन। अत्यावश्यक बाहेकका सामग्री खरिद नगर्न सबै निकायलाई परिपत्र।
1: मध्य प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत दिँदै जनमत पार्टीले समर्थन फिर्ता लिँदा पनि सहज बहुमत।
0: अमेरिका र चीनबीच कुनै व्यापार सम्झौता भएन, ट्यारिफका विषयमा उत्पन्न विवाद साम्य पार्न बोर्ड गठन गरिने।
1: र आईपीएल क्रिकेटमा पंजाब किंग्स मुम्बई इण्डियन्ससँग पराजित।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि केही भन्नुपर्छ। एकदम ठिक छ, कुरा
3: मिलाउँछु।
2: बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाइ, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोकार्ट र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: जीवन।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। जेएनजी युवाहरूले संविधान संशोधन बहसपत्र तयार पार्न गठित समितिले बोलाएको छलफलमा जान अस्वीकार गरेका छन्। 25 युवाहरूले संयुक्त वक्तव्य जारी गर्दै छलफलमा भाग लिनुअघि आफ्ना 6 बुँदे माग अघि सारेका छन्। उनीहरूले मंगसिर 24 गते भएको सम्झौता अक्षरश क्रमशः कार्यान्वयन गर्न माग गरेका छन्। भदौ 23 र 24 गतेको आन्दोलनमा सहभागी भएकै कारण झुटा मुद्दा लगाएर पक्राउ परेका, जेल चलान भएका, मुद्दा चलेका आन्दोलनकारीको तत्काल रिहाई र मुद्दा फिर्ता गर्न माग गरेका छन्। शहीद परिवार र घाइतेहरूले न्याय पाउनुपर्ने, विभिन्न राजनैतिक आन्दोलनका जाँचबुझ र छानबिन प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, सुकुम्बासीहरूमाथिको दमन तत्काल रोक्न र न्यायोचित व्यवस्थापन गर्न जेएनजीहरूसँग राज्यले गरेको सम्झौताको धारा 5 बमोजिम संविधान संशोधन सुझाव आयोग गठन गर्न उनीहरूको माग छ। रक्षा बम माजिद अन्सारी लगायतले हस्ताक्षर गर्दा छलफलमा बोलाइएका योजन राज भण्डारी, प्रवेश दाहाल, टंक जैसी लगायतले भने हस्ताक्षर गरेका छैनन्। प्रधानमन्त्री कार्यालयले आज साँझ 5 बजेदेखि 7 बजेसम्म छलफल गर्न उनीहरूलाई बोलाएको थियो।
1: प्रधानमन्त्री कार्यालयले सार्वजनिक खर्चमा मितव्ययिता अप्नाउन निर्देशन दिएको छ। कार्यालयले सबै मन्त्रालय, आयोग सचिवलाई, कार्यालय निकाय, मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय र सबै प्रदेशलाई अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न हिजो परिपत्र गरेको हो। कार्यालय प्रमुखहरूले अत्यावश्यक बाहेक नयाँ सामग्रीहरू खरिद नगरी कार्यालयमा भइरहेका सामान, औजार, उपकरण, फर्निचर, सवारी साधनहरूलाई चालू अवस्थामा राखी प्रयोग गर्ने र सार्वजनिक खर्चलाई मितव्यय गराउनु परिपत्र मार्फत निर्देशन दिएको छ। कतिपयले प्रयोगमा आइरहेका कुर्सी, दराज, सोफा, कार्पेट, पर्दा, गमला, कम्प्यूटर, मोबाइल, ल्यापटप लगायतका सामग्रीहरू प्रयोग नगरी नयाँ खरिद गर्न लगाउने र मरमत्तमा अस्वाभाविक खर्च गरी राज्य कोषमा अत्याधिक भार सिर्जना गर्ने कार्य भइरहेको गुनासो आएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
0: मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आज विश्वासको मत लिँदै हुनुहुन्छ। बिहान 11 बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहे पनि बैठक बस्न ढिलाइ भएको छ। प्रदेशसभा सचिवालयका सूचना अधिकारी सुरेन्द्र महतोका अनुसार दलहरू छलफलमा रहेकाले बैठक बस्न ढिलाइ भएको छ। विश्वासको मत लिने कार्यक्रम नै स्थगित भएको बारे कुनै जानकारी प्राप्त नभएकाले बैठक बस्न केही समय अझै लाग्न सक्ने बताउनुभयो। प्रदेश सरकारमा सहभागी जनमत पार्टीले वैशाख 22 गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि 30 दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान बमोजिम मुख्यमन्त्री यादवले विश्वासको मत लिन लाग्नु भएको हो। मध्य प्रदेशसभामा हाल कायम 102 प्रदेशसभा सदस्यमा प्रदेश सरकारलाई बहुमतका लागि 52 प्रदेशसभा सदस्यको समर्थन चाहिन्छ। अहिले पनि मध्य प्रदेश सरकारसँग सरकारमा सहभागी दलका 63 प्रदेशसभा सदस्यको समर्थन कायम छ। प्रदेश सरकारलाई नेपाली कंग्रेसका 22, जनता समाजवादी पार्टी नेपालका 26, नेपाली कम्युनिष्ट पार्टीका 15 प्रदेशसभा सदस्यको समर्थन अहिले पनि कायम रहेको नेपाली कंग्रेस मध्य प्रदेश संसदीय दलले बताएको छ। जनमत पार्टीले भने आफ्ना सांसदलाई अनिवार्य उपस्थित भएर विपक्षमा मतदान गर्न व्हिप जारी गरेको छ।
1: बाँदरले बाली नाली खाएर आजित बनाएपछि तेह्रथुमको लालीगुराँस नगरपालिकाले सामूहिक रूपमा बाँदर धपाउने कार्यक्रम शुरू गरेको छ। आज पालिकाभर सार्वजनिक विदा दिएर सामूहिक बाँदर धपाउने काम शुरू गरिएको हो। नगर प्रमुख अर्जुन माबोहाङद्वारा हस्ताक्षरित सूचनामा बाँदरका कारण कृषकले ठूलो आर्थिक क्षति बिहोर्नु परेको, रात दिन खेतबारी कुरेर बस्नुपर्ने अवस्था सिर्जना भएको तथा विद्यालय उमेरका बालबालिका समेत पढ़ाई छाडेर बाली जोगाउन बाध्य भएको उल्लेख गरिएको छ। नगरपालिकाले आज र भोलि सामूहिक रूपमा बाँदर लखेटेर नगरपालिकाको सीमाना बाहिर पठाउने कार्यक्रम तय गरेको जनाएको छ। यसको लागि ओडाले तोकेको समय र स्थानमा उपस्थित भई बाँदर थपाउने अभियानमा सहभागी हुन कृषक जनप्रतिनिधि कर्मचारी तथा सर्वसाधारणलाई आह्वान गरिएको छ। नगर प्रमुख माबुहाङले बाँदरको समस्या सामान्य देखिए पनि यसले ग्रामीण किसानको जीविकामा नै गम्भीर असर परेको बताउनु भएको छ। नगरपालिकाले बाँदर नियन्त्रणको लागि अस्थायी संरचना निर्माण गरी हिरालो खटाउने व्यवस्था पनि गरेको छ।
0: तामाङ समुदायको साझा राष्ट्रिय संस्था नेपाल तामाङ भेदुङको आजदेखि दशौं राष्ट्रिय महाधिवेशन शुरू हुँदैछ। काठमाडौँको स्वयम्भूस्थित एक बैंकवेटमा दिउँसो एक बजे महाधिवेशनको औपचारिक उद्घाटनको कार्यक्रम रहेको अध्यक्ष मोहन गोलेले जानकारी दिनुभयो। उहाँका अनुसार महाधिवेशनमा स्थानीय तह, इकाई, जिल्ला समन्वय समिति, प्रदेश समिति, संघीय कार्य समिति र विदेश स्थित शाखा तथा आबद्ध संस्थाको गरी 500 भन्दा बढ़ी प्रतिनिधि सहभागी हुनेछन्। पर्सीसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। नेपाल तामाङ भेदुङ 2013 सालमा गठन भएको हो।
1: नवलपरासी बर्दघाट सुस्ता पूर्व कावसती नगरपालिका एक लोकाहा स्याउलीमा एउटा भाले गैंडा मृत फेला परेको छ। स्थानीय भीमबहादुर दर्जीको मकैबारीमा आज बिहान गैंडा मृत फेला परेको डिभिजन वन कार्यालय नवलपुरका प्रमुख विष्णु प्रसाद अधिकारीले बताउनुभयो। उहाँका अनुसार वयस्क गैंडा मरेको हो। गैंडाको खाक र खुर सुरक्षित रहेको छ। शरीरमा चोटपटक नदेखिएकोले गैंडाको मृत्युको कारण खुल्न सकेको छैन। यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको अधिकारीले बताउनु भएको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक बेग होटलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ। सुन तोलामा 4000 र चाँदी 355 रूपियाँले घटेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छपकाल सुनको मूल्य प्रति तोला 2,98,500 रूपियाँ कायम भएको छ। चाँदी 5,390 रूपियाँमा कारोबार भइरहेको छ। हिजो सुन 3,02,500 र चाँदी 5,745 रूपियाँमा खरिद बिक्री भएको थियो। आज अन्तर्राष्ट्रिय बजारमा एक औंस सुन 4,678 र चाँदी 87 अमेरिकी डलरमा कारोबार भइरहेको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनी राष्ट्रपति शी जिनपिङ बीच भएको छलफलमा कुनै ठूलो व्यापार सम्झौता हुन नसकेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। अमेरिका र चीनबीच गत वर्ष अक्टूबरमा व्यापार युद्ध रोक्ने सहमति भएको थियो। उक्त सम्झौता अन्तर्गत अमेरिकाले चीनिया सामानमा प्रस्तावित भारी भन्सार कर वृद्धि रोकिरहेको छ। चीनले दुर्लभ खनिज निर्यातमा लगाएको कड़ाई केही कम गरेको थियो। व्हाइट हाउसका अनुसार बारम्बार ट्यारिफका विषयमा छलफल गरिनुपर्ने अवस्था अन्त्य गर्न दुवै नेताहरू बोर्ड अफ ट्रेड गठन गर्न सहमत भएका छन्। यसको उद्देश्य व्यापारिक सम्बन्धलाई व्यवस्थित बनाउनु हुनेछ। यद्यपि अमेरिकी अधिकारीहरूका अनुसार यो व्यवस्थालाई पूर्ण रूपमा लागू गर्न अझै काम गर्न बाँकी छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले भ्रमणका क्रममा बेजिङको ठूलो अर्डर तथा अमेरिकी ऊर्जा र कृषि उत्पादनको चीनिया खरिदसँग सम्बन्धित घोषणा हुन सक्ने बताउनु भएको छ। बुधबार शुरू भएको ट्रम्पको भ्रमणमा व्यापारिक जगतको उपस्थितिको पनि व्यापक चर्चा छ। अमेरिकाले यसअघि नै चीनलाई उन्नत कम्प्युटिङ प्रविधिमा पहुँच सीमित गर्न निर्यात नियन्त्रण सम्बन्धी धेरै कदमहरू चालिसकेको छ।
1: र अब खेल समाचार। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा मुम्बई इण्डियन्सले पंजाब किङ्सलाई पराजित गरेको छ। गैराती सम्पन्न खेलमा मुम्बईले पंजाबलाई 6 विकेटले पराजित गरेको हो। पंजाबले दिएको 201 रनको लक्ष्य पछ्याएको मुम्बईले 19.5 ओभरमा 4 विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। मुम्बईको जितमा तिलक वर्माले सर्वाधिक 75 रन बनाए भने रायन रिके टनले 48 रन जोडे। यस्तै रोहित शर्मा र विल ज्याकले 25-25 रन बनाए। पंजाबका बलर अजमतुल्लाह उमर जाईले 2 विकेट लिँदा मार्को जानसेन र युजवेन्द्र चाहलको नाममा एक एक विकेट रह्यो। त्यसअघि टसारेर पहिलो ब्याटिङ गरेको पंजाबले विश्व ओभरमा 8 विकेट गुमाएर 200 रन बनाएको थियो। पंजाबको लागि प्रभ सिंहले सर्वाधिक 57 रन बनाए। अजमतुल्लाह उमर जाईले 30, प्रियांश आर्यले 22 तथा कपूर क्लोनीले 21 रन बनाए। यो यस सिजनमा मुम्बईको चौथो जीत हो। 12 खेलमा 8 अंक हासिल गरेको मुम्बई हाल 9 स्थानमा छ। यससँगै पंजाबले सिजनमा लगातार 5 हार बिहोरेको छ। चौथो स्थानमा रहेको पंजाबको 12 खेलमा 13 अंक छ। प्ले अफबाट बाहिरिसकेको मुम्बईको 12 खेलमा 8 अंक रहेको छ। आईपीएलमा आज लखनऊ सुपर जायन्ट्स र चेन्नई सुपर किङ्स बीच प्रतिस्पर्धा हुनेछ।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: संविधान संशोधन कार्यदलसँग छलफल गर्न 25 जेएनजी युवाको अस्वीकार। शहीद परिवार र घाइतेको न्यायको लागि अघि सारी 6 बुधे माग।
0: सार्वजनिक खर्चमा मितव्ययता अपनाउन प्रधानमन्त्री कार्यालयको निर्देशन। अत्यावश्यक बाहेकका सामग्री खरिद नगर्न सबै निकायलाई परिपत्र।
1: मध्य प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै जनमत पार्टीले समर्थन फिर्ता लिँदा पनि सहज बहुमत।
0: अमेरिका र चीनबीच कुनै व्यापार सम्झौता भएन। ट्यारिफका विषयमा उत्पन्न विवाद साम्य पार्न बोर्ड गठन गरिने।
1: र आईपीएल क्रिकेटमा पंजाब किङ्स मुम्बई इण्डियन्ससँग पराजित।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चो र धर्मराज बिदा हुन्छौ। नमस्कार।
6: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
7: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो। पैसा पनि जम्मा भएकै छ। बाद सम्झेल त हो नि, मान सम्मान इज्जत बनेको।
8: हतारको काम लतार भन्छन्। जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो। किन हतारिन्छौ? विश्वासतिर सुनचादी पसल खोजौला नि।
7: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौड़ाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
9: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
8: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
9: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौड़ा, ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौड़ा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871716069, राजु विश्वकर्मा 9807169142।
10: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने, चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
11: अब चिन्ता नलिनुहोस्। आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान, ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
12: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
11: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौड़ा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9808501422, दिपेश मल्ल ठकुरी 9808501420, दीप मल्ल ठकुरी 9460141530।
8: आहा, घर त साह्रै चित्त बुझ्दो भयो हैन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो। बरु कहाँ जाने होला त?
13: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो। हामी पनि त्यतै जाम।
14: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
13: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 065414234 र 98171656606।
15: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 MHz अंतर मन के आवाज।
16: घटना संजोग तो देखिए, इन दोनों की जन्म पत्री एक है और इनके नाम भी एक है, माही।
17: एकदम बैट बॉल जैसी जोड़ी है। वेट फॉर इट।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
1: ए गर्मियामा आयो हजुर सुकी सक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीर मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर।
2: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील।
3: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात पतिङ्गर झारपात काठ दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डढेलो हो। वनमा डढेलो लागेमा निभाउन कठिन भई वन वन्य जन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह, स्थानीय समुदाय, वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाई हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।
4: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
5: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
6: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको छापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, फेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा, फोन 0 65 4 14 2 36, मोबाइल 98 5 60 78 302 र 98 4 60 78 302।
7: ए सम्झि, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको, यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो, आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हो सम्झि।
8: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्झि। खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
9: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी, प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 98028 28810, 98028 28811 र 98028 28816।
10: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 MHz अंतर मन के आवाज।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: साइलियामा प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
2: ओ र फेरि कहाँ सारेछन् बाबुले पसल?
1: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
2: ए ल ल, तपाईँ पनि झुकिनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
3: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
2: होइन हो श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
4: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
2: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
5: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 98 60 73 73 10 र 98 261 53 507।
6: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
7: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
6: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा भित्री बजार।
8: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भोज बहादुर सुनार,
1: मोबाइल 98058535337 र 98066 15899।
9: फुटै खाए साह्रै मिठो, पकाए त च्वाक्कै, एक पाकेटले पेट भरि नि के हो भन प्वाक्कै।
10: यो हो बोनस चाउचाउ।

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
2: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
3: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौ र पाहुनालाई हार्दिक सत्कार गरौ। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
2: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
4: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
5: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
4: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
5: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
4: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छैला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
5: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420।
6: दुलेवडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
7: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
6: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
8: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
9: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको फ्रेन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
8: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
9: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98 0 66 81 115।
10: सूचना, यस तनहु सेवा हस्पिटल दुलेगोडा पिपी चोकमा
11: यही जेठ 2 गते शनिबार
12: लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा।
10: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट, मुटु, छाती, सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी।
12: वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने।
10: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान, थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल।
12: दैनिक उपलब्ध सेवा तर्फ फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ।
10: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा।
12: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक।
10: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ। वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्डर। साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
13: तनहु सेवा अस्पताल दुलेगौंडा, फोन 0 65 414 377, मोबाइल 98 5 60 44 343।
14: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ट्ज
15: स्टेशन 1 स्टुडियो तालचेर
16: अहिले दिउँसोको 1 बज्यो
17: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165935301

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
1: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौंडा तनहुँको कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना।
2: अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
3: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाई, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585, मोबाइल 98560354497 र 98560348585 सम्पर्क गर्न सकिनेछ।
3: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्लागण्डकी 4 दुलेगौंडा तनहुँ।
4: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछेपानी।
5: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
4: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 98510888461 र सिजन गुरुङ 97045409।
6: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
3: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनु हिरा छन्। आगामी जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
6: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 0564142333, मोबाइल 98678161887।
3: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
6: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
3: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
6: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
3: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
6: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
3: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
6: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
3: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
6: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
3: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
7: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
8: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
9: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
2: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
9: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
10: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागण्डकी दुई काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9860-32475 र 9801-32475।
11: कान्छी, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
12: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
11: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
12: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
13: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
14: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
13: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9846133101 र 9648383522।
15: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
16: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
15: ओके, ल डन।
16: हजुर, सिक्किम अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
15: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
16: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9560-28543 र 9417-00787।
17: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु, मोबाइल 9806613195 र 9847-15368।
4: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ट्ज।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: विद्यार्थी भाई बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
2: मैडम, धूम्रपान भनेको के हो?
1: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
2: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
1: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षे नै 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
2: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
1: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
2: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
3: ल नहो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
4: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र,
3: यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
4: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
5: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, प्यान्ट, स्कुल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
3: सम्पर्क युनाइटेड सप्लायर्स, धुलेगौडा हेल्प स्टोक, प्रोपाइटर कृष्णराज पण्डित, फोन 0654140008।
6: सधैँ यही आउँदो जेठ 2 गते पहिलो शनिबार
7: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: उपचार हुने रोगहरू
7: उच्च रक्तचाप, मुटु रोग, छाती दुख्ने, पोल्ने, जोडले धड्कने,
6: पुरानो ग्यास्ट्रिक, कलेजोको समस्या, मधुमेह,
7: लामो समयदेखिको रुखा खोकी, सास फेर्न गाह्रो हुने, दम,
6: दिसा पिसाब एवं पेटको समस्या,
7: तौल घटबड हुने वा थाइराइडको समस्या,
6: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाइ, ज्वरो जस्ता समस्याहरूको चेकजाँच उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
7: दैनिक ईसीजी, गुणस्तरीय जोडले धड्कने,
6: पुरानो ग्यास्ट्रिक, कलेजोको समस्या, मधुमेह,
7: लामो समयदेखिको रुखा खोकी, सास फेर्न गाह्रो हुने, दम,
6: दिसा पिसाब एवं पेटको समस्या,
7: तौल घटबड हुने वा

0: विवेक शुक्लागण्डकी चार दुलेगौडा तनहुँ।
1: फोन नम्बर 065414233 र 9868187।

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी चार तुले गौड़ा वाक इन डिपार्टमेंट भवन संगे मोबाइल 9852634093 और 9852638073
2: नई बुहारी तल बस छाछुप नगर आज कति दिन रे
3: तीन दिन भयो
2: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
3: केही हुन्न मुआ सुनै नहुने होइन कि सफा गरी भइहाल्यो नि
2: आ जेसुकै भन म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
3: मुआ महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा छुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ पहिलाको जस्तो छैन अहिले
4: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरूद्ध छ यस्तो विभेद मानसिक शारीरिक योजनले हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
2: भो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझे अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र
5: महिनावारीलाई मर्यादित बनाउ विभेद अन्त्य गर्नु
6: नेपाल सरकार विज्ञापन बोर्ड

0: छिपानी मेटल स्टील फन पर का सब सामान साइनी कति मजा एक तार जालिनी पाइनी।
1: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
2: हामी कहाँ सटर, च्यानल गेट, ट्रस निर्माण, ट्याङ्की स्ट्याण्ड, फलाम र स्टील का रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टील का सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
2: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9855601013, 9807294।
3: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
4: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
3: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउन, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
4: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
5: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
6: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4, हेल्प पोस्ट प्लान्ट, दुलेगौडा।
5: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9855633098 र 9845610

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: बाट सम्बन्धन प्राप्त पश्चिमाञ्चल प्राविधिक शिक्षालय धुलेगौडामा भर्ना खुल्यो।
2: एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित प्राविधिक विषय अध्ययन गर्न इच्छुकहरूका लागि एचए ल्याब टेक्निसियन र सोसियल मोबिलाइजेशनमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: एसईईमा 2 GPA प्राप्त गरेका विद्यार्थीहरू समेत भर्ना हुन सक्नेछन्।
2: सिट सीमित छ, यही जेठ 13 गतिसम्म फारम भरी आफ्नो सिट सुनिश्चित गर्नुहोस्।
1: हाम्रा विशेषताहरू
2: अनुभवी प्रशिक्षकहरूद्वारा प्रशिक्षण गराइने,
1: सैद्धान्तिक तथा प्रयोगत्मक अभ्यासद्वारा पठन पाठन गराइने,
2: समेना गृह र छात्रावासको व्यवस्था,
1: आधुनिक प्रयोगशाला तथा पूर्वाधार,
2: आफ्नै अस्पताल सँगै प्रदेश र राष्ट्रिय स्तरका प्रतिष्ठित अस्पतालहरूमा प्रयोगत्मक कक्षा सञ्चालन।
1: थप जानकारीका लागि पश्चिमाञ्चल प्राविधिक शिक्षालय शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ।
2: फोन 0564100056, मोबाइल 98660 80615, 98459015598, 98560 44344 र 98413 61788।
3: वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर सूर्य देवकोटा, चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा,
4: मनमोहन कार्डियो भास्कुलर सेन्टर टिचिङ हस्पिटल काठमाडौँमा कार्यरत मुटु रोग विशेषज्ञ डीएम कार्डियोलोजिस्ट डाक्टर सूर्य देवकोटा,
5: यही जेठ 2 गते शनिबार
4: यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
3: लक्षित समूहहरू
4: उच्च रक्तचापका र मुटु ढुकढुक गर्ने बिरामीहरू,
3: मुटुको बाथ रोग,
4: मुटुका रक्तनली र धमनी सम्बन्धी रोगहरू,
3: हृदयघात भएका तथा मुटुको रक्तनलीमा स्टेन्ट हालिसकेका बाइपास सर्जरीका बिरामीहरू,
4: मुटुको भल्भ सम्बन्धीका रोगीहरू तथा भल्भ फेरेका बिरामीहरू,
3: मुटुको मांसपेशी सम्बन्धी रोग भएका तथा मुटु कमजोर भएका बिरामीहरू,
4: कोलेस्ट्रोल ट्राइग्लिसराइड भएका बिरामीहरू,
3: जन्मजात मुटुमा प्वाल तथा अन्य जन्मजात मुटुका रोगीहरू,
4: शरीर सुन्निने बिरामीहरू र अन्य मुटु सम्बन्धी रोग भएका बिरामीहरू,
3: हिँड्दा चक्कर र रिङ्गाटा लाग्ने, छाती दुख्ने र भारी हुने, श्वास फेर्न गाह्रो हुने बिरामीहरू,
4: कोरोनरी एन्जियोग्राफी तथा स्टेन्ट राख्नुपर्ने बिरामीहरू,
3: पेसमेकर सम्बन्धीका बिरामीहरू।
6: थप जानकारीको लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061552493 552494 र 85778।
7: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
8: यस दुलेगौडा पोलिक्लिनिकमा यही जेठ 2 गते पहिलो शनिबार
7: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर तीर्थलाल उपाध्याय, सरक मेमोरियल हस्पिटल पोखरामा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रूपा पनेरू, गण्डकी मेडिकल कलेज GMC कार्यरत वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
9: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
9: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
10: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 065414129 र 98560 31053।
11: के भन्ने सोच छ तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ
12: हो नि। राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
11: त्यसो भए सुन्नु, इलाइट सीएमा सीए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
12: हो र, के खास छ त इलाइट सीएमा?
11: एक्सपिरियन्स सीए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन।
12: ओहो, अनि लोकेसन?
11: बानेश्वर काठमाडौँ। सम्पर्क 01-5914-284, 97-164-65-37। लिमिटेड सिट, ढिला नगर्नुहोस्।
12: इलाइट सीए, तपाईँको सफलताको सही सुरुवात।
13: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
14: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
13: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
15: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटेल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ
13: मोबाइल सँग सम्बन्धित चार्जर इयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ
15: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसी को सिम पनि पाइन्छ एनसिएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ
13: अन्त एकचोटि राम्रो होला एकचोटि सस्तो होला तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला सम्पर्क
14: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा
16: प्रोप्राइटर सुबिल श्रेष्ठ किम नारायण श्रेष्ठ मोबाइल 98461599 छ
17: काइली दिदी आलु लगाउने बेला भयो मल पाउनु भयो त
18: ए दाई पनि घरै हुनुहुँदो रहेछ त
19: खै ल्याउन त कहाँबाट ल्याए कुन्नी कान्छी हाम्रो त बुढाले ल्याएका हुन् मल पनि साह्रै राम्रो रहेछ
20: सुन त माइली गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ छिटो जाऊ त अन्त भन्दा सस्तोमा पाइएछ है मैले त त्यहीँबाट ल्याएको
17: ए हो र हस् दाई म आजै जान्छु
14: हजुर यस हाइजेनिक राज प्रणालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्
13: हाइजेनिक रान्च प्राली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते प्रोप्राइटर रामकृष्ण भण्डारी मोबाइल 98562681
21: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि
22: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो
21: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है होलसेलमा समेत पाइने रहेछ
22: हो त है सामान लिन टाढा किन जानु पर्यो र हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
23: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता
14: ग्राहकको चाहना नै हाम्रो संतुष्टि जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार
24: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
14: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल फोन 98461 62220
25: कहाँ जाने
26: सिधै मयाम चिसा पानीबाट काठमाडौँबाट
25: मयाम चिसा पानी अनि बिचमा नझर्ने
26: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि
25: ए हो र यस्तो सुविधा पनि आइसक्यो ल जाम जाम
27: एक सय 3.8 अन्तर्मनको आवाज
28: स्टुडियो साइन अहिले दिउँसोको 2 बज्यो
29: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोप्राइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98162695301
30: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार
13: धोरबाराही हाइलाइट्सको साथमा
14: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बिपी चोक
0: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 9841349304।
1: नमस्कार। रेडियो ठोबराही 103.8 मेगाहर्जको दिउँसो 2 बजेको ठोबराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। राष्ट्रपति रामचन्द्र पौडेलले बेरोजु पर्चौट गरी वित्तीय अनुशासन कायम गर्ने दिशातर्फ अग्रसर हुन सरकारलाई आग्रह गर्नुभएको छ। शुक्रबार शीतल निवासमा महालेखा परीक्षकको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति पौडेलले सरकारी खर्चको बेरोजु हेर्दा सार्वजनिक निकायको जवाबदेहिता, पारदर्शिता र आर्थिक अनुशासन खस्किएको महसुस भएको बताउनु भएको हो। वहाँले बेरोजु फर्जुट गरी वित्तीय अनुशासन कायम गर्ने दिशातर्फ अग्रसर हुन आग्रह पनि गर्नुभएको छ। राष्ट्रपति पौडेलले अनियमित रूपमा हुने सरकारी खर्चलाई निरुत्साहित गरी आर्थिक अनुशासन कायम भए मात्रै मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको युवा पुस्ताको आकांक्षा पूरा हुने विश्वास जनाउनु भएको छ। प्रतिवेदनमा उठाएका विषयवस्तुले सम्बन्धित निकाय र सरकारवालालाई अझ बढ़ी जवाबदेही बनाउने उहाँको भनाइ थियो। आगामी दिनमा संस्थागत सक्षमता, पेशागत क्षमता अभिवृद्धि र आन्तरिक सुशासन कायम गर्नेतर्फ समेत कार्यालय अझै क्रियाशील हुनुपर्ने उहाँले बताउनु भएको छ। आगामी आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत गरिएको नीति तथा कार्यक्रम संघीय संसदका दुवै सदनले पारित गरिसकेको छ। प्रधानमन्त्री बालेन्द्र शाह आफैले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा अनुपस्थित भए पनि बिहिबार प्रतिनिधि सभाले सर्वसम्मत पारित गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा पनि बीचमै उठेर हिँडेका उहाँ त्यसपछिका छलफलमा कुनै दिन संसद जानु भएन। बालेन्द्रले संसदलाई व्यवस्था गरे पनि नीति तथा कार्यक्रम बिहिबार पारित भएसँगै अब बजेट ल्याउने बाटो खुलेको छ। यसबीचमा बिहिबार नीति तथा कार्यक्रम पारित भएसँगै शुक्रबार प्रधानमन्त्री शाह र अर्थमन्त्री डाक्टर सोनिया वाग्ले बीच भेट भएको छ। नीति तथा कार्यक्रममाथि जवाफ दिएका वाग्लेलाई बालिनले भेटका लागि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बोलाउनु भएको हो। पूर्व गृहमन्त्री सुदन गुरूङमाथि छानबिन गर्न सरकारले हिजो एक छानबिन समिति गठन गरेको हो। गृहमन्त्रीबाट हटेदेखि सुदन आफैले आफूमाथि छानबिन गर्न माग गरिरहनु भएको थियो। गृहमन्त्रीको छोटो कार्यकालमा नै विभिन्न प्रश्नहरू उठेपछि उहाँले राजीनामा दिएर हिँड्नु परेको थियो। छानबिन समिति बनेपछि अब आफूले क्लीन चिट पाउने र फेरि गृहमन्त्रीमा फर्किने आशा गुरूङको रहेको छ। उहाँलाई आरोपमुक्त गरेर गृहमा फर्काउनकै लागि सरकारले यो छानबिन समिति बनाएको आशंका पनि कतिपयले गरिरहेका छन्। गुरूङले छोडेपछि प्रधानमन्त्री बालेन्द्र शाहले अर्को गृहमन्त्री बनाएनन्। अहिले गृहमन्त्रालय आफ्नै माथकमा राख्नु भएको छ। यसले पनि कतै गुरूङकै लागि मन्त्रालय होज गरेका हुन् कि भन्ने शंका उब्जिएको छ। हिजो संसद बैठकबाट राति अबेर बाहिरिँदै गर्दा पूर्व गृहमन्त्री सुदन गुरूङलाई युट्युबरहरूले यो विषयमा सोध्नु भएको थियो। गुरूङले खासै स्पष्ट जवाब दिनु भएन, बरु मीडिया ट्रायल अत्याधिक भएको गुनासो पोख्नु भएको थियो। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले पार्टी सभापति गगन थापालाई भेट्नु भएको छ। कांग्रेस पार्टी कार्यालय सानेपामा मुख्यमन्त्री शाह र सभापति बीच संवाद भएको हो। हिजो मुख्यमन्त्री शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गुजुबमा भेट्न जानु भएको थियो। एमाले अध्यक्ष ओलीसँग भएका संवाद र सन्देश लिएर मुख्यमन्त्री शाहले पार्टी सभापतिलाई भेट्न जानु भएको हो। उहाँहरूबीच करिब 30 मिनट भन्दा बढ़ी समय छलफल भएको थियो। छलफलमा ओलीको स्वास्थ्य अवस्था, कांग्रेस एमालेको सहकार्य, सुदूरपश्चिम प्रदेशको राजधानी कार्यान्वयनको अवस्था र आगामी कार्यदिशाबारे कुरा भएको थियो। प्रतिपक्षी दलहरू कांग्रेस र नेकपासँग सहकार्य गरेर अघि बढ़ने विषयमा मुख्यमन्त्री शाह र एमाले अध्यक्ष ओलीबीच कुरा भएको थियो। राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता सांसद ज्ञानेन्द्र शाहीले संसद सांसद हर्क साम्पाङलाई प्रधानमन्त्री बालेन शाहको राजीनामा माग्नुपर्ने कुनै कारण नरहेको बताउनु भएको छ। उहाँले आज शुक्रबार सामाजिक सञ्जालबाट जनताको मत र जनादेशको सम्मान गर्न साम्पाङलाई अपील गर्नु भएको छ। उहाँले बरू प्रधानमन्त्री शाह प्रजातान्त्रिक भइदिन र संसदप्रति उत्तरदायी भइदिन आग्रह गर्नुभएको छ। प्रगतिशील लोकतान्त्रिक पार्टी प्रलोपामा वैचारिक मतभेद देखिएको छ। गत फागुन 21 निर्वाचन अघि घोषणा भएको यो पार्टी छिन्न भिन्न हुने अवस्थामा पुगिसकेको छ। पार्टीका अध्यक्ष परिषदका अध्यक्ष सन्तोष परियारले पार्टीलाई वामपन्थी प्रगतिशील देशभक्त र समाजवादी धारकको रूपमा स्थापित गर्ने निर्णय गरेपछि विवाद देखिएको छ। योसँग वैशाख 24 गते बसेको प्रलोपाको अध्यक्ष परिषद बैठकले डाक्टर बाबुराम भजराईले कुनै पनि सांगठनिक जिम्मेवारीमा नरही स्वतन्त्र रूपमा वैकल्पिक राजनीतिलाई सहयोग गर्न चाहेको जानकारी गराउँदै वहाँको आगामी यात्राको शुभकामना दिनुभएको थियो। राष्ट्रिय जनमोर्चाले सरकारले संसद प्रस्तुत आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रम नेपालको संविधान विरूद्ध रहेको निष्कर्ष निकालेको छ। अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गर्दै नेपालको संविधानले ट्रेड युनियनको अधिकार दिएको उल्लेख गर्नुभएको छ। नीति तथा कार्यक्रमले दलाल भूजीको संरक्षण अहिलेको भू स्वामित्वको प्रकृतिलाई कायम राख्न खोजेको उहाँको बुझाइ छ। कालापानीमा भएको भारतीय सैन्य उपस्थितिलाई फिर्ता गर्ने बारे सरकारको नीति र कार्यक्रम मौन रहेको उल्लेख गर्नुभएको छ। विज्ञप्तिमा भनिएको छ, नीति र कार्यक्रममा सीमा समस्यालाई कूटनीतिक संवादबाट समाधान गर्ने कुरा बताएको छ। कालापानीमा भारतीय सैन्य उपस्थिति सीमा समस्या होइन, भारतद्वारा नेपालको भूमि सैन्य बलमा कब्जा गरिएको हो। त्यसैले कालापानीबाट भारतीय सैन्य उपस्थितिलाई हटाउन यो विषयलाई अन्तर्राष्ट्रियकरण गरिनुपर्ने कुरामा सरकारको नीति र कार्यक्रममा उल्लेख छैन। चीन र भारत मिलेर हाम्रो भू अखण्डताभित्र पर्ने लिपू लेकलाई व्यापारिक नाकाको तथा तीर्थयात्रुहरूको आवाजावत गर्ने मार्गको रूपमा प्रयोग गरिरहेको विषयमा नीति र कार्यक्रम केही नबोलेको उहाँले बताउनु भएको छ। सरकारको नीति र कार्यक्रमले जनतन्त्र, जनजीविका र राष्ट्रियताका पक्षमा नभएकाले विरोधी गर्दै अस्वीकार गर्ने निर्णय भएको जनाउनु भएको छ। चितवनमा डेंगू र स्क्रब टाइफस संक्रमण बढ़दो क्रममा देखिएको छ। जनस्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको तथ्याङ्क अनुसार हालसम्म जिल्लामा डेंगूका 260 तथा स्क्रब टाइफसका 783 संक्रमित फेला परेका छन्। 2083 वैशाख 31 गते सम्मको तथ्याङ्क अनुसार डेंगू संक्रमण सबैभन्दा बढ़ी रत्नगर नगरपालिकामा देखिएको छ। रत्नगरमा मात्रै 83 जना डेंगू संक्रमित भेटिएका छन्। त्यसपछि भरतपुर महानगरपालिकामा 55, खैरनी नगरपालिकामा 35, राप्ती नगरपालिकामा 17 तथा कालिका नगरपालिकामा 10 संक्रमित रहेका छन्। यस्तै स्क्रब टाइफस संक्रमण पनि रत्नगरमै सबैभन्दा बढ़ी देखिएको छ। त्यहाँ 218 जना संक्रमित पुष्टि भएका छन्। खैरनीमा 900, भरतपुरमा 78, राप्तीमा 72 तथा कालिकामा 64 जना संक्रमित भेटिएका छन्। गत 24 घण्टामा जिल्लाभित्र डेंगूको नयाँ संक्रमित नदेखिए पनि स्क्रब टाइफसका 2 नयाँ संक्रमित थपिएका जनस्वास्थ्य कार्यालयले जनाएको छ। कार्यालयका अनुसार हालसम्म डेंगू परीक्षण 10,206 तथा स्क्रब टाइफस परीक्षण 10,910 जनामा गरिएको छ। संक्रमणबाट हालसम्म कुनै पनि मृत्यु नभएको कार्यालयले जनाएको छ। स्वास्थ्यकर्मीहरूले लामखुट्टेको चोकाइबाट बस्न, घर वरपर पानी जम्न नदिन र ज्वरो आएमा तत्काल स्वास्थ्य संस्थामा परीक्षण गराउन आग्रह गरेका छन्। धादिङबाट प्रहरीले भरुवा बन्दुकसहित 2 जनालाई पक्राउ गरेको छ। भेनीघाट रोराङ गाउँपालिका दुई खोबाङ बस्ने 28 वर्षीय विराज तामाङ र 38 वर्षीय सानो कान्छा तामाङ पक्राउ परेका हुन्। उनीहरूलाई भरुवा बन्दुक दुई थान सहित घरबाटै प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय घसुरीबाट खटिएको प्रहरीले उनीहरूको घर तलाशी गर्दा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय थादिङले जनाएको छ। दुवैलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। आज सुनसादीको भाव घटेको छ। सुनको भाव 4,000 रूपियाँले घटेर तोलाको 2,98,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनसादी व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 3,02,500 रूपियाँ रहेको थियो। आज चाँदीको भाव पनि घटेको छ। चाँदीको भाव 355 रूपियाँले घटेर तोलाको 5,355 रूपियाँमा किनबेच भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी तोलाको 5,745 रूपियाँमा किनबेच भएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। भारतमा 4 वर्ष अघि पहिलो पटक पेट्रोल र डिजेलको मूल्य बढ़ेको छ। आजदेखि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्य प्रति लिटर 3-3 रूपियाँले बढ़ेको हो। यस्तै सीएनजीको मूल्य पनि प्रति किलो 2 रूपियाँले वृद्धि भएको छ। नयाँ मूल्य अनुसार अब राजधानी दिल्लीमा पेट्रोलको भाव प्रति लिटर 97.77 रूपियाँ भारतीय रूपियाँ र डिजेलको भाव प्रति लिटर 90.67 रूपियाँ कायम भएको छ। भारतमा सन् 2022 अप्रेलदेखि इन्धनको मूल्य स्थिर रहेको थियो। यद्यपि सन् 2024 मार्चमा लोकसभा चुनाव हुनुभन्दा ठीक अघि पेट्रोल र डिजेल दुवैको मूल्य प्रति लिटर 2 रूपियाँले खचाएको थियो। मध्यपूर्वमा चलिरहेको युद्ध र हर्मुज जलमार्गमा उत्पन्न अवरोधका कारण भारतमा पेट्रोलियम पदार्थको मूल्य बढ़ेको हो। पेट्रोलियम पदार्थको मूल्य वृद्धिले सर्वसाधारणदेखि उद्योग क्षेत्रसम्म थप आर्थिक दबाव सिर्जना गरेको संचार माध्यमले जनाएको छ। विश्वको तेस्रो ठूलो तेल आयातकर्ता भारतले सामान्यतया आफ्नो कच्चा तेलको झण्डै आधा हिस्सा हर्मुज जलमार्ग हुँदै आयात गर्ने गर्दछ। पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको स्काउट्स क्याम्पमा भएको आत्मघाती आक्रमणमा 9 सुरक्षाकर्मीको मृत्यु हुनका साथै 21 घाइते भएको जनाएको छ। बिहिबार राति पाकिस्तानको उत्तर पश्चिमी प्रान्त खैबर आत्मघाती बमले भरिएको गाड़ीमा ठोकिएर विस्फोट भएपछि सुरक्षाकर्मीको मृत्यु भएको र प्रहरीले जनाएको छ। जिल्लाको स्काउट्सको मुख्यालयमा स्थानीय समय अनुसार बेलुका 7:55 विस्फोट भएको स्रोतहरूले नाम र छाप्ने शर्तमा बताएको सिन्हाले जनाएको छ। स्रोतहरूबाट प्राप्त प्रारम्भिक जानकारीका अनुसार विस्फोटक पदार्थले भरिएको गाड़ी स्काउट्स परिसरको मुख्य गेटमा पुग्दा सुरक्षाकर्मीहरूले यसलाई रोक्ने प्रयास गरेपछि गेट र वरपरका पर्खालहरूलाई क्षति पुग्ने गरी विस्फोट भएको जनाएको छ। विस्फोटपछि भारी हतियारधारी आतंककारीहरूले गोलाबारी गर्दा मुख्यालयभित्र तैनात सुरक्षा बलहरूसँग गोलीबारी शुरू भएको स्रोतले जनाएका छन्। गोलीबारी कम भएपछि परिसरभित्र उद्धार र निकासी कार्य शुरू गरिएको जनाउँदै अधिकारीहरूले मृतक तथा घाइतेहरूको पहिचान गर्ने प्रक्रिया जारी रहेको बताएका छन्। गोली हानाहानको क्रममा धेरै आतंकवादीहरू पनि मारिएको स्रोतहरूले बताएका छन्। सुरक्षा बलले यस क्षेत्रमा अपरेशन जारी राखेको कारण क्षतिको प्रकृति र सीमाको अझै पनि मूल्याङ्कन भइरहेको जनाएको छ। घाइते सैनिकहरूलाई उपचारको लागि नजिकैको अस्पतालमा लगिएको जनाएको छ भने अहिलेसम्म कुनै समूहले आक्रमणको जिम्मेवारी लिएको छैन। हस्त दिउँसो 2 बजेको ढोरबराई हाइलाइट साझालाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
30: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654 14 100 वा ढोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
27: एक सय 103.8 अन्तर्मनको आवाज।
2: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
3: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा, सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वास दिलो सुनचादी पसल खोजौला नि।
2: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यु स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
4: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
5: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
4: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी तीन, दुलेगौडा, ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871160069, राजु विश्वकर्मा 9087172142।
6: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
7: मैडम, धुम्रपान भनेको के हो?
6: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवाँ खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
7: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
6: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
7: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
6: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊं।
7: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
8: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
7: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल शुक्ला गण्डकी छ भुरुङ्गी।
8: हाम्रा विशेषताहरू
7: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
8: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
7: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
8: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
7: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0565174779 र 9856062365।
27: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: ए सबिना, यस्तो हतारमा कता हो?
1: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको।
0: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
2: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँ

0: खरीद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल दुलेगौड़ा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846078528 र 9908216142।
1: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, तैले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएन हुन्थ्यो नि बुहारी।
2: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदा रहेछन्।
1: ए हो र, ल त ल,
0: आफ्नै मिलबाट आफै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0564142222 र 9856091692।
3: सुन्नु न श्रेया, यो चाया पोतो डन्डी फोर एलर्जीले मेरो अनुहार नै।
4: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
3: कहाँ?
4: गण्डकी मेडिकल हल।
5: हो, गण्डकी मेडिकल हल अवस्थाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
4: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन, अनुहारको डन्डी फोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
5: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश प्रष्टबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
3: गण्डकी मेडिकल हल दुलेगौड़ा माछा पुस्रे बैङ्कको ठ्याक्कै पारि। सम्पर्क 0635903069, मोबाइल 9840826926।
6: मम्मी भोक लाग्यो, खाजा खाऊ न।
2: नानु बाबालाई भन न, आज बाहिरको खाजा खाऊ भनेर।
6: हस् मम्मी।
5: मैले सुने छोरी, ल जाम हिँड।
2: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है, त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
5: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
2: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008281144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ।
5: बीजी मोमो हाउस दुलेगौडा, हेल्प पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
7: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त छन् कहाँ होला।
8: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साट फेर मर्मत सबै गरिन्छ नि।
2: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र सार्टफेयर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्य बहादुर बानिया, संगम बानिया। फोन 0654141142, 9856231128, 9462614726।
0: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
9: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर।
10: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील।
11: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात पतिङ्गर झारपात काठ दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डढेलो हो। वनमा डढेलो लागेमा निभाउन कठिन भई वन वन्यजन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह स्थानीय समुदाय वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: आज सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौं। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटीको सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: पसल सरेको सूचना, शुक्ला गण्डकी 4 धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर धुले गौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253-9100-122, 98058-28008 र 98460-69-246।
3: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
4: अब चिन्ता नलिनुहोस्, शरणयान सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
3: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा, साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
4: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
3: शरण एन्ड स्पेसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
4: प्रोपाइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 98463-61209 र 98041-21718। आजै सम्पर्क गर्नुहोस्।
5: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
6: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
7: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 065-590-065, मोबाइल 98166-34372।
8: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
9: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊ।
10: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
9: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ। फोन नम्बर 065-414-2634 र 98171-56606।

0: 103.8
1: अन्तर्मनको आवाज
2: स्टुडियो टाइम अहिले दिउँसोको 3 बज्यो
3: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
4: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबरमा दिनेश जोशीसँगै अप्सरा पोखराको नमस्कार।
5: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
4: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
5: महालेखा परीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश। चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारको बजेट खर्च करिब 60% मात्रै।
4: मध्य प्रदेशका मुख्यमन्त्री विश्वासको मत लिनबाट पछि हटे सभामुख छलफलमा।
5: अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्नेलाई कार्यवाही गरिने विश्वासिलो स्रोतबाट मल खरिद गर्न किसानलाई अनुरोध।
4: स्ट्रेट अफ होर्मोज खुल्ला राख्ने विषयमा सहयोग गर्न चीन तयार रहेको ट्रम्पको दावी। इरानद्वारा होर्मोजबाट चल्ने जहाजका लागि नयाँ नियम लागू।
5: र विश्वकप खेल्ने फ्रान्सको फुटबल टोली घोषणा, एम्बाप्पेले कमान सम्हाल्ने।
6: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
7: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज।
4: समाचार अब विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखा परीक्षकको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन पेश भएको छ। राष्ट्रपति भवनमा आज आयोजित विशेष कार्यक्रममा राष्ट्रपति समक्ष महालेखा परीक्षक तोयम रायाले सो प्रतिवेदन पेश गर्नुभएको हो। त्यस अवसरमा राष्ट्रपति पौडेलले बढ़दो बेरोजगारप्रति चिन्ता व्यक्त गर्दै सार्वजनिक निकायले जवाफदेहिता पारदर्शिता र आर्थिक अनुशासन कायम गर्नुपर्नेमा जोड़ दिनुभयो। राष्ट्रपति पौडेलले फजूल खर्चलाई निरुत्साहित गरी आर्थिक अनुशासन कायम भएमा मुलुकमा दिगो शान्ति सुशासन विकास र समृद्धिको आकांक्षा पूरा हुने विश्वास व्यक्त गर्नुभयो। प्रतिवेदनले औल्याएका विषयवस्तु सम्बन्धित निकाय र सरकार भएका हरूलाई जवाफदेही हुन प्रेरित गर्ने विश्वास पनि राष्ट्रपतिले व्यक्त गर्नुभएको छ।
5: महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारको बजेट खर्च वार्षिक विनियोजनको करिब 60% भएको छ। पछिल्लो 10 महिनामा 11,73,52,01,00,000 बजेट खर्च भएको हो। चालू आर्थिक वर्षका लागि सरकारले कुल 19,64,11,00,000,00 बराबरको बजेट ल्याएकोमा हालसम्म वार्षिक विनियोजनको 59.75% खर्च भएको छ। उक्त कार्यालयका अनुसार चालू आर्थिक वर्षका लागि चालूतर्फ 11,80,98,00,000,00 विनियोजन भएकोमा वैशाख मसान्तसम्ममा 68.98% अर्थात 8,14,65,55,00,000,00 खर्च भएको छ। त्यस्तै पूँजीगततर्फ 4,07,88,00,000,00 विनियोजन भएकोमा 27.91% अर्थात 1,13,84,92,00,00,00 बराबर खर्च भएको छ। वित्तीय व्यवस्थातर्फ हालसम्म बजेट खर्च 65.30% छ। यो शीर्षकमा चालू आर्थिक वर्षका लागि सरकारले 3,75,24,20,00,000,00 रूपियाँ विनियोजन भएकोमा हालसम्म 2,45,01,54,00,000,00 बराबर खर्च भएको छ। वैशाख मसान्तसम्ममा सरकारको आमदानी वार्षिक लक्ष्यको 67% खुम्चिएको छ। चालू आर्थिक वर्षका लागि कुल 15,33,44,69,00,000,00 बराबर आमदानी गर्ने लक्ष्य रहेकोमा सरकारले हालसम्म 10 अर्ब 5 करोड़ 24 लाख बराबर आमदानी गरेको छ।
4: कृषि वन तथा पर्यावरण मन्त्रालयले मल आयातकर्ता तथा डिलरहरूले रासायनिक मल नियन्त्रण आदेशमा उल्लेखित रासायनिक मलको स्पेसिफिकेशन अनुसार मलको कारोबार गर्न निर्देशन दिएको छ। मन्त्रालयले आदेशको प्रावधान विपरीत गलत विवरण तथा लेबल राखी रासायनिक मलको पैठारी तथा मिश्रण बिक्री वितरण नगर्न आग्रह गरेको हो। सरकारले अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्ने व्यापारीलाई प्रचलित कानून बमोजिम कार्यवाही गर्ने मन्त्रालयका कृषि अर्थविज्ञ महानन्द जोशीले जानकारी दिनुभएको छ। वहाँका अनुसार रासायनिक मल तत्वीय संरचना न्यूनतम अधिकतम पोषक तत्वको मात्रा भौतिक तथा रासायनिक गुणस्तर भएको मल मात्र पैठारी एवं बिक्री वितरण गर्न पाइने व्यवस्था छ। मन्त्रालयले कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको बिक्री कार्यालय तथा डिपो वा मल आयातकर्ता वा डिलरका रूपमा दर्ता भएका विश्वासिलो स्रोतबाट मल खरिद गर्न किसानलाई अनुरोध गरेको छ। बजारमा पाइने रासायनिक मलको मूल्य स्रोत एवं गुणस्तरको बारेमा मल विक्रेतासँग आवश्यक सोधखोज तथा गुणस्तर यकिन गरी खरिद गर्न मन्त्रालयले आह्वान गरेको छ।
5: संवैधानिक आयोगका पदाधिकारी एवं व्यक्तिले संसदीय सुनवाईका क्रममा व्यक्त गरेका प्रतिबद्धताको कार्यान्वयनको सुनिश्चितता खोजिएको छ। सिंहदरबारमा आज बसेको संसदीय सुनवाई संयुक्तको बैठकमा सभापति बोधनारायण श्रेष्ठले सुनवाईपछि नियुक्त भइजाने पदाधिकारी स्वयंले आफूले कार्ययोजना अनुसार प्रगति विवरण नागरिक समक्ष सार्वजनिक गर्नुपर्ने बताउनुभयो। संचारकर्मी संघको छलफलमा उहाँले आफ्नो योजना आफै कार्यान्वयन गरे नगरेको विषयमा सम्बन्धित व्यक्तिले नै सेल्फ रिपोर्ट कार्ड सार्वजनिक गर्नुपर्ने व्यवस्थालाई बाध्यकारी बनाउनु पर्नेमा जोड़ दिनुभयो। सुनवाईका क्रममा सोधिने प्रश्नको गुणस्तरमै नतिजा निर्भर रहने भन्दै उहाँले सही प्रश्न नभएसम्म सही जवाफ नआउने बताउनुभयो। कुनै व्यक्तिको गरिमामा आघात नपुग्ने उम्मेद्वारलाई प्रश्न सोध्नुपर्ने र त्यसका लागि आत्मा समिति बनाउनु पर्नेमा उहाँको जोड़ छ। उहाँले समितिले उजुरीकर्ताको गोपनीयता र सुरक्षालाई पहिलो प्राथमिकतामा राख्ने समेत बताउनुभयो।
4: मधेसका मुख्यमन्त्री कृष्ण प्रसाद यादव विश्वासको मत लिनबाट पछि हट्नु भएको छ। उहाँले आज विश्वासको मत लिने तय भए पनि संसद सचिवालयलाई पत्र पठाउनु भएको हो। विश्वासको मत लिनका लागि बिहान 11 बजे आह्वान गरिएको बैठक अहिलेसम्म सुचारू हुन सकेको छैन। अहिले सभामुख राम आशिष यादव विभिन्न संसदीय दलका नेताहरूसँग परामर्श गरिरहनु भएको सत्तारूढ़ कंग्रेसका सांसद संजय कुमार यादवले जानकारी दिनुभएको छ। सत्ता गठबन्धनभित्रको असन्तुष्टि र खटपटका कारण अन्तिम समयमा आएर उहाँ विश्वासको मत लिन पछि हटेको बुझिएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
0: गुणस्तरीय प्लम्बिङको
8: मार्बलका सीपीभीसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
0: सुरक्षा घरको साथ जीवन।

0: नेपाल को एकमात्र डीटीएच सेवा डिश होम डिश होम खुशी को कनेक्शन
1: यो हो हाँ संचार नेटवर्क समय को आवाज समय को आवाज
2: हामी थाहा संचार नेटवर्क काठमाण्डुबाट बोलिरहेका छौं थाहा खबर अनलाइनमा थाहा संचार र थाहाखबर.com पनि सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। नखु कारागार काठमाण्डुबाट भागेका एक कैदीलाई बैतडी प्रहरीले पक्राउ गरेको छ। पुर्सौरी नगरपालिका सात काफलीका 47 वर्षीय नरेन्द्र सिंह रतोकीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। इलाका प्रहरी कार्यालय पाटनका इन्चार्ज प्रहरी निरीक्षक इन्द्रराज भट्टको कमाण्डमा खटिएको प्रहरी टोलीले आज घरबाटै नियन्त्रणमा लिएको हो। रतोकी गत भदौ 23 र 24 गतेको जेएनजी आन्दोलनको क्रममा नखु कारागारबाट भागेका थिए। उनलाई जबरजस्ती करनी र डाँका चोरी मुद्दामा 17 वर्ष 6 महिना कैद सुनाइएको थियो। पक्राउ परेका रतोकीलाई डडेलधुरा कारागार पठाइएको प्रहरीले जनाएको छ।
2: लामो समयदेखि स्थानीयको सन्तुष्टिका कारण रोकिँदै आएको हेटौडा ढल्केवर दुहबी 400 केबी प्रसारण लाइन निर्माण पुनः शुरू भएको छ। सरकारको पहलपछि सो प्रसारण लाइनको निर्माण शुरू गरिएको हो। लामो समयदेखि मुआवजा र जग्गा विवादका कारण अवरूद्ध आयोजना ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठको पहलपछि पुनः सक्रियताका साथ निर्माण अगाडि बढ़ेको छ। नेपाल विद्युत प्राधिकरणले पनि प्रभावित स्थानीय जनप्रतिनिधि तथा सरकारवालासँग मन्त्री श्रेष्ठले गरेको निरन्तर छलफल र समन्वयपछि जग्गा धनीले मुआवजा स्वीकार गरेकाले प्रसारण लाइनको टावर निर्माण अगाडि बढ़ेको जानकारी दिएको छ। सन् 2012 निर्माण शुरू भएको प्रसारण लाइन अन्तर्गत हेटौडाको हटिया क्षेत्रमा टावर निर्माण रोकिँदा आयोजना वर्षौंदेखि प्रभावित बनेको थियो।
3: अब अन्तर्राष्ट्रिय समाचार। चीनका राष्ट्रपति सी चिनफिङ स्ट्रेट अफ होर्मुज खुला राख्ने विषयमा सहयोग गर्न तयार भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दावी गर्नुभएको छ। उहाँले सी अमेरिका र इरान बीच सम्झौताको पक्षमा रहेको समेत उल्लेख गर्नुभयो। ट्रम्पका अनुसार सीले इरान अमेरिका सम्झौतामा सहयोग चाहिए आफू मदत गर्न तयार रहेको समेत बताउनु भएको हो। चीनले इरानबाट ठूलो मात्रामा कच्चा तेल खरीद गर्दै आएको छ। त्यसकारण होर्मुज खुला गर्ने मुद्दामा चीनको समेत चासो छ। ट्रम्पले चीनले यति ठूलो मात्रामा तेल खरीद गर्ने भएका कारण उसको इरानसँग सम्बन्ध रहेको उल्लेख गर्दै होर्मुज खुलाउन चीनको पनि चाहना रहेको बताउनुभयो। उता इरानले भने होर्मुजबाट चल्ने जहाजका लागि नयाँ नियम लागू गरेको छ। अब यो बाटो हुँदै चल्ने जहाजले इरानको निगरानी र स्वीकृति अनुसार मात्रै चल्नुपर्ने भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। इरानले युद्धका लागि अमेरिका र इजरायलको निन्दा गर्न ब्रिक्स देशसँग आग्रह समेत गरेको छ।
2: अब खेल समाचार। फ्रान्सले फिफा विश्वकप फुटबलका लागि 26 सदस्यीय टोली घोषणा गरेको छ। प्रशिक्षक डीडीआर डेस्च्याम्पले अनुभवी र युवा खेलाड़ीको सम्मिश्रण सहित बलियो टोली सार्वजनिक गरेका हुन्। टोलीको कमान किलियन एम्बाप्पेले सम्हाल्नेछन्। उनीसँगै उस्मान डेम्बेले पनि टोलीमा रहेका छन्। पछिल्लो फिफा पुरूष विश्व वरियतामा शीर्ष स्थानमा रहेको फ्रान्स सबैभन्दा बलियो दावेदार मध्ये एकका रूपमा रहेको छ। टोलीको रक्षा पंक्तिमा विलियम सिलिवा, जुल्स कुण्डे, इब्राहिममा कोनाते र लुकास होर्नान्डेज समावेश रहेका छन्। मिडफील्डमा अनुभवी एनगोलो कान्टे, ओरिलियन चुआ मेनी र एन्ड्रियन राबियोले टोलीलाई साथ दिनेछन्। यस्तै माइकल ओलिसे, डीजीरे डुए, रायन चेर्की र मार्कस थुराम जस्ता खेलाड़ीले स्थान पाएका छन्। फ्रान्स विश्वकपमा समूह आईमा रहेको छ। फ्रान्सले जून 16 सेनेगलसँग खेल्दै विश्वकपको शुरूआत गर्नेछ। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
3: महालेखा परीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश। चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारको बजेट खर्च करिब 60% मात्रै।
2: मध्य प्रदेशका मुख्यमन्त्री विश्वासको मत लिनबाट पछि हटे सभामुख छलफलमा।
3: अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्नेलाई कार्यवाही गरिने। विश्वासिलो स्रोतबाट मल खरिद गर्न किसानलाई अनुरोध।
2: स्ट्रेट अफ होर्मोज खुल्ला राख्ने विषयमा सहयोग गर्न चीन तयार रहेको ट्रम्पको दावी। इरानद्वारा होर्मोजबाट चल्ने जहाजका लागि नयाँ नियम लागू।
3: र विश्वकप खेल्ने फ्रान्सको फुटबल टोली घोषणा, एम्बापेले कमान सम्हाल्ने।
2: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश बिदा हुन्छौ, नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar।

0: 101.8 अन्तर्मनको आवाज
1: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
2: ओ र फेरि कहाँ सारेछन् बाबुले पसल?
1: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि सिबिआर सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
3: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक।
2: प्रोपाइटर खान प्रकाश नेउपाने 98560 33878। प्रशान्त नेउपाने 98460 26925।
4: फोटो
5: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
2: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
5: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
6: ल, किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनु हुन्न त?
7: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
6: बजारै भरि फ्रेस आउस त, जहाँबाट ल्याए पनि हुन्छ भो, खेरको चिन्ता लिनु भएको छ यो दिदीले?
8: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
6: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
9: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहुँ पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार साङ्ग्रिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
10: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98560 66136 र 98151 66136।
11: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुन बजाइ।
12: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
11: ओके, ल डन।
12: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
11: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्पिकर, बिल भरपाई, पासबुक, ब्रोसर, कमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
12: प्रोपाइटर गोविन्द सिग्देल, फोन 98560 28543 र 98417 00787।
13: आज पनि भाटो आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन
14: कि? बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
13: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
14: तिमीलाई पड्किने बाइक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो?
5: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
2: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560 83507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 98466188017।
15: सुन शुद्धताको प्रतीक,
4: तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
9: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
4: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेकौडा भित्री बजार।
15: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी चार दुलेकौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार।
16: मोबाइल 9800585537 र 9800615899।
17: युनिटोको थेदिमु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
4: तपाईको घर आँगनमा घन्किने मादलुका ताल सँगै वनपाखा मेलापात उकाली ओरालीमा सुचलिने भाकाहरू हाम्रै मौलिकपन बाँसुरीको धुन सँगै मौलिक संस्कृतिको पहिचान जोगाउने क्रममा कार्यक्रम ओम प्रोसन आभूषण लोक सुचली
15: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा हरेक दिन दिउँसो 3:15 करिब 4 बजेसम्म प्रायोजक ओम प्रसन्न आभूषण सुनचाँदी पसल दुलेगौडा 4 भित्री बजार मोबाइल 9800585537।
17: आकर्षक सुनचाँदीको गहना नारीको चाहना।

दर्शक नमस्ते नमस्कार स्वागत छ कार्यक्रम प्रश्न अवसर लोकसंस्कृतिको प्रतीक्षा गरी बस्नुहुने तपाई सम्पूर्ण साथीहरूमा म कार्यक्रम प्रस्तुता श्रेया गुरुङ कार्यक्रममा उपस्थित भइसकेकी छु। कार्यक्रममा फेरि पनि एउटा अर्को रमाइलो श्रृंखलाको साथमा भने तपाईँले हामीलाई रेडियो ठो बराही 103.8 मेगाहर्ज सम्मको आवाज साथै www.radiothobarahi.com जानपी लगइन गरेर वा हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभरिकै साथ यहाँले हामीलाई सुन्न सक्नुहुनेछ। र यस कार्यक्रमलाई प्रायोजक गरिएको छ ओम प्रश्न आभूषण सुनसादी पसलले। यो पसल चाहिँ दुरेगोड़ाको बिद्री बजारमा रहेको छ। यदि सुनचाँदी सम्बन्धी केही थप सेवाहरू चाहिएमा कारोबारहरू पनि गर्नु परेमा त्यस पसलबाट पनि कारोबारहरू चाहिँ गर्नुहोला भन्दै र श्रोत साथी आजको श्रृंखलामा रहेर शुक्रबारको दिनमा रहेर फेसबुक म्यासेजलाई कार्यक्रम स्थान दिनेछौ भने त्यसै गरी हाम्रो रेडियो ढोबराही 103.8 मेगाहर्जको पेजमा गई यहाँले कमेन्ट गर्न सक्नुहुनेछ। जहाँ चाहिँ हामीले अघि नै साझा जस्तै राखिसकेका छौं त्यहाँ गएर यहाँले कमेन्ट गर्न सक्नुहुनेछ, म्यासेज गर्न सक्नुहुनेछ। यदि सम्झना स्वरूप कसैलाई केही मेसेज पठाउन छ भने केही सूचना सन्देश दिन छ भने र साथसाथै कार्यक्रममा आफूलाई सुन्न मन भएको आफ्नो रोजाइको गीत संगीतहरू सुन्न छ भने हाम्रो पेजमा गई यहाँले कमेन्ट गर्न सक्नुहुनेछ र आज शुक्रबारको श्रृंखलामा यहाँहरू जोड़िन सक्नुहुनेछ भन्दै श्रोत साथी कार्यक्रमलाई अन्तिमसम्म सुनेर भरपूर मनोरञ्जनको साथ साथ दिनुहोला भन्दै कार्यक्रमको पहिलो सांगीतिक कोशीले सुरुङको लागि अझ निकै नै रमाइलो भाकालाई राख्नतर्फतिर लागिरहेको छु र गीतको बोल रहेको छ माया हेरीकै। पक्कै पनि हाम्रो सम्पूर्ण साथीहरू यो सुमधुर भाकालाई सुनिसक्नु भइसकेको छ होला र कार्यक्रममा फेरि पनि पुनः राख्नतर्फतिर लागिरहेको छु जसमा आवाज रहेको छ बसन्त थामा र सुनिता अनि परियारको भने स्वीकार्नु होला है त।

हजुर श्रोता साथी माया हिरीके गीतको बोललाई पनि कार्यक्रम स्थान दिइसकेको छु र पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा सुमधुर भाकालाई सुन्नुभयो होला भन्दै श्रोता साथी अहिलेको लागि भने कार्यक्रममा बुकी फूल भिडेमा सुमधुर भाकालाई राखिरहेको छु जसमा आवाज रहेको छ टेक भिसी र समीक्षा अधिकारीको भने स्वीकार्नु होला यो रमाइलो भाकालाई।

हजुर श्रोता साथीहरू, निकै नै रमाइलो भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु र पुगे पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रम सुमधुर भाकालाई सुन्नुभयो होला भन्दै र श्रोता साथी, आजको श्रृंखलामा रहेर हामीहरू फेसबुकमा सिधा कार्यक्रम स्थान दिनेछौ र अब भने कार्यक्रममा ढिला नगरिकन हाम्रो श्रोता साथीले गर्नुभएको मेसेज कमेन्ट पढ्नतर्फतिर चाहिँ लागिरहेको छु। र राज खले मगरजी हुनुहुन्छ, उहाँले कमेन्ट गर्नुभएको छ, हेलो नमस्ते, छोडले सुन्दैछु भारतबाट घर उदयपुर, मेरी बुनु अनिता मगरलाई जन्मदिनको अनमोल शुभकामना, आज मलाई अन्टी लभर बजाइदिनुहोस् ल, यो गीत राजेश कुलुङ विवश कुलुङ प्यारी बुनु अमिना सुनुवार सरस्वता पोखरेल रञ्जना राई रोशन फुलाहाङ राई आशिष नयन बस्नेत शमशेर लिम्बू रत्नबहादुर थापा गीता राई नीता राज विराही काइला अर्जुन याख्य एलिसा लिम्बू प्याकुली गीता लिम्बू अभागी रमिला बन्तवा राई गौरेश गुरेश सरोज सुसरा सुनिता कुलुङ आइतराम चौधरी लक्ष्मण मगर गगन तेह्र थुमे लक्ष्मी बन्तवा टीकाराम सुनवार त्यसै गरी रमला साङपाङ राई रानु गजमेर र त्यसै गरी भूमिका राई ढकाल धर्मराज कमला मुखिया कुमारी योङहाङ लवाती गणेश श्रेष्ठ भैलविराम सुनवार पूर्वेली आकाश राई योगेन लिम्बू तीर्थ राई सबैलाई भन्नुभएको रहेछ। धेरै धेरै धन्यवाद राज खले मगरजी यो मिठो कमेन्ट गर्नुभएकोमा भन्दै र साथसाथै अनिता मगरजीलाई पनि जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्दछु भन्दै हाम्रो अर्को श्रोता साथी हुनुहुन्छ विवश कुलुङ पृथकजी हुनुहुन्छ, उहाँले कमेन्ट गर्नुभएको छ, नमस्ते, म विवश कुलुङ पृथक सुनसरी धरानबाट रुद्र श्रेष्ठ र अपेक्षा तामाङको स्वरमा छागत सहर बजाइदिनुहोला, राज खले राई अनिता अमिना सुनुवार शमशेर लिम्बू र उत्तम एकान्त प्रेमी श्रेष्ठ लगायत सबैलाई सम्झना भन्नुभएको रहेछ। धेरै धेरै धन्यवाद विवश कुलुङ पृथकजी यो मिठो कमेन्ट गर्नुभएकोमा भन्दै र पक्कै पनि हजुरको रुचाइको भाकालाई त कार्यक्रम स्थान दिने नै छु। र त्यसै गरी श्रोता साथी, हामीसँग फेरि पनि एउटा अर्को श्रोता साथी हुनुहुन्छ, उहाँले कमेन्ट गर्नुभएको छ, हेलो नमस्ते सेवारो, म सयपत्री मीडिया ग्रुप प्रवासको मेम्बर काली कमला बनेम लिम्बू तापलेसुङ घर भई हाल कुवेतबाट विशेष गरी मेरो घर परिवारलाई मिठो सम्झना छ, साथीहरू सम्झनु पर्दा डियर सन्देश गुरूङ मीडिया प्रेमी निर्मला बनेम खुशी यमुना विष्ट सृजना विश्वकर्मा अतीत अञ्जन राई र त्यसै गरी खाइल अभिराम सुनवार रत्नबहादुर थापा अरूण भण्डारी छेम निर्दोष युक्त प्रसाद श्रेष्ठ बसन्त श्रेष्ठ लक्ष्मी राई लक्ष्मी छेत्री मुना मुखिया कुमार प्रजा ढकाल धर्मराज हरपाल रोशनी छत्र याम्फू अमित किरात नम्रता शेर्पा तिलक साम्पाङ पूर्वेली आकाश राई हाल कुवेतबाट विशेष गरी मेरो घर परिवारलाई मिठो सम्झना छ, साथीहरू सम्झनु पर्दा डियर सन्देश गुरूङ मीडिया प्रेमी निर्मला बनेम खुशी यमुना विष्ट सृजना विश्वकर्मा अति

हजार मान राई देवमान देवान अन्त्यमा प्रोग्राम सुनेर बस्नुहुने सबैमा मिठो सम्झना बाई बाई भन्नुभएको रहेछ। धेरै धेरै धन्यवाद कमला बनेन्जी यो मिठो कमेन्ट गर्नुभएकोमा भन्दै श्रोता साथी हजुरले पनि यसै गरी कमेन्ट गर्न सक्नुहुनेछ र आजको श्रृंखलामा यहाँहरू जोडिन सक्नुहुँदैछ भन्दै अहिलेको लागि भने फेरि पनि हामीसँग अर्को श्रोता साथी हुनुहुन्छ, उहाँले कमेन्ट गर्नुभएको छ। ज्ञानेन्द्र रिमालजी हुनुहुन्छ, उहाँले कमेन्ट गर्नुभएको छ, नमस्कार हजुर, म ज्ञानेन्द्र रिमाल बिरुवा गाउँपालिका एक बिरुवा बजार घर भई हाल कुवेतबाट कार्यक्रम सञ्चालिका बहिनी आरामै हुनुहुन्छ। आज मलाई पुरूषोत्तम न्यौपानेको एना हेरेर भन्ने गीत बजाइदिनुहोला, धन्यवाद नमस्कार भन्नुभएको रहेछ। धेरै धेरै धन्यवाद ज्ञानेन्द्र रिमालजी यो मिठो कमेन्ट गर्नुभएकोमा, र म कार्यक्रम सञ्चालिका पनि एकदम आरामै छु र आशा रहेको छ यहाँ पनि एकदम ठिकठाक हुनुहुन्छ भन्दै पक्कै पनि हजुरको रोजाईको भाकालाई म कार्यक्रम स्थान दिने नै छु भन्दै हामीसँग फेरि पनि एउटा अर्को श्रोता साथी हुनुहुन्छ, उहाँको कमेन्टलाई चाहिँ हामी केही छिनमा कार्यक्रममा पढेर स्थान दिनेछु भन्दै अहिलेको लागि भने कार्यक्रममा फेरि पनि सुमधुर भाकालाई नै राख्नतर्फतिर लागिरहेको छु। र त्यसै गरी राज खले मगरजी हुनुहुन्थ्यो, उहाँले निकै नै रमाइलो भाका चाहिँ रोज्नु भएको छ, अन्टी लबर गीतको बोल चाहिँ उहाँले रोज्नु भएको छ भने कार्यक्रममा ढिला नगरिकन उहाँको रोजाईको भाकालाई स्थान दिनतर्फतिर लागिरहेको छु। स्वीकार होला हाइट।

हजुर श्रोता साथीहरू, निकै नै रमाइलो भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु र पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रम सुमधुर भाकालाई त पक्कै पनि सुन्नुभयो नै होला भन्दै श्रोता साथी अहिलेको लागि भने फेरि पनि कार्यक्रममा ढिला नगरिकन हाम्रो श्रोता साथीको रोजाईको भाकालाई नै स्थान दिनेछौ र विवश कुलुङ पृथकजी बोल्दै हुनुहुन्थ्यो, उहाँले एकदमै सुमधुर भाका रोज्नु भएको छ र उहाँको रोजाईको गीत रहेको छ छाँगा सहर, जसमा आवाज रहेको छ रुद्र श्रेष्ठ छ र अपेक्षा तामाङको भने सुमधुर भाका रहेको छ। स्वीकार्नुहोला।

हजुर श्रोता साथी, संघ सहर यो सुमधुरभाकालाई पनि स्थान दिइसकेको छु र श्रोता साथीको रोजाइको भाका रहेको थियो भने पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा सुमधुर भाकालाई सुन्नुभयो होला भन्दै श्रोता साथी अहिलेको लागि भने कार्यक्रममा फेरि पनि जिल्ला नगरिकन हाम्रो श्रोता साथीहरूले गर्नुभएको मिठो कमेन्ट पढ्नतर्फतिर लागिरहेको छु र सुनिता कुलुङजी हुनुहुन्छ, उहाँले कमेन्ट गर्नुभएको छ, हेलो सेवाशिष, के छ खबर, सुन्दैछु प्रोग्राम फ्रम संघ सभा, आज मलाई पछुताउने भयो सरिता सुनारको गीत बजाइदिनुहोस् ल भन्नुभएको रहेछ। मिस यु हजुरलाई एन्ड फ्यामिली, लभ यु छोरा हेल्सन कुलुङ बुनु पुत्री यमकला कुलुङ नानाहरू सुनु सुनिता राई अमृता मोक्तान प्यारीहरू सपना तामाङ मोक्तान सुनिता यका लिम्बुखिम रोमन मोक्तान तामाङ भाइहरू निमा शेर्पा सुगम शेर्पा आशिष बराल मगर राज खले मगर जीवन फबेन सरोज लिम्बू र चन्द्र माया तामाङ सोल्चिनी जुना लिम्बू परवीन मगर दिदीहरू सानु कमला हिमाल राई भूमिका राई लक्ष्मी छेत्री सुषमा पल्छेवा लिम्बू सरू छेत्री मिस्यु प्यारो दाईहरू झकाल धर्मराज शरण आले मगर वरूण चञ्चले राई शिशिर चञ्चले पूर्वेली आकाश राई त्यसै गरी सुजन थापा राजविराही काइला आशिष नयन बस्नेत कमला गुरूङ पुपु पूर्वेली माया शेर्पा रञ्जना बाहिङ राई रोनिसा राई चामलिङ निर्मला राई एण्ड अल फ्रेन्ड्सलाई उस्तै माया सम्झना भन्नुभएको रहेछ। धेरै धेरै धन्यवाद सुनिताजी यो मिठो कमेन्ट गर्नुभएकोमा र हजुरलाई पनि धेरै धेरै सम्झना व्यक्त गर्दै फेरि पनि अर्को श्रोता साथी हुनुहुन्छ। र ढकाल धर्मराजजी हुनुहुन्छ, उहाँले कमेन्ट गर्नुभएको छ, नमस्ते, म ढकाल धर्मराज बिर्तामोड झापा घर भई हाल दुबईबाट कार्यक्रम सुन्दैछु। आज मलाई खेम सेन्चुरीको वार्की पार बोरको गीत बजाइदिनुहोस् ल। आज यस कार्यक्रम मार्फत सम्झना सन्देश राख्नुपर्दा आज जन्मदिन मनाउने बहिनी साबित्रा घोर्सानी मोरङ इटहराका साथी वासु काफले विराटनगर के साथी रेशमा शाक्यलाई जन्मदिनको लाखौं लाख शुभकामना भन्दै मेरा आफन्तजन घर परिवार र साथीहरू आशिष नयन सुमी लिम्बू सम्बन्धी सरस्वती पोखरेल दिलसा राई एलिसा लिम्बू हिमार राई वरूण चञ्चले सुनिता कुलुङ लक्ष्मी छेत्री सपना खड्का मन्जु थापा बेबी सिरिस मगर बोबी सिरिस मगर निमा शेर्पा अल्का बान्तवा स्काई नवीन पूजा पूर्वेली आकाश राई वसन्त श्रेष्ठ प्रीति थामी कमला मुखिया सुनु सुनिता रचना चौहान एक्सन विराज राई मेनुका श्रेष्ठ मञ्जना राई काली कमला बनेम अभागी सिर्जना राज खरे मगर प्रवीण मगर एलिना राई समीसा राई अनिशा राई त्यसै गरी रत्नबहादुर थापा गगन देवथुमे गीता भण्डारी सह र त्यसै गरी सहयात्री सुरु तारा भुजेल सपना तामाङ कला लिम्बू सरिना गुरूङ हरपाल रोशनी ट्याकुली गीता लिम्बू अस्मिता बस्नेत अनिता बस्नेत त्यसै गरी कल्पना साङपाङ र त्यसै गरी अर्को साथी हुनुहुन्छ भूमिका राई अस्मित सोताङ शान्ति विशी शमशेर लिम्बू चक्र बन्दवा गुरा सरोज सुसारा त्यसै गरी शुक्रराज रसाइली सानु कमला लगायत मलाई चिन्नुहुने सम्पूर्ण साथीहरूलाई मिठो सम्झना मायाको साथमा शुभ दिनको कामना गर्दै अब बस्ने गीत समर्पण गर्न चाहन्छु भन्नुभएको रहेछ। धेरै धेरै धन्यवाद ढकाल धर्मराजजी यो मिठो कमेन्ट गर्नुभएकोमा र श्रोता साथीहरू यसै गरी अहिले पनि कमेन्ट गर्न सक्नुहुनेछ, मेसेज गर्न सक्नुहुनेछ भन्दै त्यसै गरी अहिलेको लागि भने चाहिँ कार्यक्रममा फेरि पनि झिला नगरिकन श्रोता साथीको रोजाइको भाकालाई नै स्थान दिनतर्फतिर लागिरहेको छु भने श्रोता साथीको रोजाइको गीत रहेको वार्की पार गीतको बोल रहेको छ भने कार्यक्रममा ढिला नगरिकन उहाँको रोजाइको भाकालाई स्थान दिनतर्फतिर लागिरहेको छु। सुमधुर भाका रहेको छ भने यसै गरी आजको श्रृंखलामा त हामी फेसबुक म्यासेजलाई नै कार्यक्रम स्थान दिइरहेका छौं र ढिला नगरिकन वार्की पार गीतको बोललाई राखिरहेको छु, जसमा आवाज रहेको छ मोहन खड्का र दीपिका बैम्ब मगरको भनी सिकार्नुहोला रमाइलो भाकालाई।

हजुर श्रोता साथी, श्रोता साथीको रोजाईको भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु। वार्की पार गीतको बोल रहेको थियो भने पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा सुमधुर भाकालाई सुन्नुभयो होला भन्दै, श्रोता साथी अहिलेको लागि भने हामी कार्यक्रमको अन्त्यतर्फ पनि आइसकेका छौँ र कार्यक्रमको हाम्रो निर्धारित समय पनि सकिने बेला भइसकेको छ भन्दै, त्यसै गरी आजको श्रृंखलामा रहेर हामीले फेसबुक मेसेजलाई कार्यक्रम स्थान दिइसकेका छौँ र त्यसै गरी जाँदा जाँदै कार्यक्रममा फेरि पनि श्रोता साथीको रोजाईको भाकालाई नै राख्नतर्फ अतिर लागिरहेको छु र ज्ञानेन्द्र रिमालजी हुनुहुन्थ्यो, उहाँले निकै नै सुमधुर भाका रोज्नु भएको छ। ऐना हेरेर र गीतको बोल रहेको छ भने उहाँको रोजाईको भाकालाई राख्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुता श्रेया गुरुङ यहाँ माझबाट विदा हुने आज्ञा माग्दैछु। नमस्ते, नमस्कार, हैता।

0: क्योइतोको थेदीमु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका चार दुलेगौड़ा तनहुको कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना।
0: अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
2: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाई, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
0: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585, मोबाइल 98560354497 र 98560334585 सम्पर्क गर्न सकिनेछ।
2: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ।
3: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्ने भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
4: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
5: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
4: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र दुलेगौडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 98058-0142, दिपेश मल्ल ठकुरी 98058-0120,
5: दीप मल्ल ठकुरी 98460-41530।
6: के भन्ने छ, तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
7: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
6: त्यसो भए सुन्नुहोस्, इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
7: हो र, के खास छ त इलाइट सिएमा?
6: एक्सपिरियन्स सिए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन।
7: ओहो, अनि लोकेसन?
6: बानेश्वर, काठमाडौँ। सम्पर्क 01-5914-284, 97-164-65-63। लिमिटेड सिट, ढिला नगर्नुहोस्।
7: इलाइट सिए, तपाईँको सफलताको सही सुरुवात।
0: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
8: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98160-95301।
9: जिन्दगी का हर एक क्षण आफैमा विशेष हुन्छन् र ती क्षणहरूलाई अझ विशेष बनाउँछ संगीतले। So let's make our every moment to the rock moment. Grab your radio set and set it into 103.8 MHz program Zindagi Rocks every Sunday to Friday only on Radio Dhorbarahi 103.8 MHz.
0: हेलो दर्शन, नमस्ते, नमस्कार, स्वागत छ सम्पूर्ण श्रोता साथीलाई। तपाईँ बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज भनी प्रोग्राम रहेको छ जिन्दगी रक्स। र यसरी आज हामीहरूको माझ चाहिँ फ्राइडेको एपिसोडमा रहेर नेपाली अकाउस्टिक अनप्लग म्याचअप र कभर सङ्गलाई कार्यक्रम स्थान दिनेछौँ भने तपाईँले हामीलाई रेडियो ढोरबाराही 103.8 मेगाहर्जका साथै हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np र हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ भने यसरी नै आज चाहिँ फ्राइडेका विषयमा रहेको छ र प्रोग्राम लिएर म सुलक्ष्मी सुन रहन्छु। अब कै घण्टाको समय भरको लागि अहिलेको लागि हुन्छ कार्यक्रम सँगै सम्झिने नै छु। मङ्की टेम्पलको गहिरो बोलको गीत कार्यक्रम सम्झिने नै छ जुन चाहिँ अनपक्स सिजनबाट रहेको छ। यो गीत छाड्दैछु सुइजन हुसैन।

0: Dami.
1: सँग पनि कार्यक्रम सुनिसक्यौं र पक्कै हाम्रो श्रोता साथीले चाहिँ सुनिराख्नु भएको छ र यसलाई सुनेर मनोरञ्जन पनि लिँदै गर्नु होला भन्दै अहिलेको लागि भने चाहिँ कार्यक्रममा फेरि पनि सँग स्पन्दिनु रहेछ समीप गोजी कार्यक्रम सुन्दैछौँ स्वीकार्नु

हजुर यो सङ्गबारी कार्यक्रम सम्पिसक्यो भने अहिलेको लागि भने चाहिँ सङ्गले नै छौँ भने अहिलेको लागि भने चाहिँ खासीका तारा बोलको यो आकर्षिक सङ्गलाई चाहिँ कार्यक्रम सम्झिँदैछौँ। ढोकि सँगसँगै हामी छोटो विश्राममा जाने नै छौँ। त्यति बेलाको समयमा भर्को लागि भने चाहिँ हामीहरूसँगै रहनु होला है त।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर.
2: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनु हिरा छन्. आगामी जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ. सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध.
1: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौड़ा, फोन 06-4-14-233, मोबाइल 98-6-78-61-87.
3: दिदी किन हो यो छिमेकीमा त सबै झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
4: ओ हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ.
3: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ.
4: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानून त दण्डनीय छ, लैङ्गिक हिंसा भएको देखेमा वा

0: सामान लिन टाढा किन जानु पर्यो र
1: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
2: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता
3: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार
1: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
3: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल फोन 9841612220
4: कहाँ जाने
5: सिधै मयम चिसापानीबाट काठमाडौँ काठमाडौँबाट
4: मयम चिसापानी अनि बिचमा नझर्ने
5: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि
4: ए हो र यस्तो सुविधा पनि आइसक्यो ल जाम जाम
3: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 9841616878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साँखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 9225552663
6: पसल सरेको सूचना शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ प्रोपाइटर मीन बहादुर सुनार 9523519122 9008 र 9460769246
7: तपाई घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्
8: हजुर टेबल भर्यान स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ
7: सुलभ मूल्य वर्षौं वर्ष टिकाउ 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि
9: संसार ढुङ्गा कटिङ उद्योग शुक्ला गण्डकी 2 काछे पानी तनहु प्रोपाइटर रमेश भुजेल फोन 9855324775 र 9801324775
10: के भन्ने तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ
11: हो नि राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ
10: त्यसो भए सुन्नुहोस् इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ
11: हो र के खास छ त इलाइट सिएमा
10: एक्सपिरियन्स सिए फ्याकल्टी फुल कोर्स कभरेज र भिडियो ब्याकअप क्लास छुट्यो भने पनि टेन्सन छैन
11: ओहो अनि लोकेसन
10: बानेश्वर काठमाडौँ सम्पर्क 01594284 97164567 लिमिटेड सी ढिला नगर्नुहोस्
11: इलाइट सिए तपाईँको सफलताको सही सुरुवात
12: हजुर केही दिनको विश्राम लगाउँदै फेरि पनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई तपाईँलाई सुन्नुहुन्छ रेडियो ढोर 12.3.8 मेगाहर्ज अन्तर्मनको आवाज भने आज चाहिँ हामी तपाईँको माझमा फ्राइडेको एपिसोडमा रहेर यिनै नेपाली आकर्षक म्याचअप सङ्घलाई कार्यक्रम दिइरहेको छु र अहिलेको लागि भने चाहिँ कार्यक्रम स्थानीय निर्णय छौ निश्चरको एल्बर्ट ट्रस्ट कृपान ब्लक सिजन 2 रहेको गीत फार्दैछु स्वीकार

हजुर, यो गीतलाई पनि कार्यक्रम स्थान दिइसक्यो र पनि सुनिराख्नु भएको छ र अहिलेको लाग्यो भने चाहिँ कार्यक्रममा फेरि पनि सङ्घलाई स्थान दिने नै छ भने अहिलेको लाग्यो भने चाहिँ तपाईँहरूको माझमा चाहिँ सङ्घलाई स्थान दिने नै छ र अहिलेको लाग्यो भने चाहिँ हे साई लभ वर्ल्डको यो कभर सङ्घलाई चाहिँ कार्यक्रम स्थान दिँदैछौँ स्वीकार्नुहोस्।

हजुर, यो गीतलाई मैले कार्यक्रम स्थान दिइसकेको लागि अघि भने चाहिँ हाम्रो प्रोग्रामको छोटो विस्तृत जानकारी पनि तपाईँहरूकोमा गराउन छ है। यसरी नै हामी सन्डेको एपिसोडमा रहेर चाहिँ सदाबाको गीतहरूलाई कार्यक्रम स्थान दिन्छौँ भने मन्डेको एपिसोडमा चाहिँ बिहानको सङ्घलाई कार्यक्रम स्थान दिने गर्दछौँ। मन्डे ट्युस्डेको एपिसोडमा चाहिँ लेडिज सङ्घलाई कार्यक्रम स्थान दिन्छौँ र वेडनेसडेको एपिसोडमा चाहिँ रक सङ्घलाई भने थर्सडेको एपिसोडमा चाहिँ ऱ्याप एन्ड रिमिक्स सङ्घलाई कार्यक्रम स्थान दिनेछौँ र फ्राइडेको एपिसोडमा चाहिँ नेपाल अकास्टिक अनप्लग म्याचअप र कभर सङ्घलाई कार्यक्रम स्थान दिने गर्दछ। यसरी हामी हप्ताको छ दिन फरकमा फरक श्रृङ्खलाको साथमा चाहिँ उपस्थित हुन्छौँ र अहिलेको लागि भने चाहिँ कार्यक्रममा फेरि पनि सङ्घलाई स्थान दिने नै छौँ भने प्रयासको बोलको गीतलाई चाहिँ कार्यक्रम स्थान दिने नै छौँ कृपया अनप्लग सिजन 3 रहेको र यो गीत छ स्वीकार्नुहोस् है त।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: ल न हो छिटो निस्क अहिले फर्किन ढिलो हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ
2: बिहेको कपडा किन्न पनि पोखरा जानुपर्छ र
1: यही युनाइटेड सप्लायर्समा छँदैछ नि बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमाथि महँगो होला नि
2: त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस्
0: हजुर विवाहको कपडा स्तरीय कोट सुट प्यान्ट स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम साडी लेगिज टप्स कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ
1: सम्पर्क युनाइटेड सप्लायर्स धुलेगौडा हेल्प स्टोक प्रोपाइटर कृष्णराज पण्डित फोन 065414008
3: सूर्योदय इङ्लिश बोर्डिङ स्कूल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो
4: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
3: सूर्योदय इङ्लिस बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी
4: हाम्रा विशेषताहरू
3: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने
4: पर्याप्त खेलकुद अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा
3: सुविधा सम्पन्न भवन पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था
4: नोट पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ
3: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म थप जानकारीका लागि 065-571-479 र 98-560-62-265
0: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी
5: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस् सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी 2 गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ मोबाइल 98510-88461 र सिजन गुरुङ 97045-40900

0: 2 गते पहिलो शनिबार
1: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन पेट छाती मुटु थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: उपचार हुने रोगहरू
1: उच्च रक्तचाप मुटु रोग छाती दुख्ने पोल्ने जोडले धड्कने
0: पुरानो ग्यास्ट्रिक कलेजोको समस्या मधुमेह
1: लामो समयदेखिको रुखा खोकी सास फेर्न गाह्रो हुने दम
0: दिशा पिसाब एवं पेटको समस्या
1: तौल गडबड हुने वा थाइराइडको समस्या
0: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाई ज्वरो जस्ता समस्याहरूको चेकजाँच उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
1: दैनिक ईसीजी गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
0: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्लागण्डकी 4 दुलेगौडा तनहुँ।
1: फोन नम्बर 0564142333 र 98678167।
2: वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर सूर्य देवकोटा चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा
3: मनमोहन कार्डियो भास्कुलर सेन्टर टिचिङ हस्पिटल काठमाडौँमा कार्यरत मुटु रोग विशेषज्ञ डीएम कार्डियोलोजिस्ट डाक्टर सूर्य देवकोटा
4: यही जेठ 2 गते शनिबार
3: यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
2: लक्षित समूहहरू
3: उच्च रक्तचापका र मुटु ढुकढुक गर्ने
2: मुटुको बाथरोग
3: मुटुका रक्तनली र धमनी सम्बन्धी रोगहरू
2: हृदयघात भएका तथा मुटुको रक्तनलीमा स्टेन्ट हालिसकेका बाइपास सर्जरीका बिरामीहरू
3: मुटुको भल्भ सम्बन्धीका रोगीहरू तथा भल्भ फेरेका बिरामीहरू
2: मुटुको मांसपेशी सम्बन्धी रोग भएका तथा मुटु कमजोर भएका बिरामीहरू
3: कोलेस्ट्रोल ट्राइग्लिसराइड भएका बिरामीहरू
2: जन्मजात मुटुमा प्वाल तथा अन्य जन्मजात मुटुका रोगीहरू
3: शरीर सुन्निने बिरामी र अन्य मुटु सम्बन्धी रोग भएका बिरामीहरू
2: हिँड्दा चक्कर र रिङ्गाटा लाग्ने छाती दुख्ने र भारी हुने श्वास फेर्न गाह्रो हुने बिरामीहरू
3: कोरोनरी एन्जियोग्राफी तथा स्टेन्ट राख्नु पर्ने बिरामीहरू
2: पेसमेकर सम्बन्धीका बिरामीहरू
5: थप जानकारीको लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493 र 582-778
6: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
7: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
6: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
7: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
6: ए त्यसो भए त म गइहाले,
7: चिया त पिएर जाऊ।
6: अहिले हतार छ, पछि आउँदै गरौला है।
8: दीर्घायु फर्निचर सोरुम,
7: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
9: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार प्रोप्राइटर लक्ष्मीराज वाग्ले सम्पर्क 9460-61268 र 9560-602
10: ए बुढी तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
11: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
10: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउन, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
11: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
12: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
13: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्लगण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा
12: प्रोप्राइटर रबिन थापा सम्पर्क 98560-33398 र 98465-10950।
14: हजुर केही दिनको विश्राम लगतै स्वागत छ सम्पूर्ण श्रोता साथीलाई. तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबारा 103.8 मेगाहर्ज अन्त मनको आवाज भने आज हामी तपाईँको माझ फ्राइडेको एपिसोडमा रहेर नेपाली कस्टी कन्प्लग म्याचअप र कभर श्रृङ्खला कार्यक्रम स्थान दिएको छ र अहिलेको लागि भने जय बच्चा उपलको गीत कार्यक्रम स्थान दिँदैछ. अकस्टिक सिजनबाट रहेको यो गीत छार्दैछु स्वीकार.

हजुर, योसँग पनि कार्यक्रम सकिसक्यो र आजको हाम्रो एपिसोडको टाइम पनि सकिसकेको छ र अब भने हामी छुट्टिनु पर्ने बेला पनि भइसकेको छ र यसरी हाम्रो श्रोता साथीले चाहिँ हामीलाई पक्कै पनि सुनिराख्नु भएको छ भन्ने आशा रह्यो। यसरी नै जाँदा जाँदा चाहिँ कार्यक्रममा चाहिँ म्याप सत्सङलाई कार्यक्रम स्थान दिने रहेछौँ र गीत छार्दैमा कार्यक्रम प्रस्तुत लक्ष्मी सुनार पनि बिदा हुने आज्ञा चाहन्छु। नमस्कार।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: CTEVT बाट सम्बन्धन प्राप्त पश्चिमाञ्चल प्राविधिक शिक्षालय धुलेगौडामा भर्ना खुल्यो।
2: SEE उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित प्राविधिक विषय अध्ययन गर्न इच्छुकहरूका लागि HA ल्याब टेक्निसियन र सोसियल मोबिलाइजेशनमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: SEE मा 2 GPA प्राप्त गरेका विद्यार्थीहरू समेत भर्ना हुन सक्नेछन्।
2: सिट सीमित छ, यही जेठ 13 गति सम्म फारम भरी आफ्नो सिट सुनिश्चित गर्नुहोस्।
1: हाम्रा विशेषताहरू
2: अनुभवी प्रशिक्षकहरूद्वारा प्रशिक्षण गराइने,
1: सैद्धान्तिक तथा प्रयोगत्मक अभ्यास द्वारा पठन पाठन गराइने,
2: समेना गृह र छात्रावासको व्यवस्था,
1: आधुनिक प्रयोगशाला तथा पूर्वाधार,
2: आफ्नै अस्पताल सँगै प्रदेश र राष्ट्रिय स्तरका प्रतिष्ठित अस्पतालहरूमा प्रयोगत्मक कक्षा सञ्चालन।
1: थप जानकारीका लागि पश्चिमाञ्चल प्राविधिक शिक्षालय शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ।
2: फोन 0 65 410 56, मोबाइल 98 660 80 615, 98 4 69 15 598, 98 5 60 44 344 र 98 4 13 61 788। स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
3: यस दुलेगौडा पोलिक्लिनिकमा यही जेठ 2 गते पहिलो शनिबार
2: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर तीर्थलाल उपाध्याय सरक मेमोरियल हस्पिटल पोखरामा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रूपा पनेरू गण्डकी मेडिकल कलेज GMC मा कार्यरत वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
4: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
4: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
5: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0 65 410 129 र 98 5 60 31 053।
6: अब मुटुरोगको उपचारका लागि ठूलो राहत, नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत अब पोखरा स्थित गण्डकी मेडिकल कलेजले पनि मुटुरोग भएका बिरामीहरूका लागि 2 लाख रुपियाँ सम्मको उपचार बिमा सुविधा प्रदान गर्न थालेको छ। गण्डकी मेडिकल कलेज पोखरा, विश्वसनीय सेवा, अनुभवी चिकित्सक र आधुनिक उपचार सुविधा सहित गण्डकी मेडिकल कलेज जनताको स्वास्थ्यका लागि समर्पित।
7: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
8: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
9: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0 65 590 065, मोबाइल 98 166 34 372।
10: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98 165 95 301।
11: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
12: ढोरबाराही हाइलाइट्सको साथमा
13: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
12: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841549304
14: नमस्कार रेडियो ठोरबराही 103.8 मेगाहर्जको साझा 5 बजेको ठोरबराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले पोखरा 30 लेखनाथमा स्थापना गरिएको यातायात कार्यालय अब त्यहाँबाट अन्यन्त्र नसारिने बताउनु भएको छ। शुक्रबार यातायात कार्यालय उद्घाटनपछि बोल्दै वहाँले अब यो कार्यालय यहाँबाट उठ्दैन यहाँबाट कतै जाँदैन भन्दै स्थानीयलाई ढुक्क रहन आग्रह गर्नुभएको हो। सड़क विभागको नाममा रोहीको जमीन भएको हुँदा यातायात कार्यालय रहिरहन्छ कि रहन्न भन्ने आशंका मेट्दै मुख्यमन्त्री पाण्डेले अन्यन्त्र नसारिने र यातायात कार्यालय लेखनाथमै रहने बताउनु भएको हो। लेखनाथको पावर हाउसमा यातायात कार्यालय स्थापना भएको छ। मुख्यमन्त्री पाण्डेले राज्यले जनताले भोग्दै आएको असुविधा अन्त्य गर्न कार्यालय स्थापना गरेको स्पष्ट पार्दै यो निर्णय कसैको व्यक्तिगत स्वार्थका आधारमा नभएको बताउनु भएको हो। वहाँले जनतालाई सहज सेवा उपलब्ध गराउनु राज्यको दायित्व भएको उल्लेख गर्दै त्यसै अनुसार कामको शुभारम्भ गरिएको बताउनु भएको छ। अहिले यातायात सम्बन्धी सम्पूर्ण सेवा क्रमिक रूपमा लेखनाथबाटै उपलब्ध गराइने जानकारी दिनुभएको हो। मुख्यमन्त्री पाण्डेले यातायात कार्यालय सँगै ट्राफिक कार्यालयको व्यवस्थापन पनि सरकारले गर्ने बताउनु भएको छ। अहिले कार्यालय अगाडि रहेको ट्राफिक कार्यालयलाई आवश्यक परे यही परिसरभित्र व्यवस्थापन गरिने र त्यसो सम्भव नभए पनि यही क्षेत्रमा उपयुक्त व्यवस्थापन गरिने उहाँले बताउनु भएको छ। कार्यालय स्थापना जनताको चाहना र स्थानीय तहका जनप्रतिनिधिको निरन्तर दबावका कारण सम्भव भएको मुख्यमन्त्री पाण्डेको भनाई थियो। उहाँले स्थानीय जनप्रतिनिधि महिला समूह र नागरिकको सक्रियताले कार्यालय स्थापना सम्भव भएको उल्लेख गर्नुभएको हो। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पृथ्वी राजमार्ग प्रवेश क्षेत्रमा यातायात व्यवस्था कार्यालय स्थापना भएपछि पूर्वी कास्कीका सेवाग्राहीलाई सहजता पुग्ने बताउनु भएको छ। शुक्रबार पोखरा 30 लेखनाथमा यातायात कार्यालय उद्घाटनको क्रममा बोल्दै वहाँले बढ़दो सेवाग्राही चाप र सागुर संरचनाका कारण नयाँ कार्यालयको आवश्यकता धेरै अघिदेखि महसुस गरिएको बताउनु भएको छ। मेयर आचार्यले रूपा गाउँपालिका मादीका केही क्षेत्र तथा कास्कीको पूर्वी भेगका नागरिकलाई नयाँ कार्यालयबाट प्रत्यक्ष लाभ पुग्ने बताउनु भएको छ। वहाँले कार्यालय स्थापनाका लागि उपयुक्त जमीन खोज्ने क्रममा लामो समय छलफल भएको बताउनु भएको छ। वडा नम्बर 26 32 वडाध्यक्षहरूसँग अन्तर छलफल भएको र गण्डकी सरकारसँगको सम्मान भएपछि अनन्त अहिलेको स्थान छनौट गरिएको वहाँको भनाई रहेको थियो। जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका 25 हेम्जामा विशेष सरप्राइज चेकिङ गरेको छ। सवारी दुर्घटना न्यूनीकरण तथा प्रहरीको कार्य सम्पादनमा सुधार ल्याउने उद्देश्यले जिल्लाका उच्च पदस्थ प्रहरी अधिकारीहरू आफै सड़कमा उत्रिएर सवारी जाँच गरेका हुन्। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक एसपी नवीन कार्कीको नेतृत्वमा भएको उक्त आकस्मिक चेकिङमा प्रहरी न्यायिक उपरीक्षक डीएसपी हरिबहादुर बस्नेत इलाका प्रहरी कार्यालय जाराको नाकाका डीएसपी गोडराज बुढाथोकी र वडा प्रहरी कार्यालय बैदामका डीएसपी नवराज हजुराई लगायत जिल्ला माथतका सम्पूर्ण प्रहरी निरीक्षकहरूको सहभागिता रहेको थियो। चेकिङका क्रममा वरिष्ठ प्रहरी अधिकृतहरूले आफै सवारी चालक र यात्रुसँग सोधपूछ तथा सवारी साधनको जाँच गर्नुभएको थियो। अन्य दर्जाका प्रहरी कर्मचारीलाई सवारी जाँच गर्ने सही तरिका चालक तथा यात्रुसँग गरिने शिष्ट व्यवहार तथा कार्यकुशलताबारे व्यवहारिक ज्ञान दिन यो अभ्यास प्रभावकारी भएको एसपी नवीन कार्कीले जानकारी दिनुभएको छ। अधिकृतहरूले चेकिङ गरिरहँदा अन्य सुरक्षाकर्मीले त्यसको सूक्ष्म अवलोकन गरेका थिए। सरकारी स्वास्थ्य संस्थाहरूमा करोड़ रूपियाँ खर्चेर खरिद गरिएका अत्याधुनिक स्वास्थ्य उपकरण दक्ष जनशक्ति अभाव संचालन व्यवस्थापन कमजोरी र प्रभावकारी अनुगमन नहुँदा वर्षौंदेखि प्रयोगविहीन अवस्थामा रहेको पाइएको छ। महालेखा परीक्षकको पहिलो प्रतिवेदन अनुसार राष्ट्रिय ट्रमा सेन्टरदेखि विभिन्न सरकारी अस्पतालमा रहेका उपकरण प्रयोगमा नआउँदा कतिपय कवाडी पर्ने अवस्थामा पुगेका छन्। प्रतिवेदनमा राष्ट्रिय ट्रमा सेन्टरमा 5,37,82,000 रूपियाँ मूल्यको मेसिन 2072 सालदेखि नै प्रयोगविहीन रहेको उल्लेख गरिएको छ। त्यस्तै 24,77,09,000 रूपियाँ मूल्यका सिटी स्क्यान प्रणाली 14 थान भेन्टिलेटर 5 थान सी आर्म मेसिन लगायत उपकरण समेत संचालनमा आउन सकेका छैनन्। यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा 72,60,000 रूपियाँ मूल्यका 5 थान 12 लिड ईसीजी तथा 300 सेट उपकरण प्रयोग बाहिर रहेका छन्। गण्डकी प्रदेश सरकारले लामो समयपछि राइट सेयरिङ कार्यविधि नियमावली जारी गरेको छ। यसअघि 2082 जेठ 1 गते राइट सेयरिङ नियमावली प्रदेश राजपत्रमा प्रकाशित भएपछि त्यसको विरोधमा देशभर आन्दोलन भएको थियो। संघीय सरकारको अंकुशले पछि हटेको प्रदेश सरकारले केही नयाँ व्यवस्था थपेर नियमावली पारित गरेको हो। प्रदेश सरकारले व्यवसायको मागलाई सम्बोधन गरेर नयाँ नियमावली ल्याएको हो। नयाँ व्यवस्था सँगै अब रातो प्लेटका निजी मोटरसाइकल तथा स्कूटरले राइड सेयरिङ गर्न पाउनेछन्। तर चारपाङ्ग्रे कार वा जीपको हकमा भने रातो प्लेटलाई रोक लगाएको छ। नियमावलीमा कालो प्लेटमा दर्ता गर्न पर्ने भए पनि राइड सेयरिङमा चल्ने कारहरू परम्परागत ट्याक्सी भन्दा फरक हुने उल्लेख गरिएको छ। नियम 3 उपनियम 6 आफ्नै राइड सेयरिङ एप मार्फत सेवा सञ्चालन गर्न पर्ने व्यवस्थाको सट्टामा यसअघि राइड सेयरिङ वा सेल्फ ड्राइभ गरिएको भएका वा आफ्नै एप मार्फत यातायात सेवा सञ्चालन गरिरहेको भएमा मन्त्रालयले भाडा दर निर्धारण गरेको 30 दिनभित्र अनिवार्य दर्ता इजाजत लिएर मात्र सेवा दिन पाउने बनाएको छ। राइड सेयरिङको एपमा प्रदेश सरकारले तोकेको शुल्कमा 10% र सार्वजनिक विद्युतीय सवारी साधनको हकमा 15% छूट दिन मिल्ने गरी निर्माण गर्न पर्ने शर्त राखिएको छ। यसअघि नै नियमावलीमा राइड सेयरिङमा चल्ने 2 सवारी साधन 20 जान पाउने व्यवस्था गरिएको थियो भने 4 हकमा थिएन। 4 सवारी साधन 50 जान पाउने व्यवस्था नियमावलीमा संशोधन गरी थपिएको थियो। बागलुङ स्थित धवलागिरी प्रादेशिक अस्पतालमा 1,00,000 लिटर क्षमताको ओभरहेड पानी ट्याङ्की निर्माण हुने भएको छ। रोटरी क्लब अफ बागलुङको सहयोगमा करिब 2,17,00,000 रूपियाँ लागतमा उक्त ट्याङ्की निर्माण गरिने भएको हो। खानेपानी ट्याङ्की निर्माणका लागि धवलागिरी प्रादेशिक अस्पताल र रोटरी क्लब अफ बागलुङ बीच बुधबार सम्झौता भएको छ। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्री प्रसाद शर्मा र क्लबका अध्यक्ष नारायण प्रसाद गौतमले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको अस्पतालका पूर्व अध्यक्ष केबी राणा मगरले जानकारी दिनुभएको छ। बढ्दो बिरामी चाप र विशिष्टीकृत सेवा विस्तारसँगै अस्पतालमा पानीको अभाव नहोस् भन्ने उद्देश्यले ट्याङ्की निर्माण गर्न लागेको हो। ओभरहेड ट्याङ्की बनेपछि अस्पतालमा आवश्यक पानी आपूर्ति सहज हुने अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर किरण तिवारीले बताउनु भएको छ। कास्कीको माधी गाउँपालिका वडा नम्बर 5 सुन पदेलीमा जुवा खेलिरहेको अवस्थामा 8 प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले बिहिबार साँझ करिब 6 समयमा उनीहरूलाई 2,87,880 रूपियाँ नगद र 4 भोक तासहित नियन्त्रणमा लिएको हो। विशेष सूचनाका आधारमा नेपाल प्रहरी प्रदेश कार्यालय पोखराको प्राविधिक सहयोगमा लोकेशन पत्ता लगाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ गरेका व्यक्तिहरूको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले पक्राउ परेकाहरूमाथि कानूनी कार्यवाहीको प्रक्रिया अगाडि बढ़ाएको जानकारी दिनुभएको छ। प्रहरीले पक्राउ परेका व्यक्तिहरूलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट 10 दिनको म्याद थप गरी हिरासतमा राखेको छ। समाजमा हुने यस्ता गैर कानूनी क्रियाकलाप नियन्त्रणका लागि प्रहरी सक्रिय रहेको बस्नेतले बताउनु भएको छ। यसअघि पनि कास्कीका विभिन्न स्थानबाट जुवा तास खेलिरहेको अवस्थामा मानिसहरू पक्राउ पर्दै आएका थिए। प्रहरीले अवैध सट्टेबाजी र जुवातास विरूद्धको अभियानलाई अझै सशक्त बनाउने जनाएको छ। जुवाको खालबाट बरामद भएको रकम र तास सहितका 10 दिन प्रमाणलाई प्रहरीले सुरक्षित राखेको छ। प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो समय प्राविधिक संयन्त्रको प्रयोग गरी अपराधी र कानून उल्लंघन गर्नेहरूलाई समात्न सहज भएको छ। यो अपरेशनमा पनि प्राविधिक सहयोगले मुख्य भूमिका रहेको प्रहरीले उल्लेख गरेको छ। स्याङ्जाका विद्यार्थीहरूले विज्ञान प्रविधि नवप्रवर्तन तथा आविष्कार सम्बन्धी विभिन्न सृजनात्मक सामग्रीको प्रदर्शनी गरेका छन्। पूर्व सैनिक आवासीय माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न विज्ञान सामग्री प्रदर्शनीमा जिल्लाका विभिन्न स्थानीय तहका 12 विद्यालयको सहभागिता रहेको थियो। साथै थप 20 जना विद्यार्थी वैज्ञानिकहरूले विज्ञान प्रविधि नवप्रवर्तन तथा आविष्कारका सामग्री प्रदर्शन गरेका थिए। एकीकृत सेवा कार्यालय स्याङ्जाको आयोजनामा सम्पन्न प्रदर्शनीमा आदि खोला गाउँपालिका स्थित श्री त्रिसहित नमूना माध्यमिक विद्यालय प्रथम भएको छ। त्यस्तै भानुभक्त आचार्य माध्यमिक विद्यालय द्वितीय, जीवनज्योति माध्यमिक विद्यालय बिरुवा गाउँपालिका तृतीय तथा त्रिभुवन आदर्श नमूना माध्यमिक विद्यालय पुतली बजार नगरपालिकाले सान्त्वना स्थान हासिल गरेका छन्। विज्ञान र प्रविधिका क्षेत्रमा गरिएको यस्तो प्रदर्शनीले विद्यार्थीको सृजनात्मक क्षमता उजागर गर्न महत्वपूर्ण योगदान पुर्याउने कन्जकी प्रदेश विश्वविद्यालयका कुलपति प्राचार्य इन्द्र प्रसाद तिवारीले बताउनु भएको छ। उहाँले भविष्यमा यस्ता कार्यक्रमले वैज्ञानिक उत्पादन र अनुसन्धानमा टेवा पुर्याउने विश्वास व्यक्त गर्नु भएको छ। सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीले मुलुकको समृद्धिका लागि विज्ञान र प्रविधिमा विद्यार्थीको रुचि बढ़ाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनु भएको छ। नगरपुरको कावलसुती नगरपालिका एक स्याउले स्थित मकैबारीमा दुर्लभ एक सिंगे भाले गैंडा मृत फेला परेको छ। अन्दाजी 10-12 वर्षको गैंडा मृत फेला परेको घटनास्थलमा रहेका डिभिजन वन अधिकृत विष्णु प्रसाद अधिकारीले जानकारी दिनुभएको छ। उहाँकाअनुसार शरीरमा कुनै चोटपटक नदेखिएकाले तथा गैंडा बुढो पनि नभएकाले मृत्युको कारण यकिन हुन सकेको छैन। मकैबारीमा मृत फेला परेकाले स्थानीयले थापेको पासो वा करेन्ट लागेर मरेको हुन सक्ने आशंका गरिएको छ। पोस्टमार्टम रिपोर्टपछि मात्र मृत्युको वास्तविक कारण खुल्ने वहाँले बताउनु भएको छ। गैंडाको खाक र खुर सुरक्षित रहेको पनि वहाँको भनाइ रहेको छ। गैंडाको पोस्टमार्टमका लागि चितवन राष्ट्रिय निकुञ्जबाट भेटनरी चिकित्सक सहितको टोली परिचालन गरिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापाले जानकारी दिनुभएको छ। चीन र भारत जोड्ने कालीगंजकी करिडोर अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको महभीर र भीरकाटमा विस्फोटक पदार्थको सहायतामा पहाड़ काटेर सड़क फराकिलो पार्न थालिएको छ। बेनी चम्सुम कोरोला सड़क आयोजना कार्यालयले अन्नपूर्ण गाउँपालिका 6 भीर काटेर वड़ा नम्बर 7 पर्ने महावीरको पहाड़मा सड़क फराकिलो पार्न 7 करोड़ बढ़ी लागतको आयोजना शुरू गरिएको हो। आयोजना प्रमुख तेजस्वी शर्माले ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले पहाड़मा विस्फोटक पदार्थको प्रयोग गरी सड़क फराकिलो पार्न ड्रिलिङ गर्न थालेको जानकारी दिनुभएको छ। हस्त साझा 5 बजेको ढोरबराई हाइलाइट साझालाई सकिएको छ। समाचार कक्षबाट म श्रेया ग्रुप विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
15: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
16: एक सय 103.8 अन्तर्मनको आवाज।
2: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
16: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
16: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
2: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
16: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
2: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
16: नाक कान घाटी तथा थायराइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
2: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
16: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एण्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
2: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
16: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
2: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
17: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
18: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई साइन्सेस प्राली पोखरा 9 न्यू फोन 01 6590162 590163।

0: निम मेटली स्टील फन पर कका सबै सामान चाहिनी कति मजा एकै ठाउँमा तार जालिनी पाइनी।
1: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
2: हामी कहाँ सटर, च्यानल गेट, ट्रस निर्माण, ट्याङ्की स्ट्याण्ड, फलाम र स्टीलका रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टीलका सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्लासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
2: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9856060113, 9807294।
3: अफिसबाट अमित सरको फोन।
4: हस् म पछि कल ब्याक गर्छु। ओहो सरी भगवान, आज पनि ढिला भयो।
5: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
6: मंगल दीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
7: आधिकारिक विक्रेता थापा सप्लायर्स, शुक्ला गण्डकी साथ सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9856020279।
8: ए सबिना, यस्तो हतारमा कता हो?
9: ए प्रदीप, हेर न, बेहेको दिन पनि आइसक्यो। गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन। पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
8: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही धुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
10: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9908216142।
11: मेरो परिवार स्वस्थ छ, खुसी छ, मायाले भरिएको हाम्रो यो सानो संसारमा आउने दिनहरूमा अझै ठुलो खुसी आउने आशा छ। म कल्पना पनि गर्न चाहन्न, कुनै गर्भवती हुँदा मैले उनलाई झन्डै गुमाइसकेको थिएँ। उनलाई कम्पन आएर मुछा परेकी थिइन्। धन्न मलाई यो खतराको लक्षण हो भन्ने थाहा थियो र मैले तुरन्तै उनलाई नजिकैको स्वास्थ्य संस्थामा लगे। म सचेत भएको हुनाले मैले सही कदम चाले र आज हामी सँगै छौ।
12: बेसरी टाउको दुख्नु, आँखा तिरमिराएर धमिलो देख्नु, हात मुख सुनिनु, अँध्यारो भएर कम्पन आउनु वा मुछा पर्नु, कडासँग तल्लो पेट दुख्नु र योनिबाट रगत बग्नु गर्भावस्थामा देखा पर्न सक्ने खतराका 6 लक्षणहरू हुन्। यी मध्ये कुनै पनि एक लक्षण देखा पर्ने बित्तिकै नजिकैको स्वास्थ्य संस्थामा तुरन्तै लगिहालौ।
11: सुरक्षित गर्भावस्था परिवारको खाँचो श्रीमानले राख्नुपर्छ विशेष चासो।
13: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
14: सुन्नु न श्रेया, यो चाया पोतो डन्डिफोर र एलर्जीले मेरो अनुहार नै।
15: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
14: कहाँ?
15: गण्डकी मेडिकल हल।
16: हो, गण्डकी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
15: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन, अनुहारको डन्डिफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
16: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
14: गण्डकी मेडिकल हल दुलेगौड़ा माछा पुस्रे बैंकको ठ्याक्कै पारि। सम्पर्क 0965903969, मोबाइल 9840826926।
3: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

श्रोता लाफाको इति रमाइलो लिङ नुनिङ फिरकाट अर्को छोटो लिङ ड्याकेन हुमुनले इति लिङ बोलले र यहाँ बुमुले इति लिङ मगर ढुटो फिल्म र यहाँ डेथिङ लाटाले इति लिङ्गाङ स्वरले तारा सिरिज मगरौ हटिङ शब्द रुद्र हिटाङ मगरौ लेडिहाङ संगीत जय कुमारौले इसी फिल्म नारी प्रधान फिल्म आले इसी फिल्म खान मगर दाकुङ मास्टर भर्मी हुटाङ बुद्ध गहना रयौ बारेङ केमु कथा चित्रण जाच चलचित्र आले इसी लिङ सेना किङ कच्चिन रमाइलो जाति है त साचा श्रोत लाफाको इसी सेहे त लिङ नुनिङ नाको के फेरि क्याट अर्को लिङ चेताके नुहुमुनले इसै लिङ बोलले चिच गजली स्वरले सागर आले मगर हटिङ तारा सिरिस मगरौ ढ्याङ शब्द संगीतले मिनुस राणा मगरौ इसै रमाइलो लिङ काचिन चेके आछा नै है त

श्रोता लाफाको नक्री सी से मुनले रेडियो ढोर बराही काठभुङ सोम थुप्ला के मेगा हर्ज अन्तर मनुङ आवाजन मगर ढुटो माछार यामा सेवारक कविता सिजरी झिडी मगर साथाङ देहाङ सकै कानुङ वेबसाइट www.radiodhorbarahi.com.np लगिन जातमुर भिन्टाभरि कठघट सेकियो थिए चिनि चिरिङ खलाङ कानकै मगर ढुटो सिस्केट लिङ्को मात्रै आरमाटमु नाकोके मनोरञ्जन जाटाके जुङकुट घाट मनले नाकोके कानुन ढुटो मासबार कुटा लसमनले आटान सल्लाह सुझाव प्रतिक्रिया जाके मा मेग्ने है जित अनुरोध कथा कथा मासबारङ फिर्कट लिङ आरमाटके नुहुनले लिङ्गो बोलले साली भेना लिङ कानै मगर ढुटो चलचित्र मारङ डेटिङ लाचाले लिङ्गाङ सुरले मनोज थापा मगर हटिङ निकिता थापा मगर ओढ्याङ शब्द संगीतले बुद्धिया एस मगरौ

लौतनी श्रोतलाफाको नाको कठमुनाखिङ बाजाटासो सेतै लिङको सेतै रमाइलो जन्ममुखे लिङ मनले नाङ्गे नाङ्ग कानुम ढुटो मास्के भाकमुयाको समय अवधि डुम्के नेपा साता मिलम श्रृङ्खला लानाखिङ नाकुङ रेडियो सेटाङ प्रस्तुत छान्के पक्कै टाढाले बाचासहित कानुम ढुटो मासबारके रोम सहीसम्म तेमुयाको श्रोता लाफाको के गिरिङ गिरिङ धन्यवाद मासबार खासके जुसमुयाको सहकर्मी लाफाके र मिथिनी हिँडा आभार प्रकट गर्छे भोटो जात्मन मासबार संयोजक कृष्ण श्रेष्ठ आदिवासी जनजाति नगर समन्वय परिषद सुल्ला गण्डी खिकेर धन्यवाद टक्करीले साथै विशेष विशेष धन्यवाद इसै मासबारो प्रायोजक बिआर कल्चर एन्ड फेसन हाउस फुले गौडाके नाको के विभिन्न जात जातिकुङ बडिनको अनि सिएटुङ आधुनिक फेसनेबल बडिनको शास्त्र बखटाङ नाको पिआर कल्चर एन्ड फेसन हाउस नुनाकिङ रोजडीमा बाटीहरूले नाटकी बढी चस्दाखेरि पिआर कल्चर एन्ड फेसन हाउस लुके भनेकी है त नाको कुच्चे ठकरङ मुटु ल्याएर पनि लहु ढुट रोज रेवस्के मामेक मुयानी जेसै माछा बराक सविता सिजाली झेडी मगर भाके छाना झोरले जेडौ सेमिङे पाओ नाको भने सेमुन जात्नी रेडियो ढोर बराही काठभोङ सोम दशमलव के मेगाहर्ज अन्तर्मनो आवाज

0: ele adul parai sindai unmacha.
1: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
2: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
1: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
3: हामी कहाँ Samsung Redmi Poco Oppo Vivo Realme Narzo ITL Color Tecno Nokia ब्रांड को सबै सेटहरु अन्तभन्दा सस्तोमा वारेन्टी ग्यारेन्टी को साथ पाइन्छ
1: मोबाइल सँग सम्बन्धित चार्जर एयरफोन डाटा केबल साथै मल्टिप्लग लाइट का भेराइटी र लाइट को चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टी का साथ पाइनुका साथै चस्मा पनि पाइन्छ
3: एनसीएल को हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ साथै 3G सिम लाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ
1: अन्त एकचोटी राम्रो होला एकचोटी सस्तो होला तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैं राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौं Samsung को मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला सम्पर्क
2: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकल को बीच में दुलेगौडा
4: प्रोपाइटर सुबिल श्रेष्ठ किम नारायण श्रेष्ठ मोबाइल 9894156599 छ
5: सुवर्ण अवसर
2: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवस वास्तुला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
5: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू
2: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुची पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
5: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
2: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
5: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
2: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
5: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाइ घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
2: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
5: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दात जस्ता दीर्घ रोगको सफल उपचार
2: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा
6: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
7: होइन रमिला जति बेला पनि तल्लो घर जान्छौ होइन किले मोहनी लगाएर हो
8: साँच्चै कि मोहनी नै लगाए कि बुढा मेरो तन मन त्यतै मात्र छ हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त जे हेरे त्यही मोहनी लाउने खालको छ
7: कहाँ बनाएछन् र हो हेर्दा राम्रो भए पनि मजबुत त छैन होला
8: हुन्छ नि हुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे न पसाङ्गिएको छ न त धुला नै लागेको छ वर्षौ भएर बनाएको पनि
3: हजुर आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस् तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ सम्पर्क सुदीक्षा फर्निचर उद्योग दुलेगौडा पौवा डाँडा पञ्चमुनि स्कुल माथिपट्टि प्रोपाइटर हरिबहादुर विश्वकर्मा मोबाइल 9811435622
9: लौ आयो खुसीको खबर होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर
10: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस् सस्तोमा मन परेको कपडा रोजी लैजानुहोस् बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ
9: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ
10: सम्पर्क प्रिन्स फेन्सी हाउस मोबाइल 9806681115
11: 103.8 अन्तर्मनको आवाज
12: स्टुडियो अहिले साँझको 6 बजे
3: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165 95301

0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको साँझ छ बजेको थाहा खबरमा माधव तिमल सिन्हासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: प्युठानमा भ्यान दुर्घटना हुँदा दुईजनाको मृत्यु, जंगली च्याउ खाँदा चितवनमा बालिकाको ज्यान गयो।
0: मध्य प्रदेश सभा सातौं अधिवेशन आज शुरू, लुम्बिनी प्रदेशमा साउन 1 गतेदेखि प्रदेश मन्त्रालय 8 कायम गर्ने तयारी।
1: प्रतिबन्ध विरूद्ध संयुक्त विद्यार्थी संगठनको काठमाण्डुमा मार्च पास्ट, निर्माण व्यवसायी महासंघले सिंहदरबार पुगेर बुझायो सरकारलाई ज्ञापन पत्र।
0: रूसी राष्ट्रपति पुटिनले चीन भ्रमण गर्ने, राष्ट्रपति श्रीसँग द्विपक्षीय भेटवार्ता हुने।
1: र अखिल नेपाल फुटबल संघ एन्फाको 3 महिने निलम्बन फुकुवा।

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स कै अभिकर्ता बनौ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड
2: यो हो महासञ्चार नेटवर्क समयको आवाज समयको आवाज
3: समाचार अब विस्तारमा प्युठानमा भ्यान दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ मृत्यु हुनेमा चालक प्युठान नगरपालिका चारका अन्दाजी 24 वर्षीय दिलीप परियार र भ्यानमा सवार मल्लारानी गाउँपालिका पाँच धुदी बस्ने अन्दाजी 26 वर्षीय अभिषेक कुवर रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिनुभएको छ आज दिउँसो माण्डवी गाउँपालिका एक डुम्री खोला नजिकै देवीस्थान दाङ सड़क खण्डमा लुप र 02001J0104 नम्बरको मारूति भ्यान दुर्घटनामा परेको थियो दुर्घटनाग्रस्त भ्यान सड़कबाट अन्दाजी 200 मिटर तल खसेको प्रहरीले जनाएको छ
4: जंगली च्याउ खाँदा चितवनमा एकजनाको मृत्यु भएको छ इच्छा कामना एक कुलबाङकी 6 वर्षीय नमूना चेपाङको च्याउ खाँदा आज बिहान घरमै मृत्यु भएको हो उनी हात्तीबाङ स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा 2 अध्ययनरत थिइन् च्याउ खाएरै सजन चेपाङ र मनिता चेपाङ समेत गम्भीर बिरामी परेका छन् उनीहरूलाई उपचारका लागि भरतपुर अस्पतालमा ल्याइएको छ उनीहरू तीनैजना एकै परिवारका हुन् सजन हात्तीबाङ स्कूलमा कक्षा 3 र मनिता कक्षा 5 अध्ययनरत छन् गत मंगलबार च्याउ खाएका उनीहरू बिरामी हुँदा पनि घरमै बसेका थिए आज बिहान नमूनाको मृत्यु भएपछि मात्रै गाउँलेहरूले घटनाबारे थाहा पाएका थिए त्यसपछि बिरामी परेका सजन र मनितालाई गाउँलेले मिलेर अस्पताल ल्याइएको हात्तीबाङ स्कूलका प्रधानाध्यापक लोक बहादुर मगरले जानकारी दिनुभयो बिरामी परेका मध्ये अहिले 12 वर्षकी मनिता चेपाङको गम्भीर अवस्थामा भरतपुर अस्पतालमा उपचार भइरहेको छ
3: मध्य प्रदेशसभा 7 अर्थात बजेट अधिवेशन आज शुरू भएको छ अधिवेशनको पहिलो बैठकमै मुख्यमन्त्री कृष्ण प्रसाद यादवले विश्वासको मत लिने कार्यसूची रहे पनि सो प्रक्रिया अघि बढ़न सकेन आफ्नै पार्टीका सांसदले फ्लोर क्रस गर्ने अवस्था रहेपछि उहाँ पछि हट्नु भएको हो यद्यपि आजको पहिलो बैठकमा दलीय आधारमा सांसदहरूले शुभकामना मन्तव्य दिएपछि मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूचीको 2 नम्बर बुदा हटेको जानकारी दिएर सभामुख राम आशिष यादव बैठक सकिएको जानकारी दिनुभयो बिहान 11 बजे आह्वान गरिएको बैठक 4.5 घण्टा ढिला गरी शुरू भई 2 घण्टा चलेको थियो कोशी प्रदेशसभाको 9 तथा बजेट अधिवेशन आगामी जेठ 6 गतेका लागि बोलाइएको छ भने बागमती प्रदेशसभाको चालू अधिवेशन आज राति 12 बजेदेखि अन्त्य हुँदैछ हिजो बसेको मन्त्री परिषदको बैठकले चालू अधिवेशन आज राति अन्त्य गर्न सिफारिश गर्ने निर्णय गरेको थियो
4: लुम्बिनी प्रदेश सरकारले आगामी साउन 1 गतेदेखि प्रदेश मन्त्रालय 8 कायम गर्ने गरी तयारी अघि बढ़ाएको छ प्रदेश सरकारको आज बसेको मन्त्री परिषद बैठकले संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिलाई यथाशीघ्र मन्त्रालयको संगठन संरचना पुनरावलोकन गरी प्रतिवेदन पेश गर्न जिम्मेवारी दिएको सरकारका प्रवक्ता तथा कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिनुभयो लुम्बिनीमा हाल 12 मन्त्रालय छन् प्रमुख सचिव कृष्ण प्रसाद काप्रीको समेतकत्वमा यसअघि गठन भएको संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिलाई प्रदेश सरकार कार्य विभाजन नियमावली 2079 आवश्यक संशोधनको मस्यौदा सहित प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ
3: स्वघोषित अभियन्ता डाक्टर गोविन्द केसीले चिकित्सा शिक्षा आयोगमा तत्काल अन्तरिम नेतृत्वको व्यवस्था गर्न माग गर्नुभएको छ केसीले आज विज्ञप्ति जारी गरी गृह कार्य बिना सरकारले ल्याएको अध्यादेशले आयोगका पदाधिकारी पदमुक्त हुँदा कामकाज प्रभावित भएको बताउनु भएको हो अध्यादेशका कारण चिकित्सा शिक्षा आयोग जस्तो प्राविधिक विशिष्टकृत र संवेदनशील संस्था धेरै दिनदेखि पूर्ण रूपमा नेतृत्वविहीन भएकाले महत्वपूर्ण लगायत नियमित काम कार्यवाहीमा बाधा पुगेको डाक्टर केसीले उल्लेख गर्नुभएको छ अध्यादेशका कारण दक्ष र अनुभवी व्यक्ति पदमुक्त हुँदा समस्या भएको उहाँको बुझाइ छ यसबारे पटक पटक सरकारलाई अनुरोध गर्दा पनि व्यवस्था गरिएकोमा डाक्टर केसीले गम्भीर ध्यानकर्षण भएको जनाउनु भएको छ नयाँ पदाधिकारी नियुक्त नहुँदासम्म अन्तरिम व्यवस्था गर्न उहाँले सरकारसँग आग्रह समेत गर्नुभयो यस्तै निष्पक्ष ढंगले पदाधिकारी नियुक्त नभए सत्याग्रहमा जाने केसीले चेतावनी समेत दिनुभएको छ
4: संयुक्त विद्यार्थी संगठनले प्रतिबन्ध विरूद्ध प्रतिरोध गरौं भन्ने नारा सहित आज काठमाडौँमा मार्च पास्ट गरेको छ। त्रिचन्द्र क्याम्पसदेखि आरआर क्याम्पससम्म आयोजित मार्च पास्टमा सहभागी विद्यार्थीहरूले विश्वविद्यालयको स्वायत्तता, अभिव्यक्ति स्वतन्त्रता तथा विद्यार्थी अधिकारको पक्षमा आवाज उठाएका थिए। विद्यार्थी दिवसको अवसर पारेर गरिएको प्रदर्शनका क्रममा उनीहरूले इनफ इज इनफ, गरीबको चमेली बोल दिने कोही छैन, विश्वविद्यालयको स्वायत्तता सुनिश्चित गर र प्रधानमन्त्री नशा देश दशामा लगायतका नारा सहित प्लेकार्ड प्रदर्शन गरेका थिए। विद्यार्थी संगठनहरूले विश्वविद्यालयभित्र विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने सरकारको तयारीप्रति असन्तुष्टि जनाउँदै त्यसको विरोधमा र्याली आयोजना गरिएको बताएका छन्। उनीहरूले लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाउने कुनै पनि कदम स्वीकार्य नहुने चेतावनी दिएका छन्। विद्यार्थी दिवसको सन्दर्भमा आयोजित उक्त प्रदर्शनलाई विद्यार्थी अधिकार, स्वतन्त्र विद्यार्थी राजनीति र शैक्षिक संस्थाको स्वायत्तताको पक्षमा गरिएको सांकेतिक प्रतिरोधका रूपमा हेरिएको छ।
3: निर्माण व्यवसायी महासंघले आज एकीकृत पूर्वाधार विकास मन्त्रालय र ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय पुगेर ज्ञापन पत्र बुझाएको छ। अत्याधिक मूल्यवृद्धिका कारण देशभरका सम्पूर्ण आयोजनाहरू स्वत बन्द हुने अवस्थामा पुग्दा समेत सरकारले चासो नदेखाएको भन्दै महासंघका अध्यक्ष निकोलस पाण्डे नेतृत्वको टोलीले एकीकृत पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल सिग्देल, ऊर्जा जलस्रोत तथा सिंचाई सचिव सरिता दवाड़ीलाई ज्ञापन पत्र बुझाएको हो। महासंघका अध्यक्ष पाण्डेले निर्माण क्षेत्र होलिडेको अवस्थामा पुगेकाले सचिवहरूलाई भेटेर ज्ञापन पत्र बुझाइएको जानकारी दिनुभयो। उहाँका अनुसार व्यवसायीहरू मूल्यवृद्धिका कारण चरम संकटमा परेका छन्। आन्दोलनकै बीच व्यवसायीहरूमाथि भइरहेको धरपकडप्रति पनि उहाँले आपत्ति जनाउनु भएको छ। अनुसन्धानको नाममा व्यवसायीहरूलाई दुःख दिँदा लगानीको वातावरण बिग्रिने उहाँको भनाइ छ। अध्यक्ष पाण्डेले इन्धनको मूल्यवृद्धिका कारण सिमेन्ट, डण्डी, बालुवा जस्ता निर्माण सामग्रीको मूल्य बढ़ेको र बिटुमिन लगायतको अभावका कारण पनि निर्माण कार्यमा प्रत्यक्ष असर गरेको बताउनुभयो।
4: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले निर्माणाधीन ऊर्जा परियोजनामा ढिलाइ हुँदा लागत वृद्धि हुने भएकाले निर्धारित समयमै काम सम्पन्न गर्न निर्देशन दिनुभएको छ। आज विद्युत उत्पादन कम्पनी लिमिटेड र राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको निरीक्षणका क्रममा उहाँले आयोजना कार्यान्वयनमा ढिलाइ नगर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको हो। एक दिन काम रोकिँदा पनि परियोजनाको लागत उल्लेख्य रूपमा बढ़ने बताउँदै उहाँले त्यसतर्फ गम्भीर हुन आग्रह गर्नु भएको छ।
3: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
0: गुणस्तरीय प्लम्बिङको पर्वको नाम
5: मार्बल कास्टिङ पीवीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीवीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
0: सुरक्षा घरको साथ जीवन
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र thahakhabar.com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। चीन र भारत जोड्ने कालीगण्डकी करिडोर अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको महवीर र भीरकाटेमा विस्फोटक पदार्थको सहायतामा पहाड़ काटेर सड़क फराकिलो पार्न थालिएको छ। बेनी जोमसोम कोरला सड़क आयोजना कार्यालयले अन्नपूर्ण गाउँपालिका छ भीरकाटे र वडा नम्बर 7 पर्ने महावीरको पहाड़मा सड़क फराकिलो पार्न 7 करोड़ रूपियाँ बढ़ी लागतको आयोजना शुरू गरेको हो। आयोजना प्रमुख तेजस्वी शर्माले ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले पहाड़मा विस्फोटक पदार्थको प्रयोग गरी सड़क फराकिलो पार्न ड्रिलिङ गर्न थालेको जानकारी दिनुभयो। हाल एकतर्फी रूपमा सञ्चालन रहेको यस क्षेत्रको सड़कलाई दुई लेनको 11 मिटर फराकिलो बनाउने र ढलान गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो। आगामी असोजसम्म सम्पन्न गर्ने लक्ष्य सहित 7,07,74,000 कालीमात्ता थापाकाजी रसुवा जेभीसँग ठेक्का सम्झौता भएको आयोजना प्रमुख शर्माले जानकारी दिनुभयो। सुरुङ मार्ग बनाउन करिब 1 अर्ब रूपियाँ लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार पारे पनि आर्थिक स्रोत अभावका कारण पहाड़ काटेर फराकिलो पार्ने विकल्प अपनाइएको प्रमुख शर्माले बताउनुभयो।
3: संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोष कर्मचारी सेवा शर्त तथा सुविधा सम्बन्धी नियमावली 2083 स्वीकृत गरी जारी गरेको छ। मन्त्री स्तरीय निर्णय अनुसार कोषको पुरानो नियमावली खारिज गरी पशुपति क्षेत्र विकास कोष ऐन 2044 दफा 21 दिएको अधिकार प्रयोग गरी कोषको संचालक परिषदको अध्यक्ष समेत रहनुभएका मन्त्री खड्गराज पौडेल गणेशले नयाँ नियमावली जारी गर्नुभएको हो। कोषको नयाँ नियमावली अनुसार कार्यकारी निर्देशकको पद हटाइएको मन्त्रालयका प्रवक्ता जयनारायण आचार्यले जानकारी दिनुभएको छ। कोषमा ऐनले कार्यकारी अधिकार दिएको सदस्य सचिवको व्यवस्था हुँदाहुँदै वसन्त चौधरी सदस्य सचिव भएका बेला नियमावलीमा संशोधन गरी कार्यकारी निर्देशकको व्यवस्था गरिएको थियो।
4: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको भ्रमण टुंग्याएर फर्के लगत्तै रूसी राष्ट्रपति भ्लादिमिर पुटिन बेजिङ भ्रमण गर्नुहुने भएको छ। पुटिनको भ्रमण एक दिनको हुने अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। राष्ट्रपति शी जिनपिङसँग द्विपक्षीय भेटवार्ताका लागि उहाँ मे 20 चीन पुग्ने तालिका छ। यद्यपि पुटिनको यो भेट नियमित भएकाले बेजिङमा ट्रम्पलाई जस्तो भव्य स्वागत नगरिने बताइएको छ। पहिलोचोटि द्विपक्षीय रूपमा एकै महिना अमेरिका र रूसका राष्ट्रपति बेजिङ पुग्न लागेका हुन्। आज मात्र ट्रम्प चीन भ्रमण सकेर स्वदेश फर्किनु भएको छ।
3: अब खेल समाचार। अखिल नेपाल फुटबल संघ एन्फाको निलम्बन फुकुवा भएको छ। एन्फाका प्रवक्ता सुरेश शाहका अनुसार शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल सहित आज बसेको बैठकले निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो। उनका अनुसार बैठकमा शिक्षा तथा खेलकुद मन्त्री पोखरेल सहित खेलकुद सल्लाहकार सिद्धि व्यञ्जनकार, राष्ट्रिय खेलकुद परिषद राकेपका सदस्य सचिव रामचरित्र मेहता, एन्फा महासचिव किरण राई, कोषाध्यक्ष रविन्द्र जोशीको उपस्थिति रहेको थियो। आफ्नो निर्देशन विपरीत अर्ली इलेक्सनमा गएको भन्दै गत चैत 11 गते राखेपले एन्फाको वर्तमान कार्य समितिलाई निलम्बन गरेको थियो। साँझ 6 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: प्युठानमा भ्यान दुर्घटना हुँदा दुईजनाको मृत्यु। जंगली च्याउ खाँदा चितवनमा बालिकाको ज्यान गयो।
3: मधेस प्रदेशसभा 7 अधिवेशन आज शुरू। लम्बिनी प्रदेशमा साउन 1 गतेदेखि प्रदेश मन्त्रालय 8 कायम गर्ने तयारी।
4: प्रतिबन्ध विरूद्ध संयुक्त विद्यार्थी संगठनको काठमाण्डुमा मार्च पास। निर्माण व्यवसाय महासंघले सिंहदरबार पुगेर बुझायो सरकारलाई ज्ञापन पत्र।
3: रूसी राष्ट्रपति पुटिनले चीन भ्रमण गर्ने, राष्ट्रपति शीसँग द्विपक्षीय भेटवार्ता।
4: र अखिल नेपाल फुटबल संघ एन्फाको 3 महिने निलम्बन फुकुवा।
3: थाहा संचार नेटवर्कले काठमाण्डमा तयार पारेको साँझ 6 बजेको थाहा खबर सकियो। माधव र दिनेश बिदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू
6: X103.8 अन्तर्मनको आवाज।
7: सूचना यस तनहु सेवा हस्पिटल दुलेगोडा पिपी चोकमा
8: यही जेठ 2 गते शनिबार
9: लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा।
7: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी।
9: वरिष्ठ हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने।
7: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल।
9: दैनिक उपलब्ध सेवा तर्फ फ्यामिली फिजिसियन एण्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ।
7: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 to 9:30 दिवसो 3 to 4 डाक्टर अमन कुमार झा।
9: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक।
7: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ। वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्दर। साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
10: तनहु सेवा अस्पताल दुलेगौडा, फोन 0865443777, मोबाइल 9856043343।
11: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
12: मैडम, धूम्रपान भनेको के हो?
11: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
12: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
11: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6,00,000 मानिसको मृत्यु हुने गरेको छ।
12: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
11: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाउ।
12: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
13: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
14: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
13: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
15: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9921653507।
16: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा, प्रोप्राइटर पासा राजु, मोबाइल 9806613195 र 9847153368।
17: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।

0: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
1: के भयो दाई? पैसा भएपछि नि के को तनाव हो र?
0: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
2: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पीभीसी पाइप, पेन्ट्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9856078302 र 9846078302।
3: ए सम्झे, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिज पाइँदैन भने चुरुप्प झोल खाऊ भनेको। यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो। आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हौ सम्झे।
4: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हौ सम्झे। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
5: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी, प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 9008828810, 9008828811 र 9008828816।
6: ए सबिना, यस्तो हतारमा कता हो?
7: ए प्रदीप, हेर न, बेहेको दिन पनि आइसक्यो, घर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
6: ल, बिहेको घर गहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
8: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9008816142।

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी चार तुलेगौडा वाट इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9852640093 र 9852680073।
2: के भन्ने सोच छ तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
3: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटी नै गाह्रो छ।
2: त्यसो भए सुन्नुहोस्, इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
3: हो र, के खास छ त इलाइट सिएमा?
2: एक्सपिरियन्स सिए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन।
3: ओहो, अनि लोकेसन?
2: बानेश्वर काठमाडौँ। सम्पर्क 01-5914-284, 97-61-84-65। लिमिटेड चिज, ढिला नगर्नुहोस्।
3: इलाइट सिए, तपाईँको सफलताको सही सुरुवात।
4: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
5: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनु हिरा छन्। आगामी जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
4: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा, फोन 0625414233, मोबाइल 9868761887।
6: अब मुटुरोगको उपचारका लागि ठूलो राहत। नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत अब पोखरा स्थित गण्डकी मेडिकल कलेजले पनि मुटुरोग भएका बिरामीहरूका लागि 2,00,000 रुपियाँ सम्मको उपचार बिमा सुविधा प्रदान गर्न थालेको छ। गण्डकी मेडिकल कलेज पोखरा, विश्वसनीय सेवा, अनुभवी चिकित्सक र आधुनिक उपचार सुविधा सहित गण्डकी मेडिकल कलेज जनताको स्वास्थ्यका लागि समर्पित।
7: ओहो बाबुजू नमस्कार, स्कुल बस कुर्नु भएको? अनि यति सानो बाबुलाई यति गरौँ किताबको झोला बोकाएर आफू चाहिँ छाता ओढेर बस्नु भएको छ त?
8: के गर्नु, बानी पार्नु पर्छ नि नानी।
7: के केमा बानी पार्नुहुन्छ बाबुजू? बिचरा यति सानो बाबु बिहान 8 बजे कति खुवाएर पठाउनुहुन्छ? अनि स्कुलमा खाजाको रूपमा घरमा तयार गरेको खाजा पठाउनुहुन्न, पसलका तयारी चाउचाउ बिस्कुट जस्ता पत्रु खाना जङ्क फुड मात्र खुवाउनुहुन्छ। फेरि बेलुकी बसबाट 6 बजे आइपुग्छ, अनि फेरि उसैलाई होमवर्ककै चटारो। यो त बालबालिकाको लागि शारीरिक एवं मानसिक यातना जस्तै भयो नि, होइन र?
8: के गर्ने त नानी, नजिकका स्कुलमा भर्ना गराउन सकेन, खाजा पकाउनै भ्याइँदैन।
7: आफ्नो बच्चाको स्वास्थ्यको लागि समय निकाल्नु पर्यो नि भाउजू। बच्चाको शारीरिक तथा मानसिक वृद्धि विकास र राम्रो पढाइ हुनको लागि पोषणयुक्त खाना आवश्यक पर्छ। पोषणयुक्त खाना खान नपाउँदा, उमेरभन्दा बढी तौल भएको किताबको भारी बोकाउँदा, बढी होमवर्क गर्नुपर्दा बच्चाको शारीरिक एवं मानसिक विकासमा नकारात्मक असर पुर्याउँछ।
8: ए त्यसो पो हो नानी, ल अर्को वर्षदेखि चाहिँ नजिकको स्कुलमा जसरी नि पठाउँछौ अनि घरमै बनाएको खाना र खाजा खुवाउँछौ। ल है नानी, स्कुल बस आयो, धन्यवाद है नानी।
9: बाल बालिकाको खाना तथा खाजाको रूपमा पत्रु अर्थात् जङ्क फुडको प्रयोग नगरौं। बाल बालिकाको शारीरिक एवं मानसिक विकासमा सहयोग गरी स्मार्ट बनाऊ।
10: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
11: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
12: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
11: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
12: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
13: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखबत्ती, महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
11: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
13: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9468683522।
14: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
15: अब चिन्ता नलिनुहोस्, शरण एन्ड सिसल

0: शून्य 45 40 900।
1: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
0: अब चिन्ता नलिनु।

0: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
1: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सड़क अनुशासन सड़क नियम त सबैले मान्नै पर्छ नि।
0: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
1: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
0: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
2: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुस् भयो।
3: अनि यति बेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
2: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
3: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
2: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
3: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420।
4: सुन न श्रेया, यो चाया पोतो डन्डी फोर एलर्जीले मेरो अनुहार नै।
5: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
4: कहाँ?
5: गण्डकी मेडिकल हल।
3: हो, गण्डकी मेडिकल हल, अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
5: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन, अनुहारको डन्डी फोर, कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की,
3: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
4: गण्डकी मेडिकल हल, दुलेगौडा माछा पुस्ले बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0 65 590 369, मोबाइल 98 40 82 69 26।
6: आज पनि भात डढायो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
5: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, परार मात्रै भो।
6: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
5: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे, हो त्यही जाने हो?
7: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
2: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98 5 60 83 507, कविता श्रेष्ठ सम्पर्क 0 65 414 055 र 98 4 68 18 817।
8: अफिसबाट अमित्सरको फोन,
5: खस्नुपछि कल ब्याक गर्छु। ओ सरी भगवान्, आज पनि ढिला भयो।
9: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
10: मंगल दीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
2: आधिकारिक विक्रेता थापा सप्लायर, शुक्ला गण्डकी 7 सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 98 5 60 20 279।
11: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
12: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
11: तिमी पनि यसो बुझ्ने गर न, फूल गमला सजावट का सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै दुलेगौंडा बजारको हेलपुस्तोकमा खुलेको द भिलेज गार्डनमा जाउन तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ
12: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
13: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
14: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा
13: प्रोप्राइटर रबिन थापा सम्पर्क 9856033398 र 9465610950
12: CTEVTबाट सम्बन्धन प्राप्त पश्चिमाञ्चल प्राविधिक शिक्षालय दुलेगौडामा भर्ना खुल्यो
13: SEE उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित प्राविधिक विषय अध्ययन गर्न इच्छुकहरूका लागि HA ल्याब टेक्निसियन र सोसियल मोबिलाइजेसनमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
12: SEEमा 2 GPA प्राप्त गरेका विद्यार्थीहरू समेत भर्ना हुन सक्नेछन्
13: सिट सीमित छ यही जेठ 13 गतिसम्म फारम भरी आफ्नो सिट सुनिश्चित गर्नुहोस्
12: हाम्रा विशेषताहरू
13: अनुभवी प्रशिक्षकहरूद्वारा प्रशिक्षण गराइने
12: सैद्धान्तिक तथा प्रयोगत्मक अभ्यासद्वारा पठन पाठन गराइने
13: समेना गृह र छात्रावासको व्यवस्था
12: आधुनिक प्रयोगशाला तथा पूर्वाधार
13: आफ्नै अस्पताल सँगै प्रदेश र राष्ट्रिय स्तरका प्रतिष्ठित अस्पतालहरूमा प्रयोगत्मक कक्षा सञ्चालन
12: थप जानकारीका लागि पश्चिमाञ्चल प्राविधिक शिक्षालय शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ
13: फोन 0564140056 मोबाइल 9860608615 9849015598 9560443444 र 9413167888
15: जय मसी तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज

0: दुई गते पहिलो शनिबार
1: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौनामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन पेट छाती मुटु थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: उपचार हुने रोगहरू
1: उच्च रक्तचाप मुटु रोग छाती दुख्ने पोल्ने जोडले धड्कने
0: पुरानो ग्यास्ट्रिक कलेजो को समस्या मधुमेह
1: लामो समय देखेको रुखा खोकी सास फेर्न गाह्रो हुने दम
0: दिसा पिसाब एवं पेटको समस्या
1: तौल घटबड हुने वा थाइराइडको समस्या
0: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाइ ज्वरो जस्ता समस्याहरूको चेकजाँच उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
1: दैनिक ईसीजी गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
0: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्लागण्डकी 4 दुलेगौडा तनहुँ।
1: फोन नम्बर 0654142333 र 98678167।
2: सुन शुद्धताको प्रतीक तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
3: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
2: ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेगौडा भित्री बजार।
4: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसन आभूषण सुन चाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार।
5: मोबाइल 9008535533 र 9806615899।
6: ओम भगवती मेटल एंड स्टील उद्योग लाई छिटो अनि गुणस्तर का सामान पाउन लाई गाछे पानी मा मेटल स्टील फन पार्क का सबै सामान चाहिनी कति मजा एकै ठाउँमा तर्जलिनी पाइनी।
7: हजुर सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
8: हामी कहाँ सटर च्यानल गेट ट्रस्ट निर्माण ट्याङ्की स्ट्यान्ड फलाम र स्टील का रेलिङ घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल स्टील का सम्पूर्ण सामानहरू खेलौना कुर्सी टेबल बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
7: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार घर जग्गा विद्यालय संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
8: प्रोपाइटर ओमकार नागिला सम्पर्क 9855601013 9867294।
9: लगभग सबैजना आइसक्नुभयो, आजको उडास्तरको छलफल सुरु गरौँ न त।
10: हुन्छ
11: हुन्छ।
9: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
10: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, झाँझा फाट्ने वा पहिल्यै फाटेको छ भने झाँझा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
9: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। ससेत बन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
10: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
9: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
10: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
9: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्नु मिलेन।
10: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
9: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
12: रातिको 8 बज्यो।
11: टाइम चेक को साथ में बनकेवा काली का सुन चांदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो घर गहना नया गहना संग साठफेर कर प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 98165 3001

0: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
1: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
0: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
2: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागञ्जकी दुई काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9850-32475 र 9801-32475।
3: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
4: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
3: ओके, ल डन।
4: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
3: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
4: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9850-28543 र 9840-00787।
0: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
5: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊँ।
0: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
5: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654-14-234 र 9811-56-606।
6: के भन्ने सोच छ, तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
7: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
6: त्यसो भए सुन्नुहोस्, इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
7: हो र, के खास छ त इलाइट सिएमा?
6: एक्सपिरियन्स सिए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन।
7: ओहो, अनि लोकेसन?
6: बानेश्वर, काठमाडौँ। सम्पर्क 01-59-14-284, 97-164-85-37। लिमिटेड सिट, ढिला नगर्नुहोस्।
7: इलाइट सिए, तपाईँको सफलताको सही सुरुवात।
8: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
9: ए, दाई पनि घरै हुनुहुँदो रहेछ त?
10: खै, ल्याउन त कहाँबाट ल्याए कुन्नी कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
11: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
8: ए हो र, हस् दाई, म आजै जान्छु।
12: हजुर, यस हाइजेनिक राज प्रणालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
13: हाइजेनिक राज प्रणाली, शुक्ला गण्डकी 8, सफल एकले टोल, गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9850-62891।
0: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
5: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
0: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो, दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
14: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
15: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
13: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
16: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको सूचना। आयोडिन हाम्रो शरीरलाई आवश्यक सूक्ष्म पोषक तत्व हो। यो हामीले खाना खानबाट मात्र चाहिने मात्रामा पूरा नहुने हुँदा दुई बाल बालिकाको छिन्न भएको नुन मार्फत खानेकुरामा राखी खानु आवश्यक छ। दैनिक रूपमा 5 ग्राम 1 चिया चम्चा भन्दा कम दुई बाल बालिकाको छिन्न भएको प्याकेटको नुन खाऊ। आयोडिन युक्त नुनलाई घाम र पानीको प्रभाव नपर्ने गरी सुरक्षित तरिकाले राख्ने गरौं। युक्त नुन खान छोडेमा आयोडिनको कमीले हुने विकृतिहरू पुनः देखिन सक्ने हुनाले यस्तो नुन घर परिवारको दैनिक खाने खानामा नियमित रूपले प्रयोग गरौं। नुनमा भएको आयोडिन जोगाउनको लागि पाकिसकेपछि मात्र खानेकुरामा नुन राख्ने गरौं। प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
13: लौ आयो खुसीको खबर। होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
17: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाई हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गन्दकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
13: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
17: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066 81115।
18: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
12: अब चिन्ता नलिनुहोस्। तरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
18: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
12: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
18: सरन एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
12: प्रोप्राइटर दुर्गामान श्रेष्ठ। सम्पर्क 98463161209 र 98041 21718। आजै सम्पर्क गर्नुहोस्।
19: ल, किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
20: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
19: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेरको चिन्ता लिनु भएको छ यो दिदीले।
20: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
19: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्। आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
12: शुक्ला गण्डकी फ्रेस हाउस, दुलेगौडा तनहु, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
19: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98560 66136 र 98151 66136।
1: आज पनि भाट डडायौ के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
21: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के खाना बनाउनेको बेथा तिमलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करारा मात्रै भो
1: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
21: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे हो त्यही जाने हो
22: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
23: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846618817
24: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा पिपी चोकमा
25: यही जेठ 2 गते शनिबार
26: लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा
24: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी
26: वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने
24: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल
26: दैनिक उपलब्ध सेवा तर्फ फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ
24: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा
26: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक
24: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मण्डल साथै 24 घण्टा डाक्टर रुपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला
27: तनहु सेवा अस्पताल दुलेगौडा फोन 0865403177 मोबाइल 9856043343
28: विद्यार्थी भाइ बहिनीहरू आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन है
29: म्याडम धुम्रपान भनेको के हो
28: ल सुन धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो चुरोट बिँडी तमाखु कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
29: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ म्याडम
28: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्र नली पाठेघर आदिको क्यान्सर हुन्छ दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदयघात मस्तिष्क घात गर्भवतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ त्यति मात्रै कहाँ हो र धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ
29: अनि नि म्याडम यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि
28: छन् नि यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ आफू बचौ र अरूलाई पनि बचाऊ
29: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो
30: स्नातक तह व्यवस्थापन
28: सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ आफू बचौ र अरूलाई

0: मेडिकल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी।
0: हाम्रा विशेषताहरू
1: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
0: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
1: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
0: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
1: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0 65 571 479 र 98 560 62 265।
2: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर।
3: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील।
4: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खापात, पतिङ्गर, झारपात, काठ, दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डढेलो हो। वनमा डढेलो लागेमा निभाउन कठिन भई वन, वन्यजन्तु, धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात, घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह, स्थानीय समुदाय, वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतीहरूको लागि खुसीको खबर।
1: लामो समयदेखि सन्तान नभएका दम्पतीहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। आगामी जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतीले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 06-4-14-233, मोबाइल 98-6-78-61-87।
2: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
3: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
2: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044।
3: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
4: कहाँ जाने?
5: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
4: मयाम चिसापानी, अनि बीचमा नझर्ने।
5: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
4: ए हो र।

0: सुविधा पनि आइसक्यो र जाम।
1: हजुर, माइक्रो को सुविधा का लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461168 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानी का लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235526663।
2: पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
0: बर्खाको बेला छ, अध्ययारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
2: है, बल्ल सम्झे। सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
0: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिट्न जाँदा सचेत हुने भनेर मिसले भन्नु भएन?
2: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
3: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा। प्रोप्राइटर पासा राजु, मोबाइल 98063613195 र 98467153368।
6: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भयो दाई? पैसा भएपछि नि के को तनाव हो र?
7: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
8: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाटा, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 98568832 र 98460783002।
9: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
10: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
9: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउन, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
10: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
1: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
11: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4, हेल्प पोस्ट लाइन, दुलेगौडा।
1: प्रोप्राइटर रबिन थापा, सम्पर्क 98560333598 र 98465010950।

0: संविधान संशोधन सम्बन्धी बहस पत्र तयार गर्न सरकारले अघि बढ़ाएको प्रक्रियाप्रति कतिपय जेएनजी प्रतिनिधिहरूले असन्तुष्टि जनाएका छन्। बहस पत्र तयारीका लागि गठित कार्यदलले आज जेएनजी प्रतिनिधिहरूसँग छलफल गर्ने कार्यक्रम तय गरेको थियो, तर सरकारको संविधान संशोधन सम्बन्धी दृष्टिकोण र कार्यदलको कार्यशैलीप्रति प्रश्न उठाउँदै 25 जना जेएनजी प्रतिनिधिहरूले उक्त छलफलमा भाग लिन अस्वीकार गरे। एक रिपोर्ट। असन्तुष्ट जेएनजी प्रतिनिधिहरूले छलफलको पूर्व शर्तका रूपमा पूर्ववर्ती सुशीलसँगको उक्त सम्झौता कार्यान्वयनको सरकार स्वयं संविधान संशोधनका विषयमा स्पष्ट नभएको टिप्पणी गरे।
1: गभर्नमेन्टले चाहिँ हामी यो कुरामा छलफल चाहन्छौ भन्दा त्यो त स्पष्ट बनाइदिएको छैन। विषयवस्तु स्पष्ट नभइसकेपछि हामी जान सक्दैन। त्यो छलफलको आधार त दिनु पर्यो नि त। अनि 3 मिनट भित्रमा कसले कुन बुदामा कुन कुरा राख्ने हो, इफ गभर्नमेन्ट रिकगनाइज हामीलाई पोलिटिकल फोर्सको रूपमा भने पोलिटिकल फोर्समा पोलिटिकल फोर्सलाई जसरी ट्रिट गरिन्छ त्यसरी गभर्नमेन्टले हामीलाई ट्रिट गर्नुपर्छ।
0: जवाफदेहिता र पारदर्शिताको माग सहित शुरू भएको जेएनजी आन्दोलनको मर्म विपरीतका कदम आफूहरूलाई स्वीकार्य नहुने उनीहरूको भनाइ छ। बैठकमा भाग लिन अस्वीकार गर्ने जेएनजी प्रतिनिधिहरूले कार्यदलले औपचारिकताका लागि मात्रै आफूहरूलाई छलफलमा बोलाएको आशंका पनि व्यक्त गरेका छन्। जेएनजी प्रतिनिधि मोनिका निरौलाले बीबीसीसँग भनिन्,
2: यो चाहिँ एकदमै प्रक्रिया पनि बुझ्न सकिएन र यसको अवधारणा यसको चाहिँ सीमितता यसको स्कोप पनि बुझ्न सकिएन। होइन हाम्रो पहिलो माग भनेको पारदर्शिता हो, को चाहिँ टेबलमा हुन सक्छ, को चाहिँ टेबल बाहिर छ र किन बाहिर छ। होइन र टेबल बाहिर भएका जेएनजी युवा देशभरिका जेएनजीको आन्दोलन हो नि त यो, त्यही भएर देशभरिका जेएनजीको आवाज चाहिँ कसरी समेटिन्छ भन्ने स्पष्टता र पारदर्शिता भए
0: जेएनजी अगुवाहरूले छलफलमा भाग लिन अस्वीकार गरेपछि बहसपत्र तयारी कार्यदलका संयोजक असीम शाहले नवयुवाहरूको पुस्ताबाट लिखित तथा मौखिक दुवै माध्यमबाट सुझाव संकलन गर्न खोजिएको बताएका छन्। 25 जनाले बहिष्कार गरे पनि अन्य केही जेएनजी प्रतिनिधिहरूले भने छलफलको निम्ति स्वीकारेका थिए। कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीका अनुसार आजको छलफलमा जेएनजी आन्दोलनका घाइते सहित 52 जनालाई आमन्त्रित गरिएको थियो। यसै सन्दर्भमा हामीले राष्ट्रिय सभाका पूर्व सांसद तथा संविधान सभाका सदस्य समेत रहेका वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीलाई टेलिफोन सम्पर्क गरी शुरूमा संविधान संशोधन कार्यदलबारे उठेका प्रश्न कति तर्कसंगत छन् भनेर सोधेका छौं।
3: उनीहरूको अहिलेको चिन्ता र सरोकारको कुरा ठिक हो भन्ने मलाई लाग्दछ, किनभने अस्ति व्यक्तिगत रूपमा बोलाउँदाखेरि म पनि त्यसमा सहभागी भएको थिएँ। 12 विषयवस्तु उनीहरूले चाहिँ छुट्याएका छन्, तर विषयवस्तुको बारेमा उनीहरूको कुनै धारणा छैन। केवल उनीहरू के भन्दछन् भनेदेखि तपाईँहरूको यसबारेमा 6 मिनटमा तपाईँहरू यो दृष्टिकोण बनाएर चाहिँ हामीलाई भन्नुहोस् भन्नु भन्छन्। त्यो कुरा त अब सम्भवै छैन। एउटा कुरा हामीले पहिले काँग्रेस र एमालेको बेलामा सरकार बनाउँदाखेरि संविधान संशोधन गर्छौं भन्ने दोस्रो बुदामा राखिएको थियो संसदमा भन्दाखेरि, त्यो बेलामा पनि हामीले के भनेको थियौँ भनेदेखि काँग्रेस र एमाले बनाउने संशोधनहरूमा अरू पार्टीहरूको सहयोग हुँदैन भनेका थियौं। अहिले पनि ठ्याक्कै त्यही कुरा भइरहेको छ। राष्ट्रपा एक्लै अहिले राष्ट्रपा भनौँ वा चाहिँ अब बालिनजीको चाहिँ के छ भने कार्यदलले चाहिँ यो काम गरिरहेको छ, तर त्यसमा चाहिँ के छ भने अरू पार्टीहरूलाई जोड्न खोजिरहेको छ। त्यो त्यस किसिमले चाहिँ संविधान बन्छ र संविधान चाहिँ यो बनाउन सकिन्छ भन्ने मलाई लाग्दैन। किन भन्नुहुन्छ भने हरेक पार्टीका आफ्नो विचारहरू हुन्छन्, ठुलो भए पनि सानो भए पनि, र ती विचारहरूलाई समेट्नको लागि चाहिँ एउटा चाहिँ साझा किसिमको चाहिँ सुझाव आयो जरुरी हुन्छ। अहिले जेएनजीले भनेको पनि त्यही हो, त्यही माग गरेको जस्तो लाग्छ आयोग वा कार्यदल जे बनाए।
4: तर अधिकारी जी, यो बहसपत्र बनाउने कार्यदलले सबै पक्षलाई समेटेर बहसपत्रको विकास गर्न खोज्दाखेरि चाहिँ समस्या हुनुको कारण चाहिँ के देख्नुहुन्छ त तपाईँ?
3: यसमा सबभन्दा ठुलो कुरा नै के छ भन्नुहुन्छ भने यो बहसपत्र चाहिँ राष्ट्रपाको दृष्टिबाट चाहिँ बनाइएको छ। उनीहरूको कुरालाई त्यसमा चाहिँ जस्तो उदाहरणको लागि भन्नुहोस्, त्यसमा के छ भनेदेखि जे कुरा भए पनि नलुकाइकन भन्नुपर्दाखेरि प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा कार्यकारीको चाहिँ तर्फ चाहिँ ढल्काउने खालको, त्यस्तै गरेर तपाईँको संसदलाई चाहिँ पुनः समानुपातिक बनाउने खालको त्यतापट्टि उनीहरूको चाहिँ काम भइरहेको जस्तो देखिन्छ। जसले गर्दा के हुन्छ भन्नुहुन्छ भने हाम्रो जुन संसदीय प्रणाली, हाम्रो जुन देशको विविधतापूर्ण अवस्था छ र जुन हाम्रो जियो पोलिटिकल सिचुएसनमा जुन किसिमको चाहिँ हामीहरूसँग नजिकको देशहरूसँग अथवा साउथ एसियाका देशहरूसँग चलन चल्तीको जुन शासन पद्धति छ, त्योभन्दा टाढा गएर बनाउने जुन उनीहरूको सोच भइरहेको छ त्यो प्रष्ट रूपमा झल्किन्छ। तर त्यसलाई अहिले आवरणमा राखिएको छ, तर वास्तवमा त्यही तर्फ चाहिँ उन्मुख भएर भएको मैले चाहिँ त्यो महसुस गरेँ।
4: तपाईँले भन्नुभएको चाहिँ सरकारको समग्र दृष्टिकोणमाथिको प्रश्न हो, यो प्रक्रियाको मात्रै कुरा होइन।
3: होइन होइन, तर त्यसमा बाँकी अरू दलहरूले कसरी सोच्छन्, अरू राजनीतिक सबै किसिमका व्यक्तिहरूले अन्तिममा गएर संविधान संशोधन गर्दाखेरि त एउटा दृष्टिकोण बन्ला, तर अहिले उनीहरूको कोसिस चाहिँ त्यसमा भएको प्रष्ट देखिन्छ।
4: तर अब सबैले संविधान संशोधनको खाँचो पनि देख्ने, हिजो काँग्रेस एमाले पनि गर्न खोज्या हुन्, जेएनजीको माग पनि त्यो थियो पुनर्लेखन गर्न आयोग बनाऊ भन्ने, तर सबैसँग छलफल गरेर बहसपत्र तयार पार्न खोज्दा शंका पनि गर्ने भन्ने पक्ष पनि त छ नि। फेरि
3: मैले त्यसै भएर भने नि आवरणमा उहाँहरू त्यो भन्नुहुन्छ, तर भित्री तहमा चाहिँ के छ भने प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक सांसदकै उहाँहरू कुरा गर्नु भएको छ। त्यस किसिमको कुरा भयो भने जनताबाट टाढा भएको अप्रत्यक्ष रूपको चाहिँ संसद बनाउने र चाहिँ प्रत्यक्ष कार्यकारीबाट चाहिँ रूल गर्ने जुन कोसिस भइरहेको छ त्यो चाहिँ तपाईँको नेपालको निम्ति धेरै घातक हुन्छ भन्ने मलाई।
4: अब यो प्रक्रिया जसरी उहाँहरूले अगाडि बढ़ाइराख्नु भएको छ नि, यो प्रक्रियामा अब आज केही जेएनजी प्रतिनिधिहरूले विमति राखे, यो प्रक्रिया यसै गरी अघि बढ़्यो भने यसले समाधान दिन्छ कि अरू केही समस्या पनि निम्ताउन सक्ने देख्नुहुन्छ तपाईँ? त्यसो भए
3: अहिलेकै अवस्थामा यसै गरे भने चाहिँ यसले ध्रुवीकरण गर्छ होला, मुलुकलाई नै ध्रुवीकरण गराउँछ होला। संविधानको संशोधनमा उहाँहरूको जुन चासो देखियो, जुन किसिमको दृष्टिकोण देखियो, त्यसले ध्रुवीकरण नै गर्छ भन्ने मलाई लाग्छ।
4: यो कार्यदलको संयोजकले नै के भन्नुभयो आज भने, प्रधानमन्त्रीको सचिवालयले दिएको विवरण अनुसार यो छलफलमा भाग लिनु चाहिँ यसका सबै पक्षको अधिकार पनि हो, दायित्व पनि हो, हामीले चाहिँ केवल बहसपत्रलाई पूर्णता दिन खोजेका हौं भन्ने उहाँको कुरा छ।
3: उहाँहरूले जे भने पनि उहाँहरूले चाहिँ के दृष्टिकोण छ भने हामीसँग जनादेश छ 182 जनाको, हामीले भने अनुसार हुनुपर्छ र हामीले भनेको चाहिँ कुरा के हो भनेदेखि कार्यकारी प्रमुख चाहिँ प्रतिशत उपनिर्वाचित हुनुपर्छ, यसको अभिष्ट आन्तरिक अभिष्ट यही नै हो। र अर्को चाहिँ के छ भन्ने हुन्छ भने यो चुनाव चाहिँ प्रत्यक्ष रूपमा चाहिँ संसदको चुनाव नगर्ने किसिमको चाहिँ उहाँहरूको सोच छ, एफपीटीपीबाट चाहिँ नजाने किसिमको उहाँहरूको सोच छ। त्यसले यो मुलुकलाई चाहिँ के छ भने जनताबाट चाहिँ संसदलाई टुटाउँछ र जनताले चाहिँ जनता केन्द्रित कुरा होइन, यो के छ भने शासन केन्द्रित कुरा भइरहेछ भन्ने मलाई लाग्छ।
0: उनी थिए वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी। अब एउटा प्रसंग संक्षेपमा, राष्ट्रिय खेलकुद परिषदले अखिल नेपाल फुटबल संघ एन्फामाथि लगाएको 3 महिने निलम्बन फुकुवा गरेको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र एन्फा पदाधिकारी बीच आज मन्त्रालयमा भएको छलफलपछि कुनै शर्त बिना निलम्बन फुकुवा भएको एन्फा प्रवक्ता सुरेश शाहले बीबीसीलाई बताए। नियम विपरीत बलपूर्वक अर्ली इलेक्सन गर्न खोजेको भन्दै गत चैत्र 11 गते राखेपले एन्फालाई 3 महिनाका लागि निलम्बन गरेको थियो। तपाई नेपालका विभिन्न एफएम स्टेशनबाट बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। हामी पाउने 9 बजेदेखि 9 बजेसम्म प्रसारणमा रहन्छौं। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण सफल भएको दावी गरिए पनि हालसम्म कुनै सम्झौता भएको पुष्टि भएको छैन। ट्रम्पले अमेरिका फर्किनु अघि आफूले चीनसँग गजबको व्यापार सम्झौता गरेको र त्यो दुवै देशका लागि राम्रो भएको बताएका थिए, तर दुई शक्ति राष्ट्रबीच भएको भनिएको सहमतिबारे कुनै पनि थप विवरण सार्वजनिक भएका छैनन्। बीबीसीका विवरणहरूमा आधारित रिपोर्ट सुनौ अशोक दाहालबाट।
5: चीनीय राष्ट्रपति सी जिनपिङसँग भेट्न बेजिङ आउँदा ट्रम्पले अमेरिकी प्रविधि र औद्योगिक घरानाका कार्यकारीहरू पनि सँगै लिएर आएका थिए। उनको भ्रमणको प्रमुख विषय दुई देशबीचको व्यापार थियो, त्यसपछिको प्राथमिकतामा मात्रै इरान युद्ध थियो। व्यवसायीहरूले आगामी नोभेम्बरमा सकिन लागेको ट्यारिफ स्थगनको सहमतिले निरन्तरता पाउने र महत्वपूर्ण सम्झौताहरू पनि हुने अपेक्षा गरेका थिए। चीनमा पाएको स्वागतबाट प्रभावित देखिएका ट्रम्पले सीलाई अमेरिका भ्रमणको निम्तो पनि दिए। ट्रम्पले भ्रमणलाई सफल र सीले ऐतिहासिक भने, तर दुवै पक्षले पनि उल्लेख्य व्यापारिक सम्झौता भएको घोषणा गरेका छैनन्। अमेरिका फर्कँदै गर्दा एयरफोर्स वनमा संवाददाताहरूसँग ट्रम्पले चीनले 200 वटा बोइङ जेट किन्ने सहमति गरेको र थप 750 वटाका लागि प्रतिबद्धता जनाएको बताएका छन्। चीनले अर्बौं डलरको सोयाबीन किन्ने पनि उनको भनाइ छ, तर चिनिया पक्षले यी कुनै पनि सम्झौताको पुष्टि गरेको छैन। अमेरिका र चीनले एक अर्कामाथि लगाएको ट्यारिफ स्थगित गर्ने यसैको सहमतिले निरन्तरता पाउने वा नपाउने बारेको प्रश्न कायमै छ। ट्रम्पले सीसँग आफूले ट्यारिफबारे कुरै नगरेको प्रतिक्रिया संवाददाताहरूलाई दिएका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। सोमबार बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: Exciting Toplo Art
1: Antarman ko awaz
2: Station 1 Studio Tanchet
3: Aile rati ko 2 bajyo
4: टाइम चेक को साथ मा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
5: संविधान संशोधन कार्यदलबारे उठेका प्रश्न कति तर्कसंगत
6: हरेक पार्टीका
5: आफ्ना विचारहरू र के विचारहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तीन भ्रमण सकेर स्वदेश फर्किएका छन् त्यसबारे विस्तृत लागेको छैन आन्तरिक क्रममा पत्रकारहरूसँग ट्रम्पले ताइवानको विषयलाई लिएर तीन सदस्य आफूलाई नलागेको

तयार गर्न सरकारले अघि बढाएको प्रक्रियापछि कतिपय जेन्डी प्रतिनिधिहरूले

0: संयुक्त सम्झौता कार्यान्वयनको बाटो नरोजेको उनीहरूको भनाइ छ। कार्यदल संघको आजको बैठक अस्वीकार गर्दै
1: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्युरो पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
2: बाल रोग विशेषज्ञ डाक्टर विनोद पुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बया पोन,
2: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
1: हाड़ जोड़ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड़ जोड़ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
2: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
1: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
2: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
1: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनीष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
2: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एण्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
1: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
2: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
1: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
3: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, कल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
4: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
5: बाल विद्या महोदय माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका 7 दुलीगौड़ा तनहुँको कक्षा 11 को नया भर्ना सम्बन्धी सूचना।
2: अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
1: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाई, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कुलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564-14-285, मोबाइल 98-560-35-497 र 98-560-34-885 सम्पर्क गर्न सकिनेछ।
1: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ।
4: वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर सूर्य देवकोटा, चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा,
6: मनमोहन कार्डियो भास्कुलर सेन्टर टिचिङ हस्पिटल काठमाडौँमा कार्यरत मुटु रोग विशेषज्ञ डीएम कार्डियोलोजिस्ट डाक्टर सूर्य देवकोटा,
7: यही जेठ 2 गते शनिबार
6: यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
4: लक्षित समूहहरू:
6: उच्च रक्तचापका र मुटु ढुकढुक गर्ने बिरामीहरू,
4: मुटुको बाथरोग,
6: मुटुका रक्तनली र धमनी सम्बन्धी रोगहरू,
4: हृदयघात भएका तथा मुटुको रक्तनलीमा स्टेन्ट हालिसकेका बाइपास सर्जरीका बिरामीहरू,
6: मुटुको भल्भ सम्बन्धीका रोगीहरू तथा भल्भ फेरेका बिरामीहरू,
4: मुटुको मांसपेशी सम्बन्धी रोग भएका तथा मुटु कमजोर भएका बिरामीहरू,
6: कोलेस्ट्रोल, ट्राइग्लिसराइड भएका बिरामीहरू,
4: जन्मजात मुटुमा प्वाल तथा अन्य जन्मजात मुटुका रोगीहरू,
6: शरीर सुन्निने बिरामीहरू र अन्य मुटु सम्बन्धी रोग भएका बिरामीहरू,
4: हृदय चक्कर र रिङ्गाटा लाग्ने, छाती दुख्ने र भारी हुने, श्वास फेर्न गाह्रो हुने बिरामीहरू,
6: कोरोनरी एन्जियोग्राफी तथा स्टेन्ट राख्नु पर्ने बिरामीहरू,
4: पेसमेकर सम्बन्धीका बिरामीहरू।
8: थप जानकारीको लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494 र 582-778।
9: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ अरे, तपाईँ त आजै जानुहोस् हो।
10: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र पारिन्छ कि?
9: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
10: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
9: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी चार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौली खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
10: होटल फ्यामिली एन्ड लज, खैरेनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420।

0: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
1: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
0: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
2: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागञ्जकी दुई काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9852375 र 9801132475।
0: होइन आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
3: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
4: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
0: ए त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउन त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
3: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमेलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
0: सम्पर्क युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811453305।
5: सिटिईबीटीबाट सम्बन्धन प्राप्त पश्चिमाञ्चल प्राविधिक शिक्षालय धुलेगौडामा भर्ना खुल्यो।
6: एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित प्राविधिक विषय अध्ययन गर्न इच्छुकहरूका लागि एचए ल्याब टेक्निसियन र सोसियल मोबिलाइजेशनमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
5: एसईईमा 2 GPA प्राप्त गरेका विद्यार्थीहरू समेत भर्ना हुन सक्नेछन्।
6: सिट सीमित छ, यही जेठ 13 गतिसम्म फारम भरी आफ्नो सिट सुनिश्चित गर्नुहोस्।
5: हाम्रा विशेषताहरू,
6: अनुभवी प्रशिक्षकहरूद्वारा प्रशिक्षण गराइने,
5: सैद्धान्तिक तथा प्रयोगत्मक अभ्यासद्वारा पठन पाठन गराइने,
6: समेना गृह र छात्रावासको व्यवस्था,
5: आधुनिक प्रयोगशाला तथा पूर्वाधार,
6: आफ्नै अस्पताल सँगै प्रदेश र राष्ट्रिय स्तरका प्रतिष्ठित अस्पतालहरूमा प्रयोगत्मक कक्षा सञ्चालन।
5: थप जानकारीका लागि पश्चिमाञ्चल प्राविधिक शिक्षालय, शुक्ला गण्डकी 4, दुलेगौडा, तनहुँ।
6: फोन 0652414056, मोबाइल 9860806115, 9849715598, 9560443444 र 9413167788।
0: ए सबिना, यस्तो हतारमा कता हो?
3: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
0: ल, बिहेको गर गहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगना त्यही बनाएको।
7: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गर गहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा, बनकेवा चोक, तनहु, प्रोप्राइटर सुवेदा चार बाजीराम सुनार र सूर्य गहतराज मोबाइल 9864788528 र 9908216142
8: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
9: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
8: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
10: हामी कहाँ Samsung Redmi Poco Oppo Vivo Realme Narzo ITL Color Tecno Nokia ब्रान्डको सबै सेटहरू अन्तभन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ
8: मोबाइलसँग सम्बन्धित चार्जर इयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ
10: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ
8: अन्त एकचोटी राम्रो होला एकचोटी सस्तो होला तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैं राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ Samsung को मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला सम्पर्क
9: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा
11: प्रोप्राइटर सुबिल श्रेष्ठ किम नारायण श्रेष्ठ मोबाइल 9841656999 छ
12: आज हामी हाम्रो खानामा आइरन भन्ने पोषण तत्वको महत्वको बारेमा छलफल गरौँ है किशोर अवस्थामा तीव्र रूपमा शारीरिक र मानसिक विकास हुने हुनाले आइरन युक्त पोषिलो खानेकुरा खानुपर्छ खानामा भएको आइरन तत्वले हाम्रो शरीरमा रगतको कमी हुन दिँदैन
13: हामीलाई कसरी रगतको कमी हुन्छ त मिस
12: केटीहरूमा महिनावारी शुरू भएपछि रगतको कमी हुन सक्छ त्यस्तै शारीरिक सरसफाईको कमीले जुकाको संक्रमण भएमा तथा घाउ चोट लागेर धेरै रगत बगेमा पनि रक्त अल्पता हुन सक्छ
13: यो रक्त अल्पता भएमा के हुन्छ नि
12: थकाइ लाग्ने बौद्धिक क्षमता तथा शारीरिक स्फूर्तिमा कमी आउँछ
13: यसबाट बस्न के गर्छ मिस
12: नियमित रूपमा हरियो सागपात खानुको साथै आइरन फोलिक एसिड चक्की नियमित रूपमा खाने गर्नुपर्छ
13: यो चक्की कहाँ पाइन्छ मिस
12: स्वास्थ्य संस्था महिला स्वास्थ्य स्वयंसेविकासँग नियमित रूपमा निशुल्क पाइन्छ साथै अभियानको क्रममा विद्यालयमा समेत पाइन्छ
14: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश
15: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी
16: अके यो झुम्का हेर न है झन् कस्तो राम्रो जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो
15: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है होलसेलमा समेत पाइने रहेछ
16: हो त है सामान लिन टाढा किन जानु पर्यो र
17: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
18: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता
9: ग्राहकको चाहना नै हाम्रो जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार
17: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
9: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल फोन 9841661220
19: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज

बरु म तिमीसँग नभेटेको भए हुन्थ्यो, मैले तिमीसँग माया नगरेको भए हुन्थ्यो, तिमीलाई विश्वास गर्नु मेरो भूल थियो। आज तिमीले धोका दियो, त्यसैले मेरो यो हाल भयो।

0: होइन हो श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
1: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
0: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यहीँ बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
2: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9921653507।
3: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
4: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
3: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा भित्री बजार।
5: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिदी बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भुज बहादुर सुनार।
6: मोबाइल 9800558537 र 9800665589।
7: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
8: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
7: ओके, ल डन।
8: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
7: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्पिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
8: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9855628543 र 9847000787।
9: शैलेशको बुवा, यसपालि अलिअलि गर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
10: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा। सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचाँदी पसल खोजौला नि।
9: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल भएपछि त भइहाल्यो नि हुडा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
11: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
12: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
11: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, डोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोपाइटर रामो विश्वकर्मा 9871716069, राजु विश्वकर्मा 9807169142। यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
12: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित

0: पढाउँदैछु, ध्यान दिएर सुन्न है।
1: मैडम, धूम्रपान भनेको के हो?
0: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
1: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् मैडम?
0: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
1: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
0: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
2: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
3: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने, चस्मा पनि रोजी कहाँ पाइन्छ होला त?
0: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
4: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
0: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी, 9508501422, दिपेश मल्ल ठकुरी, 9508501420,
4: दीप मल्ल ठकुरी, 9406041530।
3: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
5: आ बुढा, केलाई चिन्ता लिनु छ र, ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊ।
6: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
7: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश, पार्वती श्रेष्ठ, फोन नम्बर 0654142634 र 9811756606।
8: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीरा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर।
9: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील।
10: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात पतिङ्गर, झारपात, काठ, दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डढेलो हो। वनमा डढेलो लागेमा निभाउन कठिन भई वन, वन्य जन्तु, धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात, घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊं। चुरोटको ठुटा निभाएर मात्रै फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाउ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह

0: स्थानीय समुदाय वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरूवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाई हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।
1: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई? पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
2: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सीपीभीसी, पीभीसी पाइप, पेन्ट्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9856078302 र 9846078302।
3: ए सम्झी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिज पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो। आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हौ सम्झी।
4: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्झी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
5: हजुर, स्वच्छ, शान्त, मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी, प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 9008828810, 9008828811 र 9008828816।
6: जय मसी, तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
1: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
0: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
2: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक।
1: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
3: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
4: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
3: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
5: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इबी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल। प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 98 60 73 73 10 र 98 261 53 507।
6: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
7: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल।
6: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा भित्री बजार।
8: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार। प्रोपाइटर भोज बहादुर सुनार,
9: मोबाइल 98058 35537 र 98068 15 879।
10: फुक्कै खाए साह्रै मिठो, पकाए त स्वाक्कै, एक पाकेटले पेट भरिने के हो भन पक्कै।
11: यो हो बोनस चाउचाउ।

0: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 98560 2279।
1: एक सय 103.8 अन्तर्मनको आवाज
2: स्टुडियो अहिले रातिको 10 बज्यो।
3: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98160 95301।
4: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
0: धोरबाराही हाइलाइट्स को साथ में
5: छिटो छरितो र गुणस्तरीय सेवा को एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौड़ा बीपी चोक
0: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण काम को लागि सम्झनुहोस् सम्पर्क 98461493004।
6: नमस्कार रेडियो ढोरबाराही .8 मेगाहर्जको राति 10 बजेको ढोरबाराही हाइलाइट्समा समाचार कक्षबाट लक्ष्मी सुनारको स्वागत छ। ढोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। गण्डकी प्रदेश सरकारले लामो समयपछि राइड सेयरिङ कार्यविधि नियमावली जारी गरेको छ। यसअघि 2082 जेठ 1 गते राइड सेयरिङ नियमावली प्रदेश राजपत्रमा प्रकाशित भएपछि त्यसको विरोधमा देशभर आन्दोलन भएको थियो। संघीय सरकारको अंकुशली पछि हटेको प्रदेश सरकारले केही नयाँ व्यवस्था थपेर नियमावली पारित गरेको हो। प्रदेश सरकारले व्यवसायीको मागलाई सम्बोधन गरेर नयाँ नियमावली ल्याएको हो। नयाँ व्यवस्था सँगै अब रातो प्लेटका निजी मोटरसाइकल तथा स्कूटरले राइड सेयरिङ गर्न पाउनेछन्। तर चार पाङ्रे कार वा जीपको हकमा भने रातो प्लेटलाई रोक लगाइएको छ। नियमावलीमा कालो प्लेटमा दर्ता गर्न पर्ने भए पनि राइड सेयरिङमा चल्ने कारहरू परम्परागत ट्याक्सी भन्दा फरक हुने उल्लेख गरिएको छ। नियम 3 को उपनियम 6 मा आफ्नै राइड सेयरिङ एप मार्फत सेवा सञ्चालन गर्न पर्ने व्यवस्थाको सट्टामा यसअघि राइड सेयरिङ वा सेल्फ ड्राइभ गरिरहेका भए वा आफ्नै एमा मार्फत यातायात सेवा सञ्चालन गरिरहेको भएमा मन्त्रालयले भाड़ा दर निर्धारण गरेको 30 दिनभित्र अनिवार्य दर्ता इजाजत लिएर मात्र सेवा दिन पाउने बनाइएको छ। राइड सेयरिङको एपमा प्रदेश सरकारले तोकेको शुल्कमा 10% र सार्वजनिक विद्युतीय सवारी साधनको हकमा 15%सम्म छूट दिन मिल्ने गरी निर्माण गर्न पर्ने शर्त राखिएको छ। नेपाली कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनित हुनुभएको छ। शुक्रबार कांग्रेस सभापति गगन थापाले श्रेष्ठलाई उपसध्यक्षमा मनोनयन गर्नुभएको हो। कांग्रेसको विधान 2017 संशोधन सहितको धारा 21 को उपधारा 4 बमोजिम सभापति थापाले श्रेष्ठलाई कोषाध्यक्षमा मनोनित गर्नेको कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभएको छ। उहाँले यसअघि पनि कांग्रेसको कोषाध्यक्ष हुनुहुन्थ्यो। 14 महाधिवेशनपछि तत्कालीन सभापति शेरबहादुर देउवाले श्रेष्ठलाई कोषाध्यक्षमा मनोनित गर्नुभएको थियो। शुक्लागण्डकी नगरपालिका क्षेत्रभित्र रहेका विभिन्न सहकारी संस्थामा कार्यरत व्यवस्थापकहरूको साझा संस्था गठन गर्ने उद्देश्यले को अपरेटिभ म्यानेजर क्लब शुक्लागण्डकी गठन गरिएको छ। नगरभित्र रहेका करिब 25 वटा विभिन्न सहकारी संस्थाका व्यवस्थापकहरूको आज शुक्लागण्डकी नगरपालिका 4 जुलेगौड़ामा सम्पन्न भेलाले नेपाल बचत तथा ऋण सहकारीका व्यवस्थापक मिलन पौडेलको संयोजकत्वमा 7 सदस्यीय तदर्थ समिति गठन गरेको हो। भेलामा सहभागी व्यवस्थापकहरू रूली सहकारी क्षेत्रमा पछिल्लो समय देखा परिरहेका चुनौती व्यवस्थापनमा आवश्यकता दक्षता सदस्य सेवाको गुणस्तर तथा सहकारी संस्थाको दिगो विकासका विषयमा छलफल गर्नुभएको थियो। सहकारी व्यवस्थापकहरू बीच आपसी समन्वय अनुभव आदान प्रदान तथा संस्थागत सहकारीको आवश्यकता महसुस गर्दै क्लब गठन गरिएको जनाइएको छ। नवगठित तदर्थ समितिले संस्थाको विधान निर्माणका लागि तीन सदस्यीय विधान मस्यौदा समिति समेत गठन गरेको छ। उक्त समितिले आवश्यक कानूनी प्रक्रिया पूरा गरी चाँडै नै क्लबलाई शुक्लगण्डकी नगरपालिकामा विधिवत दर्ता गर्ने तयारी अघि बढ़ाउने जनाएको छ। क्लबले मूर्ति मंगल रिमाल सरोज गौतम तथा टेक नारायण पौडेललाई सल्लाहकारमा मनोनित गरेको छ। सल्लाहकारहरूले सहकारी व्यवस्थापन नेतृत्व विकास तथा संस्थागत सुदृढीकरणका क्षेत्रमा आवश्यक सुझाव र सहजीकरण गर्ने विश्वास व्यक्त गरिएको छ। बेलामा बोल्ने सहभागीहरूले सहकारी संस्थाको प्रभावकारी संचालनका लागि व्यवस्थापकहरूको भूमिका महत्वपूर्ण हुने बताउनु भएको थियो। उहाँहरूले व्यवस्थापकहरूको क्षमता अभिवृद्धि बिना सहकारी संस्थालाई प्रतिस्पर्धी प्रविधि मैत्री तथा सदस्य मैत्री बनाउन कठिन हुने धारणा राख्नु भएको थियो। क्लबले आगामी दिनमा सहकारी व्यवस्थापन वित्तीय अनुशासन नेतृत्व विकास सूचना प्रविधि सदस्य सेवा ऋण व्यवस्थापन तथा सुशासन लगायतका विषयमा विभिन्न तालिम गोष्ठी अन्तर्क्रिया तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएको जनाएको छ। साधारण नगरभित्र रहेका सहकारी संस्थाहरूबीच सहकारी र समन्वय बढ़ाउँदै दक्ष तथा व्यावसायिक जनशक्ति उत्पादनमा विशेष जोड़ दिने क्लबले जनाएको छ। क्लब गठन सम्बन्धी सम्पूर्ण जानकारी सचिव सूरज लम्सालले दिनुभएको हो। कास्कीको पोखरा महानगरपालिकाको साविक लेखनाथमा शुक्रबारदेखि यातायात व्यवस्था कार्यालय सञ्चालनमा आएको छ। पोखरा महानगरपालिका वडा नम्बर 30 स्थित साविक शहीद स्मारक आधारभूत विद्यालय रहेको भवनमा कार्यालय स्थापना गरिएको हो। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले शुक्रबार यातायात व्यवसायी झलक बरललाई पटकी सवारी अनुमति प्रदान गरी यातायात कार्यालयको सेवा शुरूआत गर्नुभएको थियो। मुख्यमन्त्री पाण्डेले अब यो कार्यालय लेखनाथबाट अन्यन्त्र नसारिने वाचा गर्नुभएको छ। समयपछि सवारी चालक अनुमति पत्र सहित सबै प्रकारका यातायात सम्बन्धी सेवा यही कार्यालयबाट उपलब्ध गराइने उहाँको भनाई छ। कार्यक्रममा गण्डकीका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले आफू मुख्यमन्त्री बनेको पछिको दोस्रो मन्त्री परिषद बैठकको पहिलो निर्णय कार्यान्वयन हुँदा गौरव बोध भएको सुनाउनु भएको छ। उहाँले स्थानीयको सहयोग बिना काम सम्भव नहुने उल्लेख गर्दै उहाँले गुणस्तरीय र पारदर्शी सेवा दिन कर्मचारीलाई आग्रह गर्नुभएको छ।

0: खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराले चालू आर्थिक वर्ष 2082-83 को तेस्रो त्रैमासिक सम्म खाद्य उद्योग होटल रेस्टुरेन्ट र बजार अनुगमन गर्दै 7 वटा उद्योग तथा व्यवसाय विरूद्ध मुद्दा दर्ता गरेको छ। न्यून स्तरको खाद्य पदार्थ उत्पादन तथा बिक्री वितरण अनुमति पत्र नली उद्योग संचालन लेभल अपूर्ण राख्ने र भ्रमात्मक दावी गर्ने कार्यमा संलग्न उद्योग विरूद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरिएको हो। कार्यालयले सार्वजनिक गरेको प्रगति विवरण अनुसार हालसम्म 76 पटक खाद्य बजार, 12 पटक दाना बजार, 71 पटक होटल तथा रेस्टुरेन्ट, 208 पटक खाद्य उद्योग र 68 पटक संवेदनशील खाद्य पदार्थ उत्पादन गर्ने उद्योगको अनुगमन गरिएको छ। मोडालिटी मार्फत 5 पटक बजार अनुगमन गरिएको कार्यालयले जनाएको छ। विमत नगरपालिकाको कार्यालय तथा विमत नगरपालिका वडा नम्बर 3 र 7 को संयुक्त आयोजनामा 1 महिने हलुका सवारी चालक तालिम आजदेखि शुरू भएको छ। विमत नगरपालिकाको युवा लक्षित सिप विकास कार्यक्रम अन्तर्गत संचालन गरिएको तालिमको उद्घाटन विमत नगरपालिकाकी उप प्रमुख शारदा खनालले गर्नुभएको हो। प्रमुख प्रशासकीय अधिकृत शोभा खर पोखरेलको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, प्रशिक्षक तथा प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै उप प्रमुख खनालले तालिम लिएपछि त्यसलाई व्यवहारमा उतार्न नसके तालिमको कुनै अर्थ नहुने बताउनुभएको छ। वहाँले सहभागीहरूलाई तालिमबाट प्राप्त सिपलाई प्रयोग गर्दै सवारी चालक अनुमति पत्र, लाइसेन्स निकाल्न र स्वरोजगार बन्न प्रेरित गर्नुभएको छ। त्यसै गरी वडा नम्बर 3 का वडाध्यक्ष पदम सेन ठकुरी, वडा नम्बर 7 का वडाध्यक्ष प्रकाश श्रेष्ठ तथा सामाजिक विकास शाखाका प्रमुख बेस बहादुर जीटीले वर्तमान समयमा ड्राइभिङ सिप अपरिहार्य बन्दै गएको उल्लेख गर्दै प्रशिक्षार्थीहरूले मन लगाएर तालिम लिनुपर्ने धारणा राख्नु भएको थियो। उहाँहरूले सिपमूलक तालिमले युवालाई आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो। ड्राइभिङलाई तालिम केन्द्रका संचालक सूर्य पौडेलले तालिम अवधिभर 20 दिन प्रायोगिक कक्षा गाड़ी चलाउने तथा 6 दिन सैद्धान्तिक कक्षा संचालन गरिने जानकारी दिनुभएको छ। साथै विभिन्न प्रयोगत्मक अभ्यास मार्फत सहभागीहरूलाई दक्ष चालक बनाउने उद्देश्य रहेको उहाँको भनाइ थियो। कार्यक्रमको समापन गर्दै प्रमुख प्रशासकीय अधिकृत पोखरेलले राज्यको लगानीमा संचालन गरिएको तालिमलाई गम्भीरतापूर्वक लिएर सिक्न आग्रह गर्नुभएको छ। उहाँले सिकेको सिपलाई व्यवहारमा लागू गर्दै आत्मनिर्भर र स्वरोजगार बन्न सहभागीहरूलाई प्रेरित गर्नुभएको थियो। नगरपालिकाका अनुसार तालिममा विमत नगरपालिका वडा नम्बर 1 देखि 9 सम्मका 63 जनाको सहभागिता रहेको छ। पोखरा स्थित मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचालन तथा ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका आरका नेता जोडिनु भएको छ। कास्के प्रहरीले राष्ट्रपा नेता बोधराज रेग्मी सहित 26 जना विरूद्ध जिल्ला अदालत मार्फत पक्राउपूर्जी जारी गरेको छ। पक्राउपूर्जी जारी गरिएका मध्ये 1 जना राष्ट्रपा नेता रेग्मी पनि पर्नु भएको हो। पूर्जी जारी भएसँगै राष्ट्रपा स्याङ्जाका नेता रेग्मी फरार हुनुभएको थियो। उक्त सहकारीबाट ऋण लिएर लामो समयसम्म नतिर्ने र पटक पटक ताकेता गर्दा पनि अटेर गर्नेहरूमाथि प्रहरीले अनुसन्धान बढ़ाएको छ। कास्की प्रहरीका एक अधिकृतले पूर्जी जारी भएको पुष्टि गर्नुभएको छ। फरार भएका बोधराज राष्ट्रपाबाट स्याङ्जा क्षेत्र नम्बर 1 मा विजयी प्रतिनिधि सभा सदस्य धनञ्जय रेग्मीका स्वकीय सचिव हुनुहुन्छ। उहाँको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ। पोखरा विश्वविद्यालयको 625 रोपनी जग्गा अतिक्रमण भएको छ। महालेखा परीक्षक कार्यालयको 63 औं प्रतिवेदनको सारांश अनुसार नेपाल सरकारबाट भोगाधिकार प्राप्त 1372 रोपनी 13.3 आना जग्गा मध्ये 625 रोपनी भन्दा बढ़ी जग्गा अतिक्रमण भएको हो। त्यस्तै महालेखाको प्रतिवेदन अनुसार त्रिभुवन विश्वविद्यालयको पूर्ण स्वामित्वमा 1,31,32,000 वर्ग मिटर र वेग अधिकार 9,49,000 वर्ग मिटर जग्गा रहेकोमा 6,53,000 वर्ग मिटर जग्गा अतिक्रमण भएको छ। साथै प्रतिवेदनले सुदूरपश्चिम विश्वविद्यालय र महथतका निकायको पूर्ण स्वामित्वमा रहेको टीकापुर बहुमुखी क्याम्पसको 380 बिघा जग्गा मध्ये 300 बिघा जग्गा अतिक्रमण भएको छ। बागलुङ जिल्लामा अटो रिक्सा दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। शुक्रबार दिउँसो बागलुङ नगरपालिका वडा नम्बर 13 पैयु पाटाको सात विषय स्थित पानी ट्याङ्की पैयु पाटा सड़क खण्डमा अटो रिक्सा दुर्घटना हुँदा तीनजना घाइते भएका हुन्। सात विषयबाट पानी ट्याङ्की तर्फ जाँदै गरेको गप्र 02001119 नम्बरको अटो रिक्सा दुर्घटना हुँदा बागलुङ नगरपालिका वडा नम्बर 13 पैयु पाटाका 40 वर्षीय दिपेन्द्र पाण्डे सोही ठाउँकी 65 वर्षीय दीर्पा पाठक र 72 वर्षीय डम्बर कुमारी रेग्मी घाइते हुनुभएको हो। घाइते पाण्डे अटो रिक्सा चालक हुनुहुन्छ। घाइते पाण्डेको बायाँ हात र खुट्टा पाठकको शरीरका विभिन्न भाग र रेग्मीको हात खुट्टा र टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय बागलुङको सूचना अधिकारी प्रहरी निरीक्षक कमल जङ थापाले जानकारी दिनुभएको छ। घाइते पाठकको अवस्था गम्भीर रहेको छ। घाइतेको अहिले धौलागिरी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। अटोमा चारजना सवार रहे पनि एकजनाको अवस्था भने सामान्य रहेको थापाले बताउनुभएको छ। चालकले नियन्त्रण गुमाउँदा तीव्र गतिमा गोडिएको अटो रिक्सा सड़कको नालीमा पल्टिएर दुर्घटनामा परेको प्रहरी निरीक्षक थापाले बताउनु भएको छ। दुर्घटनाको खबर पाए लगतै इलाका प्रहरी कार्यालय बलेवाको टोलीले घाइतेको उद्धार गरेको थियो। कास्की जिल्लामा अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने मर्दी हिमालय पदयात्राका क्रममा एकजना स्वदेशी पर्यटक बेपत्ता हुनुभएको छ। काठमाडौँको संगराम बुद्ध विहारका भिक्षु धामिश्रो मर्दी पदयात्राका क्रममा यही वैशाख 30 गते दिउँसो 2 बजेदेखि सम्पर्कविहीन भएको माछापोछ्रे नौका वडाध्यक्ष हरिबहादुर छेत्री राजेन्द्र अली जानकारी दिनुभएको छ। समुद्री सतहबाट 4200 मिटर उचाइमा अवस्थित मर्दीको भ्यू पोइन्ट स्थित टिसपमा आफ्नो झोला राखेर केही बेर वरपरिको दृश्य अवलोकनका लागि जान्छु भन्दै निस्किनुभएका धामिश्रो साँझसम्म नफर्किएपछि मर्दी हिमाल ट्रेक व्यवस्थापन समितिका अध्यक्ष राजकुमार तामाङको नेतृत्वमा स्थानीय पर्यटन व्यवसायले बिहिबार बिहानदेखि नै खोजी शुरू गरेका थिए। तर शुक्रबार साँझसम्म सम्पर्कविहीन पर्यटकको बारेमा कुनै जानकारी नपाइएको वडा अध्यक्ष छेत्रीले बताउनु भएको छ। व्यास नगरपालिकाले छाती रोग सम्बन्धी जोखिम न्यूनीकरण तथा प्रारम्भिक पहिचानका लागि निशुल्क पोर्टेबल एक्सरे सहित खोज पड़ताल कार्यक्रम सञ्चालन गर्ने भएको छ। नगरपालिकाले जारी गरेको सूचना अनुसार आगामी जेठ 6 गते व्यास नगरपालिका 1 स्थित 4 कुने आधारभूत स्वास्थ्य केन्द्रमा कार्यक्रम सञ्चालन गरिनेछ। कार्यक्रममा पोर्टेबल एक्सरे मार्फत छाती सम्बन्धी रोगको परीक्षण गरिने जनाएको छ। नगरपालिकाले सबै वडावासी तथा पर्यटक पर्ने क्षेत्रका नागरिकलाई कार्यक्रममा सहभागी भई स्वास्थ्य परीक्षण गराउन आग्रह गरेको हो। विशेष गरी 50 वर्ष माथिका नागरिक धूलो तथा धुवामा काम गर्ने कामदार ज्याला मजदूरी गर्ने व्यक्ति जाँड रक्सी तथा चुरोट सेवन गर्ने दीर्घकालीन रोग भएका तथा निरन्तर खोकी लागिरहने व्यक्तिलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुखदेव लम्सालद्वारा जारी सूचनामा समयमा परीक्षणबाट छाती रोग पहिचान गरी उपचारमा सहजता पुग्ने विश्वास व्यक्त गरिएको छ। तनहुको आबुखरेनी गाउँपालिका 4 बेनीटार स्थित पृथ्वी राजमार्गका सड़क खण्डमा प्रहरीले 390 क्याप्सुल ट्रामा डोल लागू औषध सहित एकजनालाई नियन्त्रणमा लिएको छ। जेठ 1 गते बिहान करिब 2:30 बजे अस्थायी प्रहरी पोस्ट मुगलिन पुल जीप तनहुबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको G1P297 नम्बरको पर्यटन बसमा सवार कास्की पोखरा महानगरपालिका 14 बस्ने 25 वर्षीय पारस राणा हातलाई शंका लागि जाँच गरेको थियो। जाँचका क्रममा उनले लगाएको ज्याकेटको गोजीमा लुकाइराखिएको 390 क्याप्सुल ट्रामाडोल बरामद भएपछि उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। पक्राउ परेका राणा भाटलाई हिलाका प्रहरी कार्यालय आबुखरेनी तनहुमा राखी थप अनुसन्धान भइरहेको छ। हवस् त, यिनै खबरहरूसँगै राति 10 बजेको ढोरबारा हाइलाइट्स आजको लागि सकिएको छ। भोलि बिहान 5:25 बजेको थप समाचारका साथ पुनः भेट हुने नै छ। तब सबैको लागि समाचार कक्षबाट म लक्ष्मी सुनार सहित हाम्रो प्रसारण सेवाका सम्पूर्ण सहकर्मी विदा हुने आज्ञा चाहन्छौ। नमस्कार, शुभरात्री।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा धुरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।

0: नमस्कार, बिहान 5:25 बजेको ढोरबाराई हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ। तपाईँति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनका आवाज, साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभर केही साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ। ढोरबाराई हाइलाइट शुरू गरौं आजका मुख्य खबरका शीर्षकहरूबाट। पोखरा विश्वविद्यालयको 625 रोपनी र अरू विश्वविद्यालयको पनि 100 रोपनी जग्गा अतिक्रमणमा कास्की प्रहरीद्वारा एकै दिनमा 27 फरार प्रतिवादी पक्राउ। सहकारी ठगीमा रासोपाका अर्का नेता पनि जोडिए। रेग्मी सहित 26 जना विरूद्ध पक्राउ पुर्जी। भीमा नगरपालिकामा एक महिने हरूका सवारी चालक तालिम शुरू। शुक्ला गण्डकीमा ओ अपरेटिभ म्यानेजर क्लब गठन। निर्वाचन प्रक्रियाद्वारा विद्यालय नायक र सहनायक निर्वाचित। ट्रम्पको चीन भ्रमण सम्पन्न। कुनै ठूलो व्यापार सम्झौताको घोषणा भएन। र राष्ट्रिय खेलकुद परिषद राखेवद्वारा अखिल नेपाल फुटबल संघ एन्फामाथिको निलम्बन फुकुवा। समाचार अब विस्तारमा सुन्नुहोस्। नेपाल वायु सेवा निगमले विमान खरिदका लागि कर्मचारी संजय कोष र नागरिक लगानी कोषसँग लिएको ऋणको सावा र ब्याज 55.4 करोड़ 78 लाख रूपियाँ बराबर पुगेको छ। महालेखा परीक्षकको 63 वार्षिक प्रतिवेदनका अनुसार निगमले 320 तथा 330 जहाज खरिदका लागि सरकारको जमीनमा 2070 असार 4 गते र 2074 जेठ 28 गते कर्मचारी संजय कोषबाट 22 अर्ब रूपियाँ बराबरको ऋण लिएको थियो। यस्तै नागरिक लगानी कोषबाट 12 अर्ब रूपियाँ बराबरको ऋण लिएको हो। कुल तिर्न बाँकी सावा तथा ब्याज गरी कर्मचारी संजय कोषलाई 31.33 करोड़ 92 लाख 31 हजार र नागरिक लगानी कोषलाई 21.12 करोड़ 17 लाख रूपियाँ बराबर रहेको छ। पोखरा स्थित मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन तथा ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका अर्का नेता जोडिनु भएको छ। कास्की प्रहरीले रासोपा नेता बोधराज रेग्मी सहित 26 जना विरूद्ध जिल्ला अदालत मार्फत पक्राउ पुर्जी जारी गरेको हो। पक्राउ पुर्जी जारी गरेका मध्ये एकजना रासोपा नेता रेग्मी पनि पर्नु भएको छ। पक्राउ पुर्जी जारी भएसँगै रासोपा स्याङ्जाका नेता रेग्मी फरार हुनु भएको हो। उक्त सहकारीबाट ऋण लिएर लामो समयसम्म नतिर्ने र पटक पटक ताकेता गर्दा पनि अटेर गर्नेहरूमाथि प्रहरीले अनुसन्धान बढ़ाएको छ। कास्की प्रहरीका लागि एक अधिकृतको पुर्जी जारी भएको पुष्टि गर्नुभएको हो। फरार भएका बोधराज रासोपाबाट संघ सचिव नम्बर 1 विजय प्रतिनिधि सभा सदस्य धनजय रेग्मीका स्वकीय सचिव हुनुहुन्छ। उहाँको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ। पोखरा विश्वविद्यालयको 625 रोपनी जग्गा अतिक्रमण भएको छ। महालेखा परीक्षा कार्यालयको 63 प्रतिवेदनको सारांश अनुसार नेपाल सरकारबाट भोगाधिकार प्राप्त 1372 रोपनी 13.3 आना जग्गा मध्ये 625 रोपनी भन्दा बढ़ी जग्गा अतिक्रमण भएको हो। त्यस्तै महालेखाको प्रतिवेदन अनुसार त्रिभुवन विश्वविद्यालयको पूर्ण स्वामित्वमा 1,31,32,000 वर्ग मिटर र भोगाधिकार 9,49,000 वर्ग मिटर जग्गा रहेकोमा 6,53,000 वर्ग मिटर जग्गा अतिक्रमण भएको छ। साथै प्रतिवेदनले सुदूरपश्चिम विश्वविद्यालय र मातहतका निकायको पूर्ण स्वामित्वमा रहेको टीकापुर बहुमुखी क्याम्पसको 380 विधा जग्गा मध्ये 300 विधा जग्गा अतिक्रमण भएको छ। विमात नगरपालिकाको कार्यालय तथा विमात नगरपालिका वडा नम्बर 3 र 7 को संयुक्त आयोजनामा एक महिने हलुका सवारी चालक तालिम हिजोदेखि शुरू भएको छ। विमात नगरपालिकाको युवा लक्षित स्थित विकास कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको तालिम उद्घाटन विमात नगरपालिकाकी उपप्रमुख शारदा खनालले गर्नुभएको हो। प्रमुख प्रशासकीय अधिकृत शोभा खर पोखरेलको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि कर्मचारी शिक्षक तथा प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख खनालले तालिम लिएपछि त्यसलाई व्यवहारमा उतार्न नसके तालिमको कुनै अर्थ नहुने बताउनु भएको छ। उहाँले सहभागीहरूलाई तालिमबाट प्राप्त सिपलाई प्रयोग गर्दै सवारी चालक अनुमति पत्र लाइसेन्स निकाल्न र स्वरोजगार बन्न प्रेरित गर्नु भएको हो। त्यसै गरी वडा नम्बर 3 वडाध्यक्ष पदम सेन ठकुरी, वडा नम्बर 7 वडाध्यक्ष प्रकाश श्रेष्ठ तथा सामाजिक विकास शाखाका प्रमुख भेष बहादुर जीकीले वर्तमान समयमा ड्राइभिङ सिप अपरिहार्य भन्दै गएको उल्लेख गर्दै प्रशिक्षार्थीहरूले मन लगाएर तालिम लिनुपर्ने धारणा राख्नु भएको छ। उहाँहरूले सिपमूलक तालिम विभागलाई आत्मनिर्भर बन्न सहयोग दिने विश्वास व्यक्त गर्नु भएको हो। ड्राइभिङ तालिम केन्द्रका संचालक सूर्य पौडेलले तालिम अवधिभर 20 प्रयोग कक्षा, गाड़ी संचालन तथा 6 सैद्धान्तिक कक्षा संचालन गरेर जानकारी दिनुभएको छ। साथै विभिन्न प्रयोगत्मक अभ्यास मार्फत सहभागीहरूलाई दक्ष चालक बनाउने उद्देश्य रहेको उहाँको भनाई थियो। कार्यक्रमको समापन गर्दै प्रमुख प्रशासकीय अधिकृत पोखरेलले राज्यको लगानीमा संचालन गरिएको तालिमलाई गम्भीरतापूर्वक लिएर सिक्न आग्रह गर्नुभएको छ। उहाँले सिकेको सिपलाई व्यवहारमा लागू गर्दै आत्मनिर्भर र स्वरोजगार बन्न सहभागीहरूलाई प्रेरित गर्नुभएको हो। नगरपालिकाका अनुसार तालिममा बिमार नगरपालिका नम्बर 1-9 63 जनाको सहभागिता रहेको थियो। शुक्लागण्डकी नगरपालिका क्षेत्रभित्र रहेका विभिन्न सहकारी संस्थामा कार्यरत व्यवस्थापकहरूको साझा संस्था गठन गर्ने उद्देश्यले कोअपरेटिभ म्यानेजर क्लब शुक्लागण्डकी गठन गरिएको छ। नगरभित्र रहेका करिब 25 विभिन्न सहकारी संस्थाका व्यवस्थापकहरूको हिजो शुक्लागण्डकी नगरपालिका 4 धुलिगौडामा सम्पन्न भेलाले नेपाल बचत तथा ऋण सहकारीका व्यवस्थापक मिलन पौडेलको संयोजकत्वमा 7 सदस्यीय तदर्थ समिति गठन गरेको हो। भेलामा सहभागी व्यवस्थापकहरूले सहकारी क्षेत्रमा पछिल्लो समय देखा परिरहेका चुनौती, व्यवस्थापनमा आवश्यक दक्षता, सदस्य सेवाको गुणस्तर तथा सहकारी संस्थाको दिगो विकासका विषयमा छलफल गर्नुभएको हो। सहकारी व्यवस्थापकहरूबीच आपसी समन्वय, अनुभव आदान प्रदान तथा संस्थागत सहकार्यको आवश्यकता महसुस गर्दै क्लब गठन गरिएको जनाइएको छ। नवगठित तदर्थ समितिले संस्थाको विधान निर्माणका लागि 3 सदस्यीय विधान मस्यौदा समिति गठन गरेको छ। उक्त समितिले आवश्यक कानूनी प्रक्रिया पूरा गरी चाँडै नै क्लबलाई शुक्लागण्डकी नगरपालिकामा विधिवत दर्ता गर्ने तयारी अघि बढ़ाउने जनाएको छ। क्लबले मूर्तिमंगल रिमाल सरोज गौतम तथा टेक नारायण पौडेललाई सल्लाहकारमा मनोनित गरेको हो। सल्लाहकारहरूले सहकारी व्यवस्थापन, नेतृत्व विकास तथा संस्थागत सुदृढीकरणका क्षेत्रमा आवश्यक सुझाव र सहजीकरण गर्ने विश्वास व्यक्त गर्नुभएको थियो। भेलामा बोल्ने सहभागीहरूले सहकारी संस्थाको प्रभावकारी संचालनका लागि व्यवस्थापकहरूको भूमिका महत्वपूर्ण हुने बताउनु भएको थियो। उहाँहरूले व्यवस्थापकको क्षमता अभिवृद्धि बिना सहकारी संस्थालाई प्रतिस्पर्धी, प्रविधि मैत्री तथा सदस्य मैत्री बनाउन कठिन हुने धारणा राख्नु भएको थियो। आगामी दिनमा सहकारी व्यवस्थापन, वित्तीय अनुशासन, नेतृत्व विकास, सूचना प्रविधि, सदस्य सेवा, ऋण व्यवस्थापन तथा सुशासन लगायतका विषयमा विभिन्न तालिम गोष्ठी, अन्तर्क्रिया तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएको जनाएको छ। साथै नगरभित्र रहेका सहकारी संस्थाहरूबीच सहकारी र समन्वय बढ़ाउँदै दक्ष तथा व्यावसायिक जनशक्ति उत्पादनमा विशेष जोड़ दिइने क्लबले जनाएको छ। क्लब गठन सम्बन्धी सम्पूर्ण जानकारी सचिव सुरज लम्सालले दिनुभएको थियो। शुक्लागण्डकी नगरपालिकाको एक विद्यालयले आम निर्वाचनको झल्को दिँदै विद्यालय नायक र सहनायक निर्वाचित गरेको छ। शुक्लागण्डकी नगरपालिका 9 अवस्थित तालबेसी माध्यमिक विद्यालयले शुक्रबार विद्यार्थीहरूबीच निर्वाचन प्रक्रियाबाट शैक्षिक सत्र 2083 लागि नायक र सहनायक निर्वाचन गरेको विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक शिक्षक दामोदर रेग्मीले जानकारी दिनुभएको छ। विद्यालयमा निर्वाचनको साप्ताहिक कार्यतालिका प्रकाशित गरी मनोनयन दर्तादेखि मतदाता शिक्षा, मतदान, मतगणना र नतिजा घोषणासम्मको कार्य लोकतान्त्रिक प्रक्रिया द्वारा गरिएको हो। मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी तथा निर्वाचन प्रहरी सबैको जिम्मेवारी विद्यार्थीहरूले नै गरेका थिए। सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षामा निर्वाचन प्रक्रिया र निर्वाचनमा नागरिकको सहभागिता सम्बन्धी विषयवस्तु रहेकाले आम विद्यार्थीलाई निर्वाचन सम्बन्धी शिक्षा दिन समेत सहज हुने हुँदा उक्त प्रक्रियाबाट नायक तथा सहनायकको चयन गरिएको शिक्षक सुभाष थापागाईले बताउनु भएको छ। विद्यालयको अतिरिक्त क्रियाकलाप सञ्चालन, बाल मैत्री वातावरण निर्माण, विद्यालयको योजनामा बाल बालिकाको प्रतिनिधित्वको लागि समेत निकै सहज हुने हुँदा विगत 3 अगाडिदेखि निर्वाचन प्रक्रियाद्वारा नै नायक र सहनायक चयन गरिएको जिल्लालयका प्रधान अध्यापक ध्रुव वाग्लेले बताउनु भएको छ। निर्वाचनमा नायकतर्फ लालीगुराँस चुनाव चिन्हका कक्षा नौका विद्यार्थी कृष्ण थापा मगरले 199 मत प्राप्त गर्दै विजय प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्दी कक्षा आठका विद्यार्थी सगरमाथा चुनाव चिन्हका तक्षक चापागाईले 900 मत प्राप्त गर्नु भएको थियो। कुल 305 मत खस्ता 117 मत बदर हुन पुगेको थियो। त्यस्तै सहनायकतर्फ गैरा चुनाव चिन्ह लिएकी कक्षा नौकी विद्यार्थी काजल केसीले 205 मत प्राप्त गर्दै विजय भइन् भने उनकी निकटतम प्रतिद्वन्दी हात्ती चुनाव चिन्हकी कक्षा आठकी सन्ध्या सुनारले 77 मत प्राप्त गरेकी थिइन्। सहनायकतर्फ कुल 302 मत खसेकोमा 20 मत बदर हुन पुगेको थियो। उक्त निर्वाचन प्रक्रियामा कक्षा 3 10 सम्मका विद्यार्थीहरू मतदाता रहेका थिए। जिल्ला प्रहरी कार्यालय कास्कीले हिजो जिल्लाका विभिन्न स्थानबाट 27 जना फरार प्रतिवादीलाई पक्राउ गरेको थियो। विभिन्न मुद्दामा अदालतको फैसलाबाट दोषी ठहर भए सजाय भुक्तानी नगरी फरार रहेका प्रतिवादीलाई कानूनी कार्यवाहीको दायरामा ल्याउन प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा 20 जना पुरूष र 7 महिला रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायक परीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभएको छ। उहाँका अनुसार चेक अनादार खसुरमा 12, सार्वजनिक अनादार खसुरमा 5, अंश माना चामल कसुरमा 4, बिगो लेनदेन सम्बन्धी कसुरमा 2, बैंकिङ कसुरमा 2, सवारी ज्यान कसुर र अभद्र व्यवहार सम्बन्धी कसुरमा 1-1 जना पक्राउ परेका हुन्। पक्राउ परेकाबाट 4 वर्ष 15 दिन कैद सजाय र रु 48,1,180 जरिवाना असुल्न हुने गरी कास्की जिल्ला अदालतमा बुझाइएको प्रहरी नायक परीक्षक बस्नेतले जानकारी दिनुभएको छ। पछिल्लो समय कास्की प्रहरीले फरार प्रतिवादीलाई धमाधम पक्राउ गर्दै आएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको 2 चीन भ्रमण सम्पन्न भएको छ। बेजिङमा 2 बैठकपछि ट्रम्प हिजो वाशिङटन प्रस्थान गर्नुभएको हो। ट्रम्पले चीनीय राष्ट्रपति शी जिनपिङसँगको आफ्नो वार्तालाई अत्यन्त सफल विश्वव्यापी रूपमा चर्चा भएको र अविस्मरणीय भनेर वर्णन गर्नुभएको छ। चीनीय सहकारी सरकारी संचार माध्यमका अनुसार शी जिनपिङले यो भ्रमणलाई ऐतिहासिक र कोशी ढुङ्गा भन्नुभएको छ। यद्यपि दुई देशहरू बीच कुनै ठूलो व्यापार सम्झौता वा नयाँ सम्झौताको घोषणा भएको छैन। ट्रम्पको यात्राका क्रममा संचार माध्यमसँग कुरा गर्न सक्ने र बैठकको बारेमा थप विवरणहरू खुल्न सक्ने खबरमा उल्लेख छ। दुई नेताहरू बीच व्यापार, तेल आपूर्ति, इरानी युद्ध र ताइवान जस्ता मुद्दाहरूमा छलफल भएको थियो। यसअघि ट्रम्पले फक्स न्यूजसँगको अन्तर्वार्तामा श्री जाइपिङले इरानलाई सैन्य उपकरणमा दिने प्रतिबद्धता जनाएको दावी गर्नुभएको छ। अन्तिममा खेल समाचार। राष्ट्रिय खेलकुद परिषद राखेपाले अखिल नेपाल फुटबल संघ इन्फामाथिको निलम्बन फुकुवा गरेको छ। राखेपाले हिजो निशर्त इन्फामाथिको निलम्बन फुकुवा गरेको इन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिनुभयो। शिशु तथा खेलकुद मन्त्री सस्मित पोखरेल, राखेपका सदस्य सचिव रामहरि मेहता र इन्फाका पदाधिकारीहरू सहितको बैठक निलम्बनको निर्णय फिर्ता लिने निर्णय गरेको हो। यसअघि स्वीकृति बिना नै चुनाव गर्न लागेको भन्दै राखेपाले गएको चैत्र 12 गते इन्फालाई 3 महिनाका लागि निलम्बन गरेको थियो। निलम्बन पछि इन्फा नेतृत्वले चैत 13 गतिका लागि तय भएको चुनाव स्थगित गरेको हो। इन्फामाथिको निलम्बन फिर्ता लिन अन्तर्राष्ट्रिय फुटबल महासंघ र एसियाली फुटबल महासंघले राखेपालाई आग्रह गरेका थिए। यिनै खबरहरूसँगै हामी ढोटबाराई हाइलाइट्सको अन्त्यमा रहेका छौं। विदा हुनु पूर्व आजका मुख्य खबरका शीर्षकहरू पुनः एकपटक सुन्नुहोस्। पोखरा विश्वविद्यालयको 525 रोपनी र अरू विश्वविद्यालयको पनि 100 रोपनी जग्गा अतिक्रमणमा कास्की प्रहरीद्वारा एकै दिनमा 27 फरार प्रतिवादी पक्राउ। सहकारी ठगीमा रासोपाका अर्का नेता पनि जोडिए। रेग्मीसहित 26 जना विरूद्ध पक्राउ पुर्जिए। हिमाल नगरपालिकामा 1 हलुका सवारी चालक तालिम शुरू। शुक्ला गण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन। निर्वाचन प्रक्रियाद्वारा विद्यालय नायक र सहर नायक निर्वाचित। ट्रम्पको चीन भ्रमण सम्पन्न। कुनै ठूलो व्यापार सम्झौताको घोषणा भएन। र राष्ट्रिय खेलकुद परिषद राखेपाद्वारा अखिल नेपाल फुटबल संघ एन्फामाथिको निलम्बन फुकुवा। हवस् तै नै खबरहरूसँगै बिहान 5:25 बजेको ढोरवाराई हाइलाइट अहिलेको लागि सकिएको छ। 7 बजे थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट म सृष्टि बिदा हुन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com मा इमेल गर्नुहोस्।
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
3: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
4: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
5: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्। मल पनि साह्रै राम्रो रहेछ।
6: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
3: ए हो र, हस् दाई म आजै जान्छु।
7: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुरा कमल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
8: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
9: दुलेगोडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
10: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
9: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
11: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
12: मयाम चिसापानी,
13: अनि बीचमा नझर्ने।
11: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोथ्री मलबाट मयाम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
13: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
7: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटेनिक, प्रोप्राइटर रामचन्द्र महत, 9841616878, र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसापानीका लागि संयोग कटेज।

0: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 98560 2279।
1: VTEVT सम्बन्धन प्राप्त पश्चिमाञ्चल प्राविधिक शिक्षालय धुलेगौडामा भर्ना खुल्यो।
2: SEE उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित प्राविधिक विषय अध्ययन गर्न इच्छुकहरूका लागि HA ल्याब टेक्निसियन र सोसियल मोबिलाइजेशनमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: SEE मा 2 GPA प्राप्त गरेका विद्यार्थीहरू समेत भर्ना हुन सक्नेछन्।
2: सिट सीमित छ, यही जेठ 13 गतिसम्म फारम भरी आफ्नो सिट सुनिश्चित गर्नुहोस्।
1: हाम्रा विशेषताहरू
2: अनुभवी प्रशिक्षकहरूद्वारा प्रशिक्षण गराइने,
1: सैद्धान्तिक तथा प्रयोगत्मक अभ्यासद्वारा पठन पाठन गराइने,
2: समेना गृह र छात्रावासको व्यवस्था,
1: आधुनिक प्रयोगशाला तथा पूर्वाधार,
2: आफ्नै अस्पताल सँगै प्रदेश र राष्ट्रिय स्तरका प्रतिष्ठित अस्पतालहरूमा प्रयोगत्मक कक्षा सञ्चालन।
1: थप जानकारीका लागि पश्चिमाञ्चल प्राविधिक शिक्षालय शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ।
2: फोन 0564140056, मोबाइल 98660806015, 98459715598, 98560044344 र 98413167788।
0: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
3: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने, प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 98510888461 र सिजन गुरुङ 97045 40900।
4: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।